0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली जीवन अनमोल मेडिकल हल सुलिचौरो रोल्पामा।
4: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
5: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गेवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
3: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथ रोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागुठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे, रगत सम्बन्धी जाँच, दिसा पिसाब सम्बन्धी जाँच र मुटुको ईसीजी भिडियो एक्सरे सेवा। सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
3: थप जानकारीका लागि मोबाइल नम्बर 98511 83987।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम अहिले बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी हृदय रिमालसँगै मिलन तिमिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 25 गते शुक्रबार, सन् 2026 मे 8 तारिक जेठ कृष्ण पक्षको षष्ठी तिथि।
2: काया कैरनका साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिस, वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
0: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
1: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफुलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
4: मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ।
0: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बङ्गालमा संवैधानिक सङ्कट, मुख्यमन्त्री ममता ब्यानर्जीले राजीनामा नदिँदा राजनीतिक सङ्कट गहिरिँदै।
1: र आइपिएल क्रिकेटमा लखनऊले बेङ्गलुरुलाई हरायो।
5: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
6: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौ।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनोट गर्नु पर्ने झन्झट धेरैलाई हुन्छ।
8: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, LS Horizon 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि LS Horizon 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आइपिओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। LS Horizon 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित

0: सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: काया कैरनमा अब खबरको सिलसिला। संवैधानिक परिषदले 33 प्रधान न्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिस गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको परिषद बैठकले 4 वरियताका शर्मालाई सिफारिस गरेको हो। यो सँगै सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोडिएको छ। संवैधानिक परिषदले बहुमतको निर्णयबाट प्रधान न्यायाधीशमा नाम सिफारिस गरेको हो। निर्णयमा परिषदका सदस्य द्वय राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रमुख प्रतिपक्षी काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले लिखित असहमति राख्नु भएको छ। संवैधानिक परिषदले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गरेका र मुद्दा फर्सौटमा उच्च रेकर्ड कायम गरेका शर्मालाई न्यायालयको जिम्मेवारी सुम्पिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार न्यायपालिकाको 4 पञ्चवर्षीय रणनीतिक योजना 2076 2081 अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कनमा शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि हुनुहुन्थ्यो। संवैधानिक परिषदको सिफारिस अब संसदीय सुनवाई समितिमा पठाइनेछ। समितिले शर्माका नाममा उजुरी माग गर्दै सार्वजनिक सूचना जारी गर्ने, उजुरी परे छानबिन गर्दै सुनवाई गर्ने प्रक्रिया अपनाउनेछ। सुनवाईका क्रममा सांसदहरूले आफ्ना प्रश्न राख्न पाउँछन् भने शर्माले पनि कार्ययोजना पेश गर्न सक्नुहुन्छ। सुनवाईबाट अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति गर्नुहुनेछ। संसदीय प्रक्रिया पूरा गरेर प्रधान न्यायाधीशमा नियुक्त पाएपछि शर्माले 6 वर्ष कार्यकाल पूरा गर्नुहुनेछ। 2046 राजनीतिक परिवर्तनताका प्रधान न्यायाधीश कार्यकाल बाँकी छँदै उमेर हदका कारण अवकाशमा जाने गरेका थिए। यसैबीच काठमाडौँ विश्वविद्यालयको स्कुल अफ लका प्राध्यापक विपिन अधिकारी वरिष्ठतम न्यायाधीश बाहेक अरूलाई प्रधान न्यायाधीशमा नियुक्ति गर्ने संविधान वा कानूनले रोक नलगाएको भए पनि त्यसको ठोस र संस्थागत रूपमा न्यायोचित ठहरिने कारण हुनुपर्ने बताउनुहुन्छ। दशकौँदेखि रहेको परम्परा तोड्नुपर्ने बलियो कारण म देख्दिनँ, उहाँले भन्नुभयो। पर्याप्त कारण बिनै वरिष्ठ न्यायाधीशहरूलाई उछिनेर कनिष्ठलाई नियुक्त गर्दा न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढ्ने ठाउँ बन्न सक्छ। यसले आफ्नो पदोन्नतिमा असर पर्न सक्ने भएका कारण फैसला गर्दा न्यायाधीशहरू सतर्क हुने अवस्था सिर्जना गर्न सक्छ। कान्तिपुरमा खबर छ।
3: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व मन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरेको छ। अख्तियारले यसअघि पोखरा विमानस्थलमा भ्रष्टाचार सम्बन्धी 2 मुद्दा दायर गरिसकेको छ। यो मुद्दासँगै विमानस्थल निर्माणमा भ्रष्टाचार प्रकरणमा जोडिने पूर्व मन्त्रीको संख्या 6 पुगेको छ। अख्तियारले विमानस्थल निर्माणमा 3,62 करोड भन्दा धेरै भ्रष्टाचार भएको आरोप लगाएको छ। आयोगले काङ्ग्रेस नेता एवं पूर्व मन्त्री कार्की सहित 2 पूर्व सचिवलाई पनि प्रतिवादी बनाएको छ। निर्माण कम्पनीले बदमाशी गरेको भन्दै कम्पनी विरुद्ध पनि मुद्दा हालिएको छ।
2: भारतको विदेश मन्त्रालयले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक रहेको उल्लेख गर्दै नेपाललाई आवश्यक पेट्रोलियम पदार्थ र रासायनिक मलको आपूर्तिमा कमी आउन नदिने प्रतिबद्धता दोहोऱ्याएको छ। मन्त्रालयले सीमा विवाद समाधानका लागि वार्तामा बस्न भारत सरकार तयार रहेको पनि जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हिजो आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा यो कुरा बताउनु भएको हो। उहाँले नेपालसँगको सीमा विवाद समाधानका लागि वार्ताको टेबलमा बस्न भारत सरकार तयार रहेको, तर लिपुलेख लगायतका क्षेत्रमा नेपालको एकतर्फी दावी स्वीकार्य नभएको बताउनु भएको खबर नागरिक दैनिकले लेखेको छ।
3: सरकारले सार्वजनिक जग्गाको अतिक्रमण हटाउँदा विस्थापित भएका सुकुम्बासी परिवारलाई रोजगारी दिने योजना अघि सारेको छ। काठमाडौँ उपत्यकाका नदी खोलाका सुकुम्बासी बस्ती हटाएर सरकारले झण्डै 8,000 सुकुम्बासी होल्डिङ सेन्टरमा राखेको छ। ती परिवारबाट 1 सदस्यको दरले रोजगारी दिलाउने योजना अघि बढेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले बताउनुभयो। उहाँका अनुसार आश्रय होल्डिङ सेन्टर स्थलमा राखेका मध्ये वास्तविक सुकुम्बासी पहिचान भएपछि सरकारले रोजगारीसँग जोड्नेछ। श्रम मन्त्रालय का प्रवक्ता पीताम्बर घिमिरेका अनुसार आउँदो बजेटमै वास्तविक सुकुम्बासीलाई रोजगारी दिने विषय राख्न गरी गृह कार्य भइरहेको छ। सुकुम्बासीहरूको पहिचान सहित तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने योजना रहेको उहाँको भनाइ छ। यसैबीच सरकारले आवश्यक तयारी र छलफल बिना भूमिहीन सुकुम्बासी हटाएको भन्दै बुटवलमा प्रदर्शन भएको छ। नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास सङ्घर्ष समिति रूपन्देही

0: को आह्वानमा हिजो प्रदर्शन भएको खबर आजको नयाँ पत्रिकामा छ।
1: कायाकैरनमा प्री मनसुनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गतेदेखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ, 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नि लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिस, वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति, पोखरा विमानस्थल निर्माणमा अनियमितताको आरोपमा पूर्व मन्त्री कार्की सहित 14 विरुद्ध मुद्दा दायर, सीमा विवादमा वार्तामा बस्न भारत तयार, वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबैजसो ठाउँ तथा मधेस प्रदेशका थोरै ठाउँ र तराईका एक दुई ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा यति बेला भने घाम लागिसकेको छ। प्री मनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ र हिमपातको जोखिम हुने भएकाले सतर्कता अपनाउन महाशाखाको आग्रह छ। यसैबीच मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको दुई हप्ताभन्दा धेरै भइसक्यो। अबको हप्ता पनि मौसम यस्तै रहने अनुमान छ। प्री मनसुनमा दिउँसोपछि छिटपुट वर्षा हुनु स्वाभाविकै हो, तर विगतमा सुक्खा हुने वैशाख महिनामा यसपालि बिहानैदेखि बर्खामा जस्तो पानी पर्ने भइरहेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो परेको छ भनेर साथी मदन पौड्यालले नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाललाई सोध्नु भएको छ।
3: जुन दुई हप्ता अगाडिदेखि पानी पर्न सुरु गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँ भित्राइसक्ने अवस्थामा पुगेको थियो। यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलि बढी पाके पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ, त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पर्यो, पहाडमा चाहिँ अलि बढी असर पर्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ, अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन र त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको, मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएछौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको, जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै, सँगसँगै हावाहुरी, मेघगर्जन, चट्याङको पनि असर छ अनि यसले चाहिँ फाटाफुट पशुवस्तुहरूमा क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने यतिखेर चाहिँ फुल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलि बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
4: जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन, गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू, फुलहरू हावाहुरीले चाहिँ क्षति गरेको, नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला, त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फुल चिचिलाहरू बोटमै छन्, अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
3: अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अपनाउनु पर्ने हुन्छ।
4: त्यो भनेको फलफुलमा भए पनि, खाद्यान्नमा भए पनि, पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
3: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब हावाहुरी नै रोक्न त सकिँदैन, तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि नेटको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नु हुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ, तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: किसानका लागि कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग प्री मनसुनका गतिविधि, कृषिमा पारेको प्रभाव तथा अप्नाउनु पर्ने सावधानी बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ।
5: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पुरै जिम्मेवारी। वाइब्रेन्ट पुतली सडक काठमाडौँ।
1: सरकारले आयातित सामानमा भन्सार बिन्दुमै अधिकतम खुद्रा मूल्य एमआरपी लागू गरेका कारण उत्पन्न विवाद समाधान भएपछि भन्सार जाँच पास नगराएर रोकिएर राखिएका सामान व्यवसायीले छुटाउन सुरु गरेका छन्। अहिले सरकारले भन्सार बिन्दुमा एमआरपीको घोषणा मात्र गरे हुने व्यवस्था गरेपछि रोकिएका सामानको जाँच पास सुरु भएको हो। वीरगन्ज भन्सार कार्यालयका अनुसार अस्ति बुधबार मात्र 800 भन्दा धेरै गाडीले जाँच पास गराएका छन्। यस्तै हिजो पनि 100 ट्रकले जाँच पास गराएका खबर कारोबारले लेखेको छ।
2: अमेरिकाको मिजोरी कान्सस सिटी र एरिजोना विश्वविद्यालयका मनोवैज्ञानिक द्वय भ्यालेरिया फाइबर र म्याथियास मेलले गरेको एक अध्ययनले डिजिटल संवादको उदय भइरहेको समय 2005 सन् 2019 मानिसले दैनिक 338 शब्द कम बोलिरहेको तथ्य हालै बाहिर ल्याएको छ। यी अनुसन्धानकर्ताहरूले अमेरिका, युरोप र अस्ट्रेलियामा 14 लगाएर गरेको 22 अध्ययनबाट प्राप्त तथ्याङ्क विश्लेषण गरेर यस्तो निष्कर्ष निकालिएको हो। फेसबुक, ट्विटर, युट्युब, वाट्सएप र स्मार्टफोनको प्रयोग बढिरहेको समयमा मानिसले मानिसबीच साना ठूला संवाद घटेको पाउनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ। नेपालमा पनि यो समयमा इन्टरनेट र मोबाइलको पहुँच बढेको थियो। अमेरिकी विश्वविद्यालयको अध्ययनले पश्चिमा देशमा देखाएको बढ्दो मौनता अहिले काठमाडौँका गल्ली र रेस्टुरेन्टमा पनि स्पष्ट देखिन्छ। अध्ययनले भन्छ, डिजिटल संवादतर्फ लम्किँदै जाँदा मानिसले दैनिक 338 शब्द कम बोलिरहेका छन्। डिभाइससँग मितेरी मानिससँग मौनता आजको कान्तिपुर दैनिकमा खबर छ।
1: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-5353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू
6: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
6: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पंचकर्म सेवा,
7: छार सूत्र सेवा,
6: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
8: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। पुरुषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ। पछिल्लो समय युरोलोजिस्ट चिकित्सक कहाँ प्रोस्टेट रोगका बिरामीको लामो लाम लाग्ने गर्छ। नेपालका 77 जिल्लाबाट विभिन्न रोग उपचारका लागि सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दैनिक 3,000 बिरामी आउने गर्छन्। तीमध्ये 400 बिरामी युरो वार्ड ओपिडीमा आउने गर्छन्। अस्पतालका न्युरोलोजिस्ट वार्डका प्रमुख डाक्टर रविन बहादुर बस्नेतका अनुसार प्रोस्टेट भएर आउने बिरामी 80-100 हुन्छन्। तीमध्ये उमेरका कारणले प्रोस्टेट भएका बिरामी 60-70 आउने गरेका छन्। त्यस्तै प्रोस्टेटको संक्रमण भएर दैनिक 17-20 आउने गरेका छन्। यसै गरी प्रोस्टेटका क्यान्सर भएर दैनिक 4-10 6 जना बिरामी आउने गरेका छन्। नेपालमा यस सम्बन्धी समस्या बढ्दो देखिनुका पछाडि उमेर, जीवनशैलीमा आएको परिवर्तन तथा स्वास्थ्य जाँचप्रति कम प्राथमिकता दिने प्रवृत्ति प्रमुख कारण रहेको डाक्टरहरूको भनाइ रहेको खबर आजको गोर्खापत्रमा छ।
1: अब विदेशको खबर। भारतको पश्चिम बङ्गाल राज्यमा चुनावी परिणामपछि नयाँ राजनीतिक तथा संवैधानिक सङ्कट छाएको छ। राज्यपाल आरएन रविले पश्चिम बङ्गाल विधानसभा विघटन गर्ने आदेश गरेसँगै संवैधानिक सङ्कट देखा परेको हो। राज्यपालले जारी गरेको आदेशमा भारतीय संविधानको धारा 142(2) अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै हिजोदेखि लागू हुने गरी विधानसभा विघटन गरिएको बीबीसी हिन्दीले जनाएको छ। विधानसभा चुनावमा तृणमूल काङ्ग्रेस पराजित भएपछि मुख्यमन्त्री ममता ब्यानर्जीले तत्काल राजीनामा दिन स्वीकार गरेपछि त्यहाँ राजनीतिक टकराको अवस्था सिर्जना भएको हो। चुनावमा भारतीय जनता पार्टी भाजपाले भारी बहुमत प्राप्त गरेको छ। भाजपाले 207 सिट जित्दा तृणमूल काङ्ग्रेस केवल 80 सिटमा सीमित भएको छ। ममता ब्यानर्जी आफ्नै चुनावी क्षेत्र भवानीपुरबाट भाजपा नेता शुभेन्दु अधिकारीसँग 15,000 भन्दा धेरै मतले पराजित हुनुभएको छ।
2: अब खेल खबर। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले रोयल च्यालेन्जर्स बेङ्गलुरूलाई 9 रनले पराजित गरेको छ। पानी परेपछि डिएलएस पद्धति अनुसार हिजो 19 ओभरमा झारिएको खेलमा लखनऊले लगातारको 6 हारमा ब्रेक लगाउँदा बेङ्गलुरूको शीर्ष स्थानमा पुग्ने सपना पूरा भएन। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 3 विकेट गुमाएर 19 ओभरमा 209 रन बनायो। 210 रनको लक्ष्य पछ्याएको बेङ्गलुरूले 6 विकेट गुमाएर 203 रन मात्र बनाउन सक्यो। लखनऊको जितमा मिचेल मार्चले 56 बलमा 111 रन बनाए। यस्तै उच्च रन बनाउन कप्तान ऋषभ पन्तले 10 बलमा 32 रनको उत्कृष्ट ब्याटिङ गरे। बेङ्गलुरू 10 खेलमा 12 अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ भने लखनऊ समान खेलमा 6 अङ्कका साथ तालिकाको पुसारमा छ। आइपिएलमा आज बेलुकी 7:45 दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्।
1: काठमाडौँको होल्डिङ सेन्टरमा रहेका बालबालिका विद्यालय जान थालेका छन्। राधास्वामी सत्सङ्ग व्यास आश्रममा रहेका बालबालिकामध्ये 52 जना हिजोदेखि विद्यालय जान थाले पनि उनीहरूसँग ड्रेस, किताब, कापी, कलम केही पनि नभएको खबर कान्तिपुरले लेखेको छ।
2: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाउँदैछ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्तन नाराका साथ नार्कले आफ्नो स्थापना दिवस मनाउन लागेको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो।
1: हुम्लाको ताजाकोट गाउँपालिकामा कुपोषणले ग्रस्त भेटिएका 11 बालबालिकालाई उपचारको लागि जुम्ला लगिएको छ।
2: अर्थ मन्त्रालयले स्वास्थ्य संस्थामा विशेषज्ञ डाक्टर सहितका 977 जना नयाँ स्थायी प्राविधिक दरबन्दी थप्ने प्रस्ताव स्वीकृत गरेको छ। विद्यमान जनशक्तिका कारण स्वास्थ्य संस्था सञ्चालनमा समस्या भएको भन्दै स्वास्थ्य मन्त्रालयले दरबन्दी बढाउन माग गर्दै गरेको सिफारिस अर्थले स्वीकृत गरेको खबर नयाँ पत्रिकामा छ।
1: कम्बोडियाली सरकारले अनलाइन स्क्याम ठगीका संलग्न विरुद्ध 5,000 अमेरिकी डलर जरिवानादेखि आजीवन कारावाससम्म सजाय हुने कानुन कार्यान्वयनमा ल्याएपछि त्यस्तो अवैध धन्दामा संलग्न नेपालीहरू पनि समस्यामा पर्ने भएका खबर नयाँ पत्रिकाले लेखेको छ।
2: देशभर निर्माणाधीन 303 पक्की पुल र कलभर्टका लागि रकम अभाव भएको छ। रकम अभाव भएपछि पुल र कलभर्टको काम निर्माण छिटो सक्न सरकारले रकमान्तर तथा थप बजेट व्यवस्थापन गर्ने आदेश जारी गरेको छ।
1: लामो विवादपछि पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटोल सडक विस्तार निर्माण अन्तिम चरणमा पुगेको छ। आयोजना निर्देशनालयका अनुसार अहिलेसम्म यो खण्डको 87% निर्माण पुरा भएको छ। आयोजनाको मुख्य निर्माण कार्य आउँदो असार मसान्तभित्रै सम्पन्न हुने गरी कामलाई तीव्र पारिएको खबर कारोबार दैनिकले लेखेको छ।
2: कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड लगायतमा लगानीको बाटो खोलेका छन्। सरकारले के नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश मार्फत उल्लिखित संस्थालाई सामूहिक लगानी कोष, प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड लगायतमा लगानीको बाटो खुलाएको खबर कान्तिपुरमा छ।
1: सरकारले गृह मन्त्रालय मार्फत उपलब्ध गराएका सरकारी गाडीहरू 1 पूर्व राष्ट्रपति र 4 पूर्व प्रधानमन्त्रीले प्रयोग गरिरहेको पाइएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
2: सरकारले पुस 2080 भारतसँग गरेको मध्यकालीन तथा दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता राजपत्रमा प्रकाशन गर्नुपर्ने भएको छ। पूर्व सचिव सूर्यनाथ उपाध्यायले दायर गरेको रिट खारेज गर्दै सर्वोच्च अदालतले यो सम्झौता राजपत्रमा प्रकाशन गर्न निर्देशनात्मक आदेश दिएको हो।
1: काया कैरनमा अब पालो उखानको
2: बोलेर टाठो र दगुरेर छिटो भइँदैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
2: प्रधान न्यायाधीशमा मनोज शर्मा सिफारिस, वरिष्ठताका आधारमा सिफारिस गर्ने परम्परा तोडियो, राष्ट्रिय सभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेताका लिखित असहमति।
1: वास्तविक सुकुम्बासीलाई रोजगारी दिने सरकारको योजना, तथ्याङ्क संकलन भएपछि उपयुक्त सिप दिलाउने, बुटोलमा भूमिहीन सुकुम्बासीको प्रदर्शन।
2: पछिल्लो वर्षा र हावाहुरीले गहुँ बाली तथा आँप सहितका फलफूलमा क्षति, मौसम पूर्वानुमानलाई ख्याल गरी आवश्यक सतर्कता अपनाउन विज्ञको सल्लाह।
1: विधानसभा विघटनको घोषणासँगै भारतको पश्चिम बङ्गालमा संवैधानिक संकट, मुख्यमन्त्री ममता बेनर्जीले राजीनामा नदिँदा राजनीतिक संकट गहिरिँदै।
2: र आइपिएल क्रिकेटमा लखनऊले बेङ्गलुरुलाई हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले आशिष खन्नालले बनाउनु भएको कार्टुन लिएका छौँ। सरकारको विरोध गर्न सबैभन्दा अग्र पङ्क्तिमा देखिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र अहिलेको मौसमसँग यो कार्टुन जोडिएको छ। यहाँ एकजना मान्छे पत्रिका पढिरहेका छन्। पत्रिकामा लेखिएको छ, यसपालि वैशाखदेखि नै पानी पर्न सुरु, अनि त्यही बेला त्यहाँ पुगेका हर्क साम्पाङ जस्ता देखिने मान्छे भन्दैछन्, त्यस्ता नाथे पानी रोक्न नसक्ने प्रधानमन्त्री राजीनामा दे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। आगोको प्रयोग गरिसकेपछि निभाउन नबिर्सौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
2: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
1: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
2: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
2: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
3: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: अब बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पामा।
5: मिति 2083 जेठ महिनाको 1 गते शुक्रबारका दिन
4: बुटवल चौराहा हस्पिटलमा कार्यरत हाड जोर्नी, नसा, युरिक एसिड तथा बाथरोग विशेषज्ञ डाक्टर मदन गिवाली आउनुहुने भएकाले निम्न रोग भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
5: विशेषज्ञ डाक्टर द्वारा दिइने सेवाहरू: हात खुट्टा दुख्ने, झमझम गर्ने, पोल्ने, सुन्निने, हात खुट्टा माथि नजाने, ढाड दुख्ने, हिँड्न नमिल्ने, घुँडा दुख्ने, सुन्निने, घुँडामा पानी जम्ने, युरिक एसिड बाथरोग, जोर्नीहरू बाङ्गो टिङ्गो हुने, कुहिना दुख्ने, सुन्निने, हात खुट्टाका औलाहरू दुख्ने, सुन्निने, गर्दन घाँटी दुख्ने, यताउता फर्कन गाह्रो हुने, निउरिन अप्ठ्यारो हुने, कुर्कुच्चा दुख्ने, सुन्निने, हात माथि उठाउन तथा पछाडि लैजान गाह्रो हुने, सड्केको, नसा च्यापिएको, नसा फुटेको, शरीरमा गाठागोठी भएको र मासु पलाएको आदि बिरामीहरूले सम्पर्क गर्नुहोला।
6: हाम्रा दैनिक सेवाहरू: डिजिटल एक्सरे, रगत सम्बन्धी जाँच, दिसाब पिसाब सम्बन्धी जाँच र मुटुको ईसीजी भिडियो एक्सरे सेवा। सम्पर्क जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा।
5: थप जानकारीका लागि मोबाइल नम्बर 98511839877।

0: अनिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ।

0: नमस्कार तथा शुभ प्रभात। रेडियो पत्रिका आजको परिवेशमा सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगरको तपाईलाई हार्दिक स्वागत छ। आज विक्रम सम्वत 2081 साल वैशाख 25 गते, तदनुसार सन् 2026 मे 8 तारिक शुक्रबार।
1: दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरी, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेशमा आगामी वर्षको बजेटको आकार घटाउने तयारी, प्रदेश सरकारका सचिवहरूको जिम्मेवारी तोकियो, राज्यले बोली अनुसारको व्यवहार नगरेको मुस्लिम समुदायको गुनासो।
1: दाङमा कृषि आधुनिकीकरण कार्यक्रम मार्फत कृषि उत्पादन र व्यवसायीकरणमा सफलता, बाँसबाटै उद्यमी बन्ने तयारीमा महिलाहरू, नारायणपुरमा खानेपानीको संकट हुँदा उपभोक्ता मारमा,
0: र प्युठानमा ज्यान मुद्दाका फरार प्रतिवादी 3 वर्षपछि पक्राउ, रुकुममा भूकम्प प्रभावितलाई पुननिर्माणका लागि अनुदान उपलब्ध गराउन माग, कर्णाली प्रदेशका 79 स्थानीय तहमा 1/4 दरबन्दी रिक्त।
2: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
3: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाइ लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोराई रोड हात्ती खुम्बा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दाङ।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-590-401, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँबद्र राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्ष 2083-84 लागि बजेटको आकार घटाउने तयारी गरेको छ। सोही अनुसार मातहतका मन्त्रालयहरूलाई करिब 10-15% घटाएर बजेटको सिलिङ पठाइएको छ। चालू आर्थिक वर्षको तुलनामा घटाइएको सिलिङका आधारमा मन्त्रालयहरूलाई पुँजीगत र चालू दुवै शीर्षकमा कार्यक्रम प्रस्ताव गर्न भनिएको छ। अहिले मन्त्रालयहरू विशेष गरी चालू खर्च सकेसम्म कटौती गर्दै कार्यक्रम तर्जुमाको तयारी जुटेका छन्। मातहतका कार्यालयहरूबाट कार्यक्रम संकलन गर्ने प्रक्रिया अघि बढ़ाइएको प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ। मन्त्रालयका उपसचिव तथा प्रवक्ता धनीश्वर अरियालले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट घट्ने बताउनु भएको छ। प्राय सबै मन्त्रालयहरूलाई 10-15% घटाएर सिलिङ पठाइएको छ। सोही अनुसार बजेट कार्यक्रम बनाउने काम भइरहेको उहाँले बताउनुभयो। आगामी आर्थिक वर्षको बजेट करिब 35 अर्ब रूपियाँको हाराहारीमा आउने अनुमान गरिएको छ। चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले 38 अर्ब 91 करोड़ रूपियाँको बजेट विनियोजन गरेको थियो। अहिले मन्त्रालयहरूलाई प्रारम्भिक रूपमा करिब 22 अर्ब रूपियाँ हाराहारीमा सिलिङ दिइएको छ भने संघीय अनुदान र आन्तरिक स्रोत जोड्दा करिब 35 अर्ब रूपियाँ आसपास हुने अनुमान गरिएको छ। सबै मन्त्रालयमा एउटै दरले बजेट कटौती नभएको बताइएको छ। वैशाख मसान्तसम्म मन्त्रालयहरूले कार्यक्रम पेश गरेपछि विस्तृत खाका तयार पारिने समेत उहाँको भनाइ छ। चालू खर्चमा बढ़ी कटौती गरिनेछ भने बहुवर्षीय आयोजनाहरूको बजेट भने कटौती हुने छैन। मन्त्रालयहरूबाट प्राप्त सिलिङमा अनिवार्य दायित्व प्रतिबद्ध खर्च र बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ। अर्थशास्त्री मणिकर कार्कीले सरकारले आफ्नो स्रोत र क्षमता भन्दा बाहिर गएर बजेट ल्याउन नहुने सुझाव दिनुभएको छ। उहाँले संघीय सरकारमाथि अत्याधिक निर्भर नहुने गरी प्रदेशले आफ्नै आन्तरिक स्रोत र क्षमताका आधारमा बजेट निर्माण गर्नुपर्नेमा जोड़ दिइएको छ। यसै गरी संघीय बजेट र आन्तरिक राजस्वको अवस्थाले लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्षको बजेट अझै स्पष्ट हुन नसकेको बताइएको छ।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन एकाई दाङले सञ्चालन गरेका जोन तथा सुपर जोन कार्यक्रमबाट दाङमा कृषि उत्पादन र व्यवसायीकरणमा सफलता मिलेको छ। आर्थिक वर्ष 2073-74 बाट मकै सुपरजन मार्फत कार्यक्रम अघि बढेको थियो। त्यसपछि तोरी मौरी र बाख्रा लक्षित कार्यक्रमहरूको क्षेत्र विस्तार, उत्पादकतामा वृद्धि र कृषकहरूको आमदानी बढाउन बल पुगेको पाइएको छ। मकै सुपरजन लमही नगरपालिका, राप्ती गाउँपालिका, गढेवा गाउँपालिका र राजपुर गाउँपालिकामा विस्तार गरिएको छ। त्यसै गरी तोरी जुन घोराईको महानगरपालिका, तुलसी ग्रुप महानगरपालिका वडा नम्बर 1, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र दङ्गीसरण गाउँपालिकामा चलिरहेको छ। यस्तै मौरी जुन घोराई उपमहानगरपालिका, तुलसी ग्रुप उपमहानगरपालिका तथा बंगलाजुली गाउँपालिकामा केन्द्रित रहेको छ। बाख्रा जुन भने लम्ही नगरपालिका वडा नम्बर 7, 8 र 9 तथा राजपुर गाउँपालिका वडा नम्बर 5, 6, 7 कार्यान्वयन भइरहेको छ। कार्यक्रम शुरू हुँदा 970 हेक्टरमा सीमित रहेको मकै खेती हाल बढ़ेर करिब 4,100 हेक्टर भन्दा बढ़ी क्षेत्रमा विस्तार भएको छ। मकै सुपरजनमा उत्पादन र उत्पादकत्व दुवैमा सुधार देखिएको छ। हाल मकैको औसत उत्पादकत्व 5.5 टन प्रति हेक्टर पुगेको छ, जुन राष्ट्रिय औसत भन्दा उच्च हो। सुपरजोन क्षेत्रमा करिब 70% घरधुरले सेवा प्राप्त गरेका छन् भने रूपाईदेखि कटाईसम्मका कार्यक्रममा यान्त्रिकीकरणको प्रयोग उल्लेखनीय रूपमा समेत बढ़ेको छ। बाँझो र खेर गएका जमीनमा सिंचाई सुविधा पुगेपछि बसन्ते र हिउँदे मकै खेतीबाट राम्रो आमदानी भइरहेको छ। साथै किसानहरू मकैको उन्नत बीउ उत्पादनबाट लाभान्वित समेत भएका छन्। यसै गरी दाङमा तोरी खेती विस्तार हुँदै गएको छ। आर्थिक वर्ष 2075 क्षेत्रबाट शुरू भएको तोरी जोन कार्यक्रम 350 हेक्टरमा सीमित रहेको थियो। खेती हाल बढ़ेर 1,200 हेक्टर भन्दा बढ़ी क्षेत्रमा पुगेको छ। तोरीको उत्पादकत्व पनि वृद्धि भई करिब 1.35 टन प्रति हेक्टर पुगेको छ। उन्नत जातको प्रयोग बढ़दै जाँदा उत्पादनमा सुधार समेत आएको छ। यसै गरी मौरी जोन कार्यक्रम आर्थिक वर्ष 2076-77 शुरू भएको थियो। त्यसपछि मौरी पालनतर्फ पनि उल्लेखनीय उपलब्धि हासिल भएको छ। शुरूमा 10,000 घार रहेको मौरी संख्या हाल बढ़ेर 15,000 भन्दा बढ़ी पुगेको छ। मह उत्पादनमा वृद्धि भई प्रति घार औषध उत्पादन राष्ट्रिय औषध भन्दा माथि पुगेको छ। आधार चाका उत्पादन, मह प्रशोधन र घार उद्योग सुदृढीकरणले यस क्षेत्रलाई थप व्यावसायिक समेत बनाएको छ। तुलसीपुर 12 हरिपौरीमा आधार चाका उद्योग स्थापना गरेर किसानले आमदानी लिन सफल भएका छन् भने यसका लागि तुलसीपुर 6 मह प्रशोधन उद्योग समेत स्थापना गरिएको छ। यसै गरी आर्थिक वर्ष 2081-82 बाख्रा जोन कार्यक्रम लागू भएको थियो। बाख्रा जोन अन्तर्गत पनि नस्ल सुधार, खोप कार्यक्रम र गोठ सुधार मार्फत उत्पादनमा सुधार ल्याउने प्रयास भइरहेको छ। रोग नियन्त्रणका लागि खोप कार्यक्रम सञ्चालन गरिएको छ भने उन्नत जातका बोका वितरण समेत गरिएको छ। यसै गरी कार्यक्रम मार्फत साना सिंचाई, कृषि यान्त्रिकीकरण, कस्टम हायरिङ सेन्टर, बीउ स्रोत केन्द्र, पोस्ट हार्वेस्ट संरचना र भण्डारण तथा प्रशोधन उद्योग स्थापना जस्ता गतिविधिहरू सञ्चालन भएका छन्। हालसम्म 260 साना सिंचाई योजना सम्पन्न भई 1,295 हेक्टर क्षेत्रफलमा थप सिंचाई सुविधा समेत पुगिसकेको छ। दाङमा कृषि आधुनिकीकरण कार्यक्रम कृषि उत्पादन र व्यवसायीकरणमा सफलता, दशरथ घिमरेले लेखेको खबर आजको नयाँ बजार राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
1: थारू पत्रकार संघ दाङको 6 जिल्ला अधिवेशन हिजो तुलसीपुरमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले पत्रकारहरूलाई लामो समयसम्म आफ्नै पेसामा निरन्तर टिकिरहनका लागि समय समयमा नगरपालिकाले क्षमता अभिवृद्धि तथा आधारभूत पत्रकारिता तालिम सञ्चालन गर्दै आएको बताउनु भएको छ। यसै गरी उहाँले पत्रकारिता क्षेत्रमा मात्र नभई अन्य क्षेत्रमा पनि थारू समुदायका लागि काम गर्न चाहे पनि समस्या रहेको बताउनु भएको छ। अन्य समुदायको तुलनामा शिक्षाबाट केही पछि रहेको थारू समुदायको उपस्थिति राजनीतिक, शैक्षिक लगायतका हरेक क्षेत्रमा संख्यात्मक रूपमा बढ़ाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। आफू पनि सामाजिक क्षेत्रबाटै राजनीति क्षेत्रमा प्रवेश गरेको बताउँदै उहाँले सिक्दै जाँदा सबै काम गर्न सकिनेमा समेत जोड़ दिनुभएको छ। सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले ईआईको समयमा परम्परागत पत्रकारितालाई परिमार्जन गरी डिजिटल पत्रकारिता गर्न सुझाव दिनुभएको छ। उहाँले परम्परागत पत्रकारितालाई परिमार्जन गर्न नसक्दा यस पेसामा लामो समयसम्म टिक्न नसकेको अवस्था रहेको उल्लेख गर्नुभयो। भिडियो हेर्न र सुन्न रुचाउने नागरिकहरूको आकांक्षालाई परम्परागत पत्रकारिताले पूर्णता दिन नसक्ने भएकाले पत्रकारहरूलाई डिजिटल पत्रकारितामा जोड़ दिन उहाँले आग्रह गर्नुभएको छ। यसैबीच अधिवेशनले नयाँ कार्यसमिति समेत चयन गरेको छ। संघको हिजो तुलसीपुरमा भएको छैठौं अधिवेशनले नीता चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो, जसको वरिष्ठ उपाध्यक्षमा जयन्ती चौधरी, उपाध्यक्षमा शिव हरि चौधरी, सचिवमा श्री चौधरी, सहसचिवमा सुरक्षा चौधरी, कोषाध्यक्षमा आरएम जगत कुसिन्या लगायत चयन हुनुभएको छ।
0: डाङका मुस्लिम समुदायले राज्यले आफूहरूमाथि बोली अनुसार व्यवहार नगरेको बताएका छन्। मुस्लिम आयोगले हिजो घोराईमा आयोजना गरेको मुस्लिम समुदायको सशक्तिकरण विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनीहरूले मुस्लिम समुदायलाई देशका नागरिकको जस्तो व्यवहार नगरेको गुनासो गरेका हुन्। मुस्लिम समुदायका लागि अहिले पनि कब्रस्तानका लागि जमीनको व्यवस्थापन नगरिएको, एउटै परिवारमा कसैलाई नागरिकता दिएको कसैलाई नदिएको गुनासो गरेका छन्। साथै उनीहरूले मन्दिरलाई जस्तै मस्जिद र मदरसालाई पनि बजेटको व्यवस्थापन गरिदिन सरकारलाई आग्रह गरेका छन्। समुदाय आफैले मदरसा सञ्चालन गर्दा पनि सहयोग नपाएको भन्दै स्थानीय सरकार लगायत तीनै तहका सरकारको ध्यान आकर्षण गराइदिन मुस्लिम आयोगले आग्रह समेत गरेको छ। यसैबीच प्रतिनिधि सभा सदस्य साजिदा सिद्दिकीले मुस्लिम समुदायको अधिकार संरक्षणसँगै समग्र दामको विकासका लागि सक्रिय भूमिका खेल्ने बताउनु भएको छ। हिजो घोराईमा आयोजित मुस्लिम समुदायको सशक्तिकरणका लागि सरकारवाला संघको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य सिद्दिकीले मुस्लिम समुदायलाई शिक्षासँगै आयार्जनसँग जोडेर माथि उठाउनु पर्नेमा जोड़ दिनुभयो। मुस्लिम समुदाय अझै पनि शिक्षा, स्वास्थ्य, रोजगारी तथा राजनीतिक पहुँचका हिसाबले पछाडि रहेको उल्लेख गर्दै उहाँले राज्यले विशेष नीति तथा कार्यक्रम मार्फत समुदायको सशक्तिकरणमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। संविधानले सबै नागरिकलाई समान अधिकार सुनिश्चित गरे पनि व्यवहारिक कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको भन्दै उहाँले मुस्लिम महिलाहरूको शिक्षा र नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्नेमा समेत जोड़ दिनुभएको छ। यसै गरी उहाँले लुम्बिनी प्रदेशमा मुस्लिम समुदायका विद्यार्थीका लागि विश्वविद्यालय स्थापना, टरीगाउँ एयरपोर्टको स्तर वृद्धि, दाङ सुरुखद्वारी सड़क निर्माण लगायतका विकासका कामलाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ।
1: जिल्ला प्रहरीकाले प्युठानले कर्तव्य ज्यान सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। तीन वर्षपछि सर्वोदय नगरपालिका छ डाँडा खर्क निवासी 32 वर्षीय चेती सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहेका इन्स्पेक्टर हरिप्रसाद भट्टराईले जानकारी दिनुभएको छ। 63 वर्षीय धनी कुमार सुनार 2079 मंगसिर 1 गते टाउकोमा गम्भीर चोट लागेको अवस्थामा मृत फेला पर्नु भएको थियो। सोही घटनाको अनुसन्धानका क्रममा मृतकी सौतेनी कान्छी बुहारी चेती सुनार संलग्न रहेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाको विषयमा जिल्ला अदालत प्युठानबाट 5 दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
0: दाङको तुलसीपुर उपमहानगरपालिकाले तेस्रो त्रैमासिक प्रगति समीक्षा गरेको छ। कार्यक्रममा बोल्दै नगर प्रमुख टीकाराम खड्गाले कार्यक्रममा प्रस्तुत भएका तथ्याङ्क हेर्दा समग्रमा अझै पनि सुशासन कायम हुन नसकेको बताउनुभयो। विगतका समीक्षा कार्यक्रमदेखि नै चालू खर्चलाई घटाउन भने तापनि धेरै जसो वडाले चालू खर्च बढ़ाएको भन्दै नगर प्रमुख खड्गाले सुशासनमा ध्यान दिन आग्रह गर्नुभयो। विगतमा शाखा प्रमुखहरू विभिन्न बहाना गर्दै समीक्षा कार्यक्रममा सहभागी नहुने र प्रतिनिधि पठाउने अवस्था देखिए पनि यसपटक भने उत्साहजनक उपस्थिति देखिएको बताउँदै यसले शाखा प्रमुखहरू प्राप्ति उपलब्धिप्रति जिम्मेवार बनेको उहाँले बताउनु भएको छ। कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले पनि स्थानीय सरकारले गरेका उपलब्धिहरू नागरिकसम्म पुर्याउन नसक्दा नागरिकहरूमा निराशा पैदा भएको बताउनुभयो। यस्तै प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्थेले आर्थिक वर्षको 10 महिना बितिसक्दा पनि कतिपय वडाले 3% पुँजीगत खर्च गर्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो। 50% बढ़ी बजेट कुनै पनि वडाले खर्च गरेको देखिएन। समय सकिन थाल्यो, अब बजेट खर्चिनका लागि मात्र बिल भरपाई मिलाएर खर्च नगरौं। भोलि फाइल रोकियो भने सोच्नुहोला कि मेरो काममा शंका पैदा भयो, उहाँले भन्नुभयो। 11 नम्बर वडाले सबैभन्दा बढ़ी पुँजीगत खर्च गरेको रहेछ। 5 नम्बर वडाले सबैभन्दा बढ़ी राजस्व संकलन गरेको देखियो। बाँकी तथ्याङ्क हेर्दा समग्रमा हामी जेन तेन पास भएका रहेछौं भन्ने अनुभूति गरेको छु। कार्यक्रममा पालिकाका विभिन्न शाखा महाशाखाका प्रमुख तथा प्रतिनिधि ओडा सचिवहरू लगायतले प्रगति प्रतिवेदन तथा कार्य सम्पादन गर्दा देखिएका चुनौतीका विषयमा प्रस्तुति राखेका थिए।
1: आजको परिवेशमा अब छोटो विश्राम।
5: किसानहरूका लागि खुशीको खबर।
3: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिट प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एक पटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
5: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दान, फोन नम्बर 082-416-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई पुनः स्वागत छ।
1: नेकपा एमाले रुकुम पश्चिमले 2080 साल कार्तिक 17 गतेको जाजरकोट भूकम्पका प्रभावितलाई पुनर्निर्माणका लागि तत्कालै अनुदान रकम उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएको छ। हिजो जिल्लाका सबै स्थानीय तह र जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र बुझाउँदै एमाले तत्काल पुनर्निर्माण शुरू गर्न माग गरेको हो। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर भूकम्प गएको 32 महिना बितिसकेको र 3 हिउँदको जाडो र 2 वर्षे झरी जनताले बेहोरिसक्दा पनि अझै आवास प्राप्त नहुनु निकै दुःखद रहेको नेकपा एमाले रुकुम पश्चिमले जनाएको छ। अघिल्लो सरकारले बजेटको व्यवस्थासहित आवास निर्माणका मापदण्ड लगायतका सबै प्रक्रिया पूरा गरी स्थानीय सरकारले अधिकांश लाभग्राहीसँग सम्झौता गरी निर्माण कार्य अगाडि बढ़िरहेको र केही सम्पन्न भइसकेको स्थिति समेत रहेको अवस्थामा अहिलेसम्म लाभग्राहीहरूले कुनै रकम प्राप्त नगर्नु दुःखद विषय भएको भन्दै यसतर्फ जिम्मेवार बनी लाभग्राहीको न्यायपूर्ण मागको सम्बोधन गर्न माग गरिएको छ।
0: घरै उपमहानगरपालिका 10 नारायणपुर क्षेत्रमा खानेपानीको स्रोत घट्दै जाँदा उपभोक्ता समस्यामा परेका छन्। पानीको स्रोतको रूपमा रहेको डिप बोरिङमा आएको कमीका कारण उपभोक्तालाई नियमित रूपमा पानी उपलब्ध गराउन कठिनाई भएको नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले जनाएको छ। जनसंख्या बढ़दै गएको नारायणपुर क्षेत्रमा पानीको स्रोत 50% घट्दा पानी वितरणमा संकट देख्न थालेको हो। पानीको स्रोत घट्दा संस्थाले यस अघि दैनिक करिब 23 लाख लिटर पानी वितरण गर्दै आएकोमा अहिले करिब आधामा झरेर 12 लाख लिटरमा सीमित भएको नारायणपुर खाने पानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष कुलप्रसाद रोचौरे श्रवणले जानकारी दिनुभएको छ। पानीको स्रोतमा कमी आउँदा 4029 घर उपभोक्ता प्रत्यक्ष प्रभावित भएका छन्। गर्मी समयसँगै पानीको माग बढ़िरहेको अवस्थामा पानीको आपूर्ति घट्दा समस्या हुने गरेको देखिएको छ। जलवायु परिवर्तनसँगै पछिल्लो समय पानीको स्रोत घट्दै गएको र त्यसको असर अहिले नारायणपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले पनि भोग्नु परेको अध्यक्ष रजौरीले बताउनु भएको छ।
1: लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयहरूका सचिवहरूको जिम्मेवारी तोकेको छ। प्रदेश सरकार मन्त्री परिषदको हिजोको बैठकले राम प्राजुलीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मा दिएको छ भने जानुका पण्डितलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवमा पठाइएको छ। स्वास्थ्य मन्त्री खिम बहादुर सारू मगरका अनुसार प्रदेश यातायात पूर्वाधार निर्देशनालयको निर्देशकको जिम्मेवारी अनिल मरासनीलाई तोकिएको बताइएको छ।
0: एक महिना सिप सिकेर बाँसको चोयाबाट आफैले तयार गरेका सामग्री देखेर तुलसीपुर 2 खैरीपुरकी 37 वर्षीय पुष्करी राउत दंग हुनुहुन्छ। गृहिणी जीवन बिताइरहेकी राउत अहिले बाँसको चोयाबाट डोको, डस्टबिन, फोटो फ्रेम, कलम दानी र मुडा बुन्न सक्ने हुनुभएको छ। एक महिना अघि आफ्नै वडा कार्यालयको भवनमा बाँसको चोयाबाट सामग्री तथा डस्टबिन निर्माण तालिम सञ्चालन हुने जानकारी पाएपछि तालिममा सहभागी बन्न पुग्नु भएकी उहाँ अहिले सिपयुक्त बन्नु भएको छ। आफूले सिकेको सिप सकेसम्म समूह निर्माण गरेर नभए घरमै भए पनि सामग्री उत्पादन गरेर उद्यमी बन्ने सोच रहेको उहाँको भनाई छ। यसैगरी तुलसीपुर 2 कुइरो पानीकै 35 वर्षीय निमा पुनले पनि बाँसबाट सामग्री बनाउने सिप सिक्नका लागि एक महिना ओडा कार्यालय परिसरमै बिताउनु भयो। यसअघिसम्म घरैसी कामकाजमै आबद्ध पुनलाई यो सिपले आफूलाई उद्यमी बनाउन सक्छ भन्ने विश्वास दिएको छ। एकल महिला समेत रहेकी उहाँलाई 2 सन्तान हुर्काउने तथा पढ़ाउने जिम्मेवारी यही सिप उपयोगी बन्ने उहाँको बुझाइ रहेको छ। तालिममा सहभागी मध्ये अझ रोचक र अनुसरण गर्नुपर्ने त 55 वर्षीय लक्ष्मी कुमारी डाँगेको आत्मविश्वासलाई छ। उहाँ उमेरमा सिप यो उमेरमा सिप सिकिरहनु भएको उहाँ बाँसबाट सामग्री निर्माण गरेर उद्यमी बन्ने सोचमा हुनुहुन्छ। लुम्बिनी प्रदेश पर्यटन डिभिजन कार्यालय बाँकेको 8 लाख रूपियाँ आर्थिक सहयोग तथा ठडाई नेपालको सहकारीमा सञ्चालित यो तालिममा 30 जना सहभागी भएका छन्। 2060 सालदेखि बाँसबाट सामग्री निर्माणको तालिम दिँदै आएका प्रशिक्षक वृखध्वज विकले तालिम लिएकाहरूले कामलाई निरन्तरता दिने हो भने अहिले स्थानीय बजारमा खपत हुने बाह्य जिल्लाबाट आपूर्ति हुँदै आएका बाँसका सामग्री स्थानीय स्तरमै निर्माण हुन सक्ने र बजार पाउने दावी गर्नु भएको छ। पछिल्लो समय बाँसबाट बन्ने सामग्रीको माग बढ्दो छ तर सिप सिक्न उत्साहित जनशक्ति छैन। बाँसबाट हस्तकला फर्निचर र परम्परागत सामग्री निर्माण गर्न सकिन्छ। अहिले पनि दाङका बजारमा ह्याङ्गर कोक्रो ऱ्याक लगायतका धेरै प्रयोग हुने सामग्री बाह्य जिल्लाबाटै आउँछन् उहाँले भन्नुभयो। तुलसीपुरमै बाँस पर्याप्त मात्रामा छ त्यसकारण कच्चा पदार्थको कमी छैन। मात्रै जनशक्ति उत्पादन गर्न सकियो भने स्थानीय बजारमा स्थानीय स्तरमै उत्पादन भएको सामग्री पाइने र स्थानीयहरू पनि स्वरोजगार बन्ने उहाँको भनाइ छ। बाँसबाटै उद्यमी बन्ने सोचमा महिला एकराज भण्डारीले लेखेको खबर आजको नयाँ बुध राष्ट्रिय दैनिकमा तस्विर सहित प्रकाशित भएको छ।
1: सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा विगतको परम्परा तोडिएको छ। यसअघि संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश सिफारिश गर्ने गरेकोमा यसपटक अदालतको चौथो वरियतामा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरिएको छ। शर्मा भन्दा माथि सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाल हुनुहुन्थ्यो। तत्कालीन प्रधान न्यायाधीश प्रकाश मानसिंह रावतले अवकाश पाएपछि वरिष्ठताका आधारमा सपना प्रधान मल्लले कायमकायम प्रधान न्यायाधीशको रूपमा सर्वोच्चको नेतृत्व गर्दै आउनु भएको थियो तर उहाँको ठाउँमा शर्मालाई नै अघि सारिएको हो। शर्माले न्यायपालिकाको इतिहासमै पहिलो पटक विद्यावारिधि गर्नुभएको छ भने मुद्दा फर्सियतमा सर्वाधिक उच्च रेकर्ड कायम गर्नुभएको छ। न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाको अवधिमा भएको कार्य सम्पादनको वस्तुगत मूल्याङ्कन गर्दा डाक्टर शर्मा अरू समकालीन न्यायाधीशहरूको तुलनामा निकै अगाडि देखिएको सचिवालयले जनाएको छ। त्यसैले वरिष्ठताको आधारमा नभई योग्यताको आधारमा शर्मालाई सिफारिश गरिएको सचिवालयको तर्क छ। तर प्रधान न्यायाधीश सिफारिशमा विधि र परम्परा मिचिएको भन्दै विपक्षी राजनीतिक दलहरूले भने आपत्ति जनाउँदै आएका छन्।
0: भौगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशका 79 स्थानीय तहमा 1/4 कर्मचारी दरबन्दी रिक्त रहेको छ। संघीय सरकारको स्वीकृत दरबन्दी अनुसार कर्णालीका 79 स्थानीय तहमा 1/4 दरबन्दी कर्मचारी विहीन रहेको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कुल 5,660 स्वीकृत दरबन्दी रहेकोमा 1,363 दरबन्दी रिक्त रहेको बताइएको छ।
1: आज दिउँसो मुख्य गरी कोशी प्रदेशका सबै ठाउँ र मधेस प्रदेशका थोरै तथा तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। आज रातिको समयमा कोशी बागमती गण्डकीका हिमाली र पहाड़ी भूभागमा थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहँदा बाँकी 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यसै गरी भोलि कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँ तथा बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
0: यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी र तपाईँ श्रोतालाई धन्यवाद दिँदै सहकर्मी चेतन ओलीसँगै म प्रेम कुमारी मगर पनि विदा हुन्छ।
1: नमस्कार।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: MB bonus data. 50 minute bonus voice. 50 SMS bonus.
1: यो योजना 2082 चैत्र 26 गते देखि 2083 असार 26 गते सम्म.
0: थप जानकारीका लागि 1498 मा सम्पर्क गर्नुहोस्.
2: नेपाल टेलिकम राष्ट्रको संचार.
3: अब समाचार विस्तारमा. संवैधानिक परिषदले प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको छ. प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा प्रधानमन्त्री तथा संवैधानिक परिषदका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो बसेको बैठकले सर्वोच्च अदालतको अदालतका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको बैठकपछि सभामुख डोल प्रसाद अर्यालले जानकारी दिनुभयो. बैठकमा सभामुख अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीष्मराज आङ देम्बे तथा उपसभामुख रुबी कुमारीको सहभागिता रहेको थियो. परिषदले सिफारिस गरेपछि संसदीय सुनवाई समितिले नाम अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ. नियुक्तिपछि डाक्टर शर्मा 33 प्रधान न्यायाधीश बन्नुहुनेछ. यसअघि न्याय परिषदले भावी प्रधान न्यायाधीशका लागि 6 न्यायाधीशको नाम संवैधानिक परिषदमा सिफारिस गरेको थियो. संघीय संसद सुनवाई समितिको हिजोको बैठकले बैठक कार्य सञ्चालन सम्बन्धी कार्यविधि तय गरेको छ. संवैधानिक परिषदले भावी प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिस गरेसँगै समितिले त्यसबारे औपचारिक पत्र प्राप्त भएपछि सुनवाई प्रक्रिया आरम्भ गर्नेछ. प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त समितिका रूपमा रहेको यो समितिको पहिलो बैठकले सभापतिमा बोध नारायण श्रेष्ठलाई चयन गरेपछि कार्यसूचीगत रूपमा पहिलो पटक हिजो बैठक भएको हो. समितिका सदस्य सचिव तुलबहादुर कणेलले समितिको बैठक र सुनवाईको कार्यविधि तय भएसँगै अब काम अगाडि बढाउन सहज भएको बताउनुभयो. कार्यकारिणी सार्वजनिक महत्वका पदमा नियुक्तिका लागि प्रस्ताव गरेका व्यक्तिहरू तथा पदाधिकारीको दक्षता, क्षमता, इमान्दारिता व्यवस्थापिकाद्वारा परीक्षण गरी कार्यपालिकालाई व्यवस्थापिका प्रति उत्तरदायी र जवाबदेही तुल्याउने लोकतान्त्रिक प्रक्रियालाई संसदीय सुनवाईका रूपमा लिइँदै आइएको छ. नेपालको संविधानको धारा 292 उपधारा 1 संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्त हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनवाई हुने व्यवस्था गरिएको छ. अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 विरुद्ध 3.62 करोड रुपियाँ भन्दा बढी बिगो माग दाबी सहित मुद्दा दायर गरेको छ. आयोगले

निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्याल विरूद्ध सोही रकम बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरिएको छ। आयोगले चिनिया कम्पनी सीएएमसी र त्यसका अध्यक्ष र परियोजनाका व्यवस्थापक विरुद्ध पनि मुद्दा दायर गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका हरेक राजनीतिक परिवर्तनमा पत्रकारको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनु भएको छ। राष्ट्रिय पत्रकारिता दिवस एवं गोर्खापत्र प्रकाशनको 126 वर्ष प्रवेशका अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निष्पक्ष पत्रकारिता र सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको जिम्मेवारी भएको बताउनुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर विक्रम मिल्सिनाले सरकार स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्नुहुँदै निष्पक्ष र मर्यादित पत्रकारिता समाजको आवश्यकता रहेको बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले पत्रकारिता सूचनाको सम्भाग मात्र नभई सामाजिक न्याय र समृद्धिको उत्प्रेरक रहेको पनि बताउनुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार एवं वरिष्ठ पत्रकार सम्मानबाट विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान प्रदान गर्नु भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति पौडेलले यस वर्षको वरिष्ठ पत्रकार सम्मानबाट वरिष्ठ पत्रकार चन्द्रकिशोर झा र नम्रता शर्मालाई जनैही नगद 2,00,000 रुपियाँ सहित सम्मान गर्नुभयो। यसै गरी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारहरू उमेश श्रेष्ठ, भोला कुमार पासवान र रूपा गहतराजलाई जनै 2,00,000 दरले पुरस्कृत गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव मोहम्मद गोलाम सरवारले उहाँको कार्यकक्षमा हिजो शिष्टाचार भेट गर्नु भएको छ। त्यस अवसरमा उहाँहरूबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउने बारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यसै गरी परराष्ट्र मन्त्री खनालसँग दक्षिण एसियाका लागि युनिसेफका क्षेत्रीय निर्देशक सञ्जय बीजेस कराले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। मन्त्रालयमा भएको भेटमा उहाँहरूबीच बाल कल्याण, स्वास्थ्य, शिक्षा तथा खानेपानी, सरसफाई लगायतका विभिन्न क्षेत्रमा नेपाल र युनिसेफ बीच जारी सहकार्य सम्बन्धी विषयमा छलफल भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरिएको बताउनु भएको छ। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा मन्त्री यादवले आफू मन्त्री भए यता 25 दिनभित्रमा वैदेशिक रोजगार विभागमा परेका 40,000 मुद्दा मध्ये 13,000 मुद्दालाई डिजिटलाइजेसन गर्ने तयारी गरेको जानकारी गराउनु भएको हो। मन्त्री यादवले आगामी साताभित्रै सबै स्थानीय तहमै श्रम स्वीकृति दिने व्यवस्था गरिने जानकारी दिनुभयो। यस्तै वैदेशिक रोजगारसँग सम्बन्धित समस्या हेलो सरकारबाट र वाट्स एपबाट आएका गुनासोको आधारमा मन्त्रालयले 25 दिनभित्र 178 जनालाई उद्धार गरेको उहाँले बताउनुभयो। बैठकमा समितिका सभापति रहबर अन्सारीले वैदेशिक रोजगारीको समस्या आज भोलि नै शून्य गराउन सकिने अवस्था नरहेको बताउँदै यसको सुधार गर्न कानुनी सुधारमा पनि जोड दिनुभयो। बैठकमा सांसदहरूले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने, स्वदेशमै श्रमिकलाई सम्मानपूर्वक काम गर्ने वातावरण सिर्जना गर्ने, श्रमिक र उद्यमी बीचको सन्तुलन बनाउन नीतिगत योजना ल्याउने लगायतका विषयमा सुझाव राख्नु भएको थियो। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सदस्यहरूले लिपुलेखबारे भारत र चीन सरकारलाई नेपाल सरकारका तर्फबाट हालै पठाइएको कूटनीतिक नोटलाई सकारात्मक कदमका रूपमा लिएको धारणा राख्नु भएको छ। समितिको हिजो बसेको बैठकमा सदस्यहरूले भारत र चीन दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित तुल्याउँदै अतिक्रमणमा परेको नेपाली भूमि फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक पहल आवश्यक रहेको बताउनुभयो। समितिका सदस्यहरूले नेपालको भूमि फिर्ता ल्याउन उच्च स्तरीय संयन्त्र गठन गरी प्रभावकारी कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिँदै व्यापार, पारवाहन र सीमालाई सुव्यवस्थित गर्न सुझाव दिनुभयो। बैठकमा समितिका सभापति सुम्निमा उदासले समितिको कार्यक्षेत्र र आगामी कार्यदिशाबारे

0: जानकारी गराउनु भएको थियो। सरकारले सरकारी तथा सार्वजनिक सेवामा राष्ट्रिय परिचय पत्र एनआईडीलाई अनिवार्य बनाउँदै लगिरहेको छ। सरकारले राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि पञ्जीकरण विभागको सहकार्यमा अछामको कमल बजार नगरपालिकाले पालिका स्तरमै राष्ट्रिय परिचय पत्र वितरण दर्ता र विवरण स्टेशन स्थापना गरेर काम सुरु गरेको छ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको रिपोर्ट।
1: राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग र कमल बजार नगरपालिकाको सहकार्यमा सञ्चालित राष्ट्रिय परिचय पत्र विवरण दर्ता तथा वितरण अस्थायी स्टेशनबाट विक्रम सम्बत 2081 जेठ 28 गतेदेखि निरन्तर सेवा सञ्चालन भइरहेको छ। स्थापना कालदेखि हालसम्म 3,358 नागरिकले स्टेशनबाट सेवा लिइसकेका छन्। पालिकाको केन्द्रमै सेवा पाउँदा यस क्षेत्रका नागरिकको सदरमुकामसम्म जान आउन लाग्ने समय र पैसा समेत बचत भएको छ। कमल बजारमै राष्ट्रिय परिचय पत्र बनाउन पाएकोमा खुसी व्यक्त गर्नुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का स्थानीय राजु कामी।
2: राष्ट्रिय परिचय पत्र बनाउनको लागि महल सिन्जान पर्ने थियो। हाम्रै स्थानीय सरकारले यो सेवा पाउँदा दिएकोमा हाम्रो समय पनि बचत भयो र आर्थिक पनि बचत भयो। जनतालाई धेरै सेवा सुविधा प्राप्त भएको छ। हामी धेरै खुसी छौँ।
1: रौकारी गाउँपालिका वडा नम्बर 1 कमल बजारमा राष्ट्रिय परिचय पत्र बनाउन आउनुभएका 76 बल बहादुर थापाले नजिकको पालिकामै सहज रूपमा सेवा दिएकोमा सरकारलाई यसरी धन्यवाद व्यक्त गर्नुभयो।
3: राम्रो लागेको छ, खुसी छौँ। छिटो पनि पुग्यो अनि काम पनि छिटै भइसक्यो।
1: पालिकालाई थप व्यवहार नपर्ने गरी पालिकामै मौजूद कर्मचारीबाट कमल बजार नगरपालिकाले राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रवाह गरिरहेको र असामको पूर्वी भूभागमा पर्ने ढकारी गाउँपालिका, तुर्महात गाउँपालिका र कमल बजार नगरपालिकालाई सेवा लिन सहज भएको बताउनुहुन्छ। कमल बजार नगरपालिकाका प्रशासकीय अधिकृत खड्ग बहादुर विष्ट।
4: थप आर्थिक दायित्व, थप जनशक्तिहरू नराखी हामीसँग उपलब्ध भएकै कर्मचारीहरूबाट यो सेवा सुचारू गर्ने गरी जुन एउटा पहल र प्रयास गरेका थियौँ, राष्ट्रिय परिचय पत्र वितरण संकलन जुन कार्य भइरहेको छ, कमल बजार नगरपालिका लगायत ढकारी गाउँपालिका, तुर्महात गाउँपालिकाका नागरिकहरूलाई धेरै सहजता भएको छ।
1: जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बाहेक पालिका स्तरबाट सञ्चालित नेपालकै पहिलो राष्ट्रिय परिचय पत्रको विवरण दर्ता तथा वितरण स्टेशनका रूपमा सञ्चालन भएको स्टेशनबाट नागरिकले सहज रूपमा सेवा प्राप्त गरिरहेकाले सेवालाई निरन्तरता दिइने बताउनुहुन्छ कमल बजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल।
5: राष्ट्रिय परिचय पत्रको स्टेशन स्थापना गरेका छौँ। 753 पालिका माध्यममा पहिलो समुदाय हामीले स्थापना गरेका हौ।
1: राष्ट्रिय परिचय पत्र प्रत्येक नागरिकका लागि बायोमेट्रिक पहिचान खुल्ने नेपालको सङ्घीय स्तरको परिचय पत्र हो। स्थानीय स्तरबाटै राष्ट्रिय परिचय पत्र सहज रूपमा पाउने व्यवस्था गर्न आवश्यक देखिन्छ। हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो हिक्मत बहादुर नेपाली। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता बादीसँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गर्नुभएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो भएको भेटमा उहाँहरूबीच महिला सशक्तिकरण, बाल अधिकार संरक्षण, लैङ्गिक समानता, अपाङ्गता भएका व्यक्तिको अधिकार, ज्येष्ठ नागरिकको सम्मानजनक हेरचाह तथा सामाजिक समावेशीकरणका विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गरेको अभियोगमा हरीले 5 पक्राउ गरेको छ। सुनसरीका 32 राजकुमार तामाङले जापान पठाइदिन्छु भन्दै 1 11,55,000, दाङका 31 प्रकाश केसीले अमेरिका पठाइदिन्छु भन्दै 12 93,00,000, काभ्रेका 33 दिल्लीमान तामाङले 2 14,75,000 रुपियाँ ठगेको आरोपमा पक्राउ परेका छन्। यस्तै 5 47 श्रीहाङ ले दक्षिण कोरिया पठाइदिन्छु भन्दै 1 12,25,000 र स्याङ्जाका 28 नमुना भण्डारीले मकाउ पठाइदिन्छु भन्दै 3 पीडितहरूबाट 5,50,000 रुपियाँ ठगेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। साहसिक खेल प्याराग्लाइडिङका लागि प्रचुर सम्भावना रहेको उदयपुर जिल्लामा पूर्वाधार विकासमा चुनौती देखिएको छ। जिल्लामा नियमित व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनका लागि तीनै तहका सरकारबीच समन्वय र दीर्घकालीन योजना आवश्यक रहेको यहाँका सरकारवालाले बताएका छन्। उदयपुरबाट संवाददाता अञ्जनी कुमार अधिकारीको रिपोर्ट।
6: उदयपुर जिल्लामा 2078 सालदेखि प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन तथा परीक्षण उडान सुरु गरिएको हो। हाल उदयपुर जिल्लामा 2 महिला र 16 जना पुरुष गरी कुल 18 जना स्लो प्याराग्लाइडिङ पाइलट उत्पादन भइसकेका छन्। जिल्लाको बेलका नगरपालिकामा सञ्चालनमा रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कुल उदयपुर प्राली मार्फत नियमित रूपमा पाइलट उत्पादन गरिँदै आएको छ। उदयपुर जिल्ला भित्रका विभिन्न स्थानहरू प्याराग्लाइडिङका लागि उपयुक्त रहेका छन्। उदयपुरको प्राकृतिक सौन्दर्य, पहाडी भूबनोट र अनुकूल मौसमका कारण प्याराग्लाइडिङको अत्याधिक सम्भावना रहेको छ। तर आवश्यक पूर्वाधारको अभाव, व्यवस्थित ल्यान्डिङ स्थलको कमी तथा स्पष्ट सरकारी नीति नहुँदा यसको पूर्ण विकासमा चुनौती रहेको फ्लाइङ अन्डर्स प्याराग्लाइडिङ स्कुल उदयपुर प्रालीका सञ्चालक सुरेन गुरुङ बताउनुहुन्छ। ऐतिहासिक गढी किल्ला रहेको चौदण्डी गढी क्षेत्रमा चौदण्डी गढी नगरपालिकाले बजेट विनियोजन गरी प्याराग्लाइडिङ टेक अफ स्थलका लागि कार्पेट बिछ्याउने तथा उडान क्षेत्र सम्याउने कार्य सम्पन्न गरेको छ। यो पहलले साहसिक पर्यटन प्रवर्धनमा स्थानीय तहको सक्रियता झल्काएको छ। स्थानीय वासीका अनुसार उदयपुरमा नियमित व्यावसायिक प्याराग्लाइडिङ उडान सञ्चालन गर्न स्थानीय तह, प्रदेश तथा संघीय सरकार बीच समन्वय गरी दीर्घकालीन योजना निर्माण गर्न आवश्यक छ। यसो गर्न सके उदयपुरलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरको साहसिक पर्यटन गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास गरिएको छ। अञ्जनी कुमार अधिकारी, रेडियो नेपाल, उदयपुर।
0: रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो अञ्जनी कुमार अधिकारी। काठमाडौँ उपत्यकामा बढ्दो सवारी चापसँगै दुर्घटनाका घटना नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेक जाँचमा कडाई गरेको छ। उपत्यकाका मुख्य सड़क, चोक तथा उपत्यकाभित्र नै प्रमुख नाका, नागढुङ्गा लगायतका क्षेत्रमा विशेष ट्राफिक चेक जाँच अभियान सञ्चालन गरिएको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि यो अभियान चलाएको हो। ट्राफिक नियम उल्लङ्घन गर्ने, क्षमता भन्दा बढी यात्रु बोक्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा प्राविधिक रूपमा कमजोर अवस्थाका सवारी साधनलाई लक्षित गरी अभियान सञ्चालन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। काठमाडौँ महानगरपालिका 23 जोर गणेश ओम बहाल टोलको नुछेबाहा वज्र धातु बिहारबाट चोरी भएको पुरातात्विक तथा धार्मिक महत्व बोकेको बुद्ध मूर्ति आफ्नै आसनमा फर्काइएको छ। संयुक्त राज्य अमेरिकाको न्यूयोर्क स्थित टिबेट हाउस कलेक्सनमा पुगेको मूर्ति 2078 साल फागुन 18 गते नेपाल फिर्ता ल्याइएको थियो। पुरातत्व विभाग नेपाली सम्पदा अभियन्ताहरूको सहकार्यमा मूर्ति फिर्ता ल्याएर काठमाडौँ महानगरपालिकालाई बुझाई सो मूर्ति राष्ट्रिय संग्रहालयमा राखेर संरक्षण गरिएको थियो। नेपाली सेनाको 2 दिने हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यू अभ्यास मुक्ताङमा सुरु भएको छ। घरपोझोक गाउँपालिका जोमसोम स्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा हिजोदेखि खोज तथा रेस्क्यू अभ्यास सुरु गरिएको हो। नेपालको एकमात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलो पटक हिउँ चितुवा गणनाका लागि क्यामेरा जडान गरिएको छ। 15 दिन लगाएर 3 समूहले 3200 मिटरदेखि 5000 मिटरको उचाइमा पुगेर 56 सेन्सर सहितको क्यामेरा जडान गरिएको हो। नाउर र झारलको वैधानिक शिकार हुने ढोरपाटन शिकार आरक्षको उच्च हिमाली भेगमा हिउँ चितुवा पाइने भए पनि अहिलेसम्म गणना हुन सकेको थिएन। अब अन्तर्राष्ट्रिय समाचार। इरानको सेनाले अमेरिकी सेनाले इरानी तेल ट्याङ्करलाई तटीय क्षेत्रमा निशाना बनाएको तथा संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाह नजिक अर्को जहाजमाथि पनि आक्रमण गरेको आरोप लगाएको छ। अमेरिकाले दक्षिणी इरानका बन्दर खमीर, सिरिक र किस्म टापुका नागरिक क्षेत्रहरूमा हवाई हमला गरेको इरानको दावी रहेको छ। पश्चिमी तेहरानमाथि इरानी हवाई प्रतिरक्षा प्रणाली सक्रिय रहेको जनाइएको छ। अमेरिकी सेनाले सेन्ट्रल कमान्ड सेन्ट कमले हर्मुज जलमार्गमा आफ्ना नौ सैनिक बलमाथि इरानी मिसाइल ड्रोन र तीव्र गतिका डुङ्गाबाट हमला भएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि भएको हमलालाई लभ ट्यापको संज्ञा दिँदै अमेरिकी संचार माध्यमसँग कुरा गर्दै युद्ध विराम लागू भइसकेको पुनः बताउनु भएको छ। इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूले आफूमाथि इजरायली सुरक्षा कर्मी र सैनिकबाट अमानवीय व्यवहार यातना तथा यो हिंसा गरिएको विषय बाहिर आएको पनि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: युवाहरूलाई स्वरोजगार र उद्यमशील बनाउन सरकारले दिने सहुलियत कर्जाका लागि आवेदन दिएका मध्ये 3,103 स्टार्टअप परियोजनाहरू प्रारम्भिक छनौटमा परेका छन्। नेपाल सरकार औद्योगिक विकास प्रतिष्ठानले यस वर्षको स्टार्टअप कर्जा प्रवाहका लागि 3,103 स्टार्टअप परियोजनाहरूलाई प्रारम्भिक चरणका लागि छनौट गरेको हो। यस वर्षका लागि प्रतिष्ठानमा 10,000 भन्दा बढी स्टार्टअपहरूले सहुलियत कर्जाका लागि आवेदन गरेका थिए। प्रारम्भिक छनौटमा परेका स्टार्टअपहरूलाई औद्योगिक विकास प्रतिष्ठानले 4 पृष्ठ लामो विवरण भरेर पठाउन भनेको छ। स्थानीय तहले गरेको मूल्याङ्कन, कम्पनीहरूले भरेर पठाएका विवरणहरू तथा मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा ती स्टार्टअपहरूको अन्तिम छनौट हुनेछ। छनौटको क्रममा मूल्याङ्कनको आधारमा 50% भन्दा बढी अङ्क ल्याउने स्टार्टअपहरू सहुलियत कर्जा प्राप्त गर्न योग्य हुनेछन्। यस वर्षका लागि सरकारले स्टार्टअप सहुलियत कर्जाका लागि 1,26 करोड रकम विनियोजन गरेको छ। यस्तो कर्जा 3% उपलब्ध हुने प्रतिष्ठानले जनाएको छ। बिहिबार साँझ 6:30 देशभर जारी आर्थिक गणना अन्तर्गत 5,36,998 जनाले फारम भरेका छन्। यस अवधिसम्म 8,154 जनाले अनलाइन फारम भर्नका लागि टोकन लिएका छन् भने अनलाइन फारम भर्ने 1,865 रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। यस अवधिसम्ममा सबैभन्दा धेरै आर्थिक गणना फारम बागमती प्रदेशबाट 1,52,853 जनाले भरेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट 28,578 जनाले फारम भरेको राष्ट्रिय तथ्याङ्क कार्यालय आर्थिक गणना शाखाका निर्देशक डाक्टर वेद प्रसाद ढकालले जानकारी दिनुभयो। राष्ट्रिय तथ्याङ्क कार्यालयले सबै व्यावसायिक प्रतिष्ठानहरूलाई आर्थिक गणनामा सहभागी हुन आह्वान समेत गरेको छ। आर्थिक कारोबार हुने औपचारिक तथा अनौपचारिक क्षेत्रका व्यापार व्यवसाय गर्ने संस्थालाई गणना प्रक्रियामा सहभागी हुन राष्ट्रिय तथ्याङ्क कार्यालय अन्तर्गत आर्थिक गणना शाखाका निर्देशक डाक्टर ढकालले आग्रह गर्नुभयो। यही वैशाख 2 गतेदेखि आगामी असार 7 गतेसम्म आर्थिक गणना कार्य जारी रहनेछ। गणनाका लागि 3,906 गणक तथा 526 सुपरिवेक्षकहरू देशभर खटिएका छन्। नेपाल धितो पत्र बोर्ड 7 को नयाँ अध्यक्ष चयनका लागि सरकारद्वारा गठित सिफारिस समितिका संयोजक डाक्टर गुणाकर भट्ट आफ्नो पदबाट राजीनामा दिनुभएको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष समेत रहनुभएका डाक्टर भट्टले स्वार्थको द्वन्द हुन सक्ने भन्दै समितिबाट राजीनामा दिनुभएको हो। नेपाल धितो पत्र बोर्डको अध्यक्ष पदका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्टले पनि आवेदन दिनुभएको छ। संयोजक डाक्टर गुणाकर भट्टका आफ्नै दाजु गोपाल भट्ट उम्मेद्वार भएपछि छनौट प्रक्रियाको निष्पक्षतामा प्रश्न उठ्न सक्ने ठानेर सिफारिस समितिबाट आफू अलग हुने निर्णय गरेको डाक्टर भट्टले जानकारी दिनुभयो। नेपाल उद्योग वाणिज्य महासंघ FNCCI 6 स्तम्भ 60 पहल शीर्षकको रणनीतिक आर्थिक कार्यक्रम तथा कार्ययोजना सार्वजनिक गरेको छ। महासंघको 60 वार्षिक साधारण सभाबाट निर्वाचित 21 अध्यक्ष अञ्जन श्रेष्ठले पद बहाली गरेसँगै उक्त कार्यक्रम चरणबद्ध रूपमा कार्यान्वयनमा लैजाने गरी सार्वजनिक गरिएको महासंघले जनाएको छ। महासंघले निजी क्षेत्रको दीर्घकालीन हित, लगानी मैत्री वातावरण निर्माण तथा संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर कार्यक्रम तयार गरिएको जनाएको छ। दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्य सहित साउथ एसिया ट्रेड फेयर 2026 बिहिबारदेखि काठमाडौँमा शुरू भएको छ। वैशाख 28 गतेसम्म राजधानीको प्रदर्शनी मार्ग स्थित भिरकुटी मण्डप प्रदर्शनी हलमा आयोजना हुने सार्क स्तरीय अन्तर्राष्ट्रिय व्यापार मेलालाई व्यावसायिक गतिविधि पुनः चलायमान बनाउने प्रमुख अवसरको रूपमा हेरिएको छ।
0: अब खेल समाचार अजय बमबाट।
9: नेपालीले स्कल्यान्डलाई पहिलो अभ्यास खेलमा पराजित गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा बिहिबार सम्पन्न पहिलो अभ्यास खेलमा स्कल्यान्ड नेपालको दोस्रो जुझाइको टोलीसँग 45 रनले पराजित भएको हो। नेपाल यसले दिएको 278 रनको लक्ष्य पछ्याएको स्कल्यान्ड 48.2 ओभरमा 232 रनमा समेटिएको थियो। स्कल्यान्डका लागि ओपनर फिल्ली म्याक्राउथले सर्वाधिक 52 रनको अर्धशतकीय इनिङ खेले। ज्याक जर्भिस 45, मार्क वाउट 37, ब्रन म्याकुलन 21, म्याथ्यु क्रस 22 र ओलिभर डेभिडसन 17 रनमा आउट भए। नेपाल एका लागि राशिद खानले 3 तथा सहाब आलम, युवराज खत्री र बसिर अहमदले समान 2 विकेट लिए। त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल यसले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 277 रनको प्रतिस्पर्धात्मक युगफल तयार पारेको थियो।
0: अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भूभागका केही स्थानहरू तथा मधेस प्रदेशको थोरै स्थानहरूका साथै बाँकी तराई भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 21.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 21-23 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:14 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संवैधानिक परिषदद्वारा प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मा सिफारिस। संसदीय सुनवाई समितिको बैठक सञ्चालन सम्बन्धी कार्यविधि तय। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की सहित 14 जना विरूद्ध 3.62 करोड रुपियाँ भन्दा बढी बिगो माग दावी सहित मुद्दा दायर। वैदेशिक रोजगारबाट हुने ठगी नियन्त्रण गर्न डिजिटलाइजेसन प्रक्रिया सुरु गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा जानकारी। र अमेरिका र इरान बीच हर्मुज जलमार्गमा तनाव, एक अर्कामाथि आक्रमण गरेको आरोप। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
3: नेपालको समावेशी आवाज।
4: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
5: नमस्कार, समावेशी आवाज कार्यक्रममा हार्दिक स्वागत गर्छौ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालित समावेशी आवाज कार्यक्रम हरेक साताको शुक्रबार बिहान 7:25 बजे रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेबका साथै एफएम ब्यान्ड 98.1 MHz साथै रेडियो नेपाल अनलाइन मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
6: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित यो कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं।
5: आजको कार्यक्रममा हामी नेपालमा श्रमिकको समावेशीकरण तथा हक अधिकार र मर्यादित जीवनयापनका लागि भएका अभ्यास, समस्या र सुधारका लागि गर्नुपर्ने कामका बारेमा श्रम तथा सामाजिक सुरक्षा विज्ञ एवं वरिष्ठ अधिवक्ता रमेश बडालसँग गरिएको कुराकानी सुनाउनेछौं। आदरणीय श्रोताहरू, नेपालको संविधानले प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक, उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित गरेको छ। यस्तै श्रमिकहरूको संरक्षण तथा उनीहरूको हित प्रवर्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको श्रम ऐन 2074 प्रस्तावनामै श्रमिकको हक, हित तथा सुविधाको व्यवस्था गर्दै श्रमिक र रोजगारदाताको अधिकार तथा कर्तव्यको स्पष्ट व्यवस्था गरी असल श्रम सम्बन्धको विकास गरी श्रम शोषणका सबै अवस्थालाई अन्त्य गरी उत्पादकत्व वृद्धि गर्ने कुरालाई प्राथमिकतामा राखेको छ। देशको अर्थतन्त्रलाई चलायमान राख्न श्रमिकको उल्लेख्य भूमिका रहन्छ। नेपालमा प्रत्येक वर्ष 5 लाख भन्दा बढी नयाँ जनशक्ति बजारमा प्रवेश गर्ने तथ्याङ्क रहेको छ। यी जनशक्ति सिप दक्षता र कार्यकुशलताका आधारमा विभिन्न क्षेत्रमा श्रमिकको रूपमा अनुबन्ध हुन्छन्। तर ती हरेक श्रमिकले संवैधानिक तथा कानूनी व्यवस्था बमोजिमको अधिकार प्रयोग गर्न तथा असल श्रम सम्बन्धको अभ्यास गर्ने वातावरण सृजना गर्न सकेको छैन।
6: उचित पारिश्रमिकको अभाव, कार्यस्थलमा आवश्यक पर्ने सुरक्षा सामग्रीको अभाव तथा दुर्घटना, योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबाट वञ्चित लगायतका विभिन्न समस्याहरू श्रमिकहरूले भोग्दै आएका छन्। श्रमिकको वास्तविक तथ्याङ्कको अभिलेखीकरण हुन नसक्दा अनौपचारिक श्रमिकहरूको अवस्था विश्लेषण चुनौतीपूर्ण रहेको छ। राष्ट्रिय समावेशी आयोगको कार्यक्षेत्रभित्र श्रमिकहरू पर्ने र यी वर्गहरूको हित अभिवृद्धिका लागि यस आयोगले विभिन्न स्थानमा गोष्ठी तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरेको र ती कार्यक्रममा सम्बन्धित व्यक्ति तथा समूहहरूबाट प्राप्त भएका सुझावहरूको आधारमा नेपाल सरकारले श्रमिकको अधिकार सुनिश्चित गर्दै मर्यादित जीवनयापन तथा मानव अधिकार सुनिश्चित गर्दै संवैधानिक व्यवस्थालाई कानूनद्वारा कार्यान्वयन गर्न थप कानूनी तथा नीतिगत व्यवस्था आवश्यक देखिएको आयोगको भनाइ छ।
5: अब सुनौ यसै विषयमा, अर्थात् नेपालमा श्रमिकको अवस्था तथा उनीहरूको हक अधिकार र मर्यादित जीवनयापनका लागि भएका नीति कार्यक्रम र आगामी कार्यक्रमको सम्बन्धमा श्रम तथा सामाजिक सुरक्षा विज्ञ एवं वरिष्ठ अधिवक्ता रमेश बडालसँग गरिएको कुराकानी।
6: श्रमिकको समावेशिता भन्नाले के बुझिन्छ? नेपालमा यसको अवस्था कस्तो छ, जानकारी गराइदिनुहोस् न।
7: सबभन्दा पहिला चाहिँ हामीले समावेशीकरण भनेर भन्ने शब्दको नेपालमा सुरुवात हुनुभन्दा पहिला दुनियाँभरिमा चलेको चाहिँ भाषा के हो भन्दाखेरि श्रमिकको व्यवस्थापनमा सहभागिता भन्ने भाषाबाट यसको जन्म भएको छ। अर्थात् श्रमिकहरू चाहिँ कुनै पनि प्रतिष्ठानमा काम गर्नुहुन्छ या कुनै व्यवसायसँग जोडिएर काम गर्नुहुन्छ भने यसको व्यवस्थापन पक्षमा नीति निर्माण तहमा पनि श्रम श्रमिकहरूले आफ्नो भनाइ राख्न पाउनुपर्छ भन्ने प्रणालीको विकास दुनियाँमा भएको छ। त्यसलाई हामी वर्कर्स पार्टिसिपेसन एन्ड म्यानेजमेन्ट भन्छौँ। नेपालको सन्दर्भमा हेर्ने हो भने मध्य सम्बन्धी 2016 सालमा बन्यो, त्यतिखेरदेखि वर्क्स काउन्सिल भन्ने बनेर चाहिँ उहाँहरूले म्यानेजमेन्टलाई सल्लाह सुझाव दिन सकिन्छ भन्ने व्यवस्थाको प्रादुर्भाव भयो। 48 सालमा आइसकेपछि श्रम सम्बन्ध समिति मार्फतबाट व्यवस्थापन समक्ष चाहिँ आफ्नो धारणाहरू राख्न पाउने, सामूहिक सौदाबाजीको माध्यमबाट इम्प्लोयरहरूसँग बार्गेनिङ गर्ने र आवश्यक पर्ने हडतालसम्म गर्न पाउने र सम्झौता गर्न पाउने चाहिँ अधिकारहरू हाम्रा कानुनी प्रबन्धहरूमा राखिए। यो चाहिँ म्यानेजमेन्टसँग सम्बन्धित समावेशीकरण अर्थात् नीति निर्माण तहमा श्रमिकहरूको भूमिका स्थापित गर्ने कुरासँग सम्बन्धित थियो। पछिल्लो कालमा जब समावेशीकरणको कुरो आयो अर्थात् समाजमा जो व्यक्तिहरू पछाडि परेका छन् उनीहरूलाई कसरी अगाडि लिएर आउने भन्दाखेरि समावेशीकरणको माध्यमबाट त्यसलाई अगाडि लिएर आउनुपर्छ भन्ने, विशेष गरी 62-63 सालको जनआन्दोलन भन्दा पछाडि र त्योभन्दा पनि पहिला भन्यो भने महिलाहरूको सशक्तिकरण र समावेशीकरण चाहिँ 2047 सालको संविधानबाट नै प्रारम्भ भयो। 62-63 साल भन्दा पछाडि चाहिँ विशेष गरी पार्लियामेन्टमा नै समावेशीकरणको मुद्दाहरू उठेको, महिलाको समावेशीकरणको विषय भयो, त्यतिखेर दलितको भयो, मधेसीको भयो, आदिवासी जनजातिको भयो, थारूको भयो, सबैको भयो। तर श्रमिकहरूको सन्दर्भमा चाहिँ त्यति क्लियर भाषा यो विशेष गरी संसदको निर्वाचनमा या स्थानीय तहको निर्वाचनमा कसरी प्रतिनिधित्व गराउने भन्ने विषयमा उल्लेख गरिएको हामी पाउँदैनौँ। त्यसको अर्थमा भनेको भने संविधानको धारा 42 तोके बमोजिमको समावेशीकरण श्रमिकको सन्दर्भमा हाम्रो संवैधानिक र कानुनी प्रबन्धमा भएको पाइँदैन। तर कतिपय ठाउँमा हामीले नीति निर्माणको ठाउँमा राजकीय निकायहरूमा श्रमिकहरूको प्रतिनिधित्व गराउने व्यवस्था हामीले गरेका थियौँ, त्यसलाई हामीले श्रमिकहरूको समावेशीकरण भनेर भन्न पनि सक्छौँ। जस्तै केन्द्रीय श्रम सल्लाहकार समिति गठन हुन्छ जहाँ चाहिँ संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तर्फबाट प्रतिनिधित्व हुन्छ, 5 जनाको प्रतिनिधित्व हुने व्यवस्था छ। त्यस्तै गरी सामाजिक सुरक्षा कोष जहाँ चाहिँ त्रिपक्षीय प्रबन्ध हुन्छ श्रमिकको, त्यस पछाडि रोजगारदाताको र सरकारको, त्यसमा पनि श्रमिकहरूको प्रतिनिधित्व हुने व्यवस्था छ। वैदेशिक रोजगार प्रबन्धन बोर्डमा पनि श्रमिकहरूको प्रतिनिधित्व हुने व्यवस्था छ। यो चाहिँ हामीहरूले श्रमसँग सम्बन्धित नीति निर्माण तहमा श्रमिकहरूको समावेशीकरण गर्ने तरिकाको एउटा अर्थात् त्यसको पोलिसी इन्टरभेन्सनमा उहाँहरूलाई समावेश गराउने तरिकाको रूपमा हामीले स्थापित गर्दै आएका हौ।
6: अब श्रमिक समावेशिताको सवालमा राज्यका नीति कार्यक्रमहरू चाहिँ के कस्ता छन् त, के ती प्रभावकारी छन् अथवा के छ अवस्था?
7: समावेशीकरणमा श्रमिकहरूको मुद्दा समावेशीकरणको हिसाबबाट हामीले पाइरहेका छैनौँ कि यो चाहिँ पोलिसी मेकिङमा श्रमिकहरूले पनि आफ्नो धारणा व्यक्त गर्न सक्छन् भन्ने तहमा मात्रै सीमित गरिएको छ। यसलाई मैले भनौँ यो प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचनबाट पनि विभिन्न व्यक्तिहरू निर्वाचित हुनुहुन्छ, संघीय संसदमा पनि समाजका विभिन्न पक्षबाट निर्वाचित हुने व्यवस्था छ, स्थानीय तहमा पनि छ, तर श्रमिकको प्रतिनिधित्व हुने भनेर चाहिँ छुट्टो व्यवस्था चाहिँ गरिएको छैन। बरु चाहिँ के छ भने राजनीतिक दलहरूले आफ्नो भागमा परेकोमा कतिपय ठाउँमा चाहिँ श्रमिकहरूलाई उम्मेद्वार बनाउने गरेको र कतिपय ठाउँमा त्यसमा प्रतिनिधित्व गराउने गरेको चाहिँ हामी पाउँछौँ। तर श्रमिकहरूकै प्रतिनिधित्व हुनुपर्छ, समावेशीकरण हुनुपर्छ भन्ने चाहिँ हाम्रोमा कानुनी प्रबन्ध छैन। समावेशीकरण नभएको अर्थात् उहाँहरूको फिजिकल प्रेजेन्टेसन आफ्नै हुने भनेर भन्ने नभएको अवस्थामा चाहिँ कतिपय केन्द्रीय श्रम सल्लाहकार समिति, सामाजिक सुरक्षा कोषको सञ्चालक समिति, वैदेशिक रोजगार प्रबन्ध बोर्डको सञ्चालक समितिमा ती श्रमिकसँग सम्बन्धित मुद्दाहरूमा मात्रै श्रमिकहरूले आफ्नो कुरा राख्न सक्ने केही बाटो चाहिँ हाम्रो कानुनले प्रबन्ध गरेको थियो।
6: हजुर, त्यसो भए नेपालमा अनौपचारिक क्षेत्रका श्रमिक बढी असमानता, विभेद र श्रम शोषणमा पर्ने गरेको छ भन्ने पनि सुनिन्छ नि, के छ यस्ता श्रमिकको अवस्था चाहिँ के छ, कस्तो छ, संख्या के छ त?
7: हाम्रोमा धेरै ठुलो अर्थतन्त्र भनेको चाहिँ अनौपचारिक अर्थतन्त्र हो। अनौपचारिक अर्थतन्त्र भए पछाडि स्वाभाविक रूपमा अनौपचारिक क्षेत्रमा अथवा स्वरोजगार हिसाबमा काम गर्ने श्रमिकहरूको ठुलो संख्या छ।
6: अब यस्ता श्रमिकहरूको लागि चाहिँ अब सामाजिक सुरक्षाका कार्यक्रमहरू चाहिँ के कस्ता छन् अथवा के छ त, अब उनीहरूको पहुँचलाई बढाउन के गर्नु पर्ला त?
7: अब यसको लागि चाहिँ अहिले विद्यमान कानुन जुन योगदानमा आधारित सामाजिक सुरक्षा कानुन हो त्यसको कार्यान्वयन गर्नुमा चाहिँ सबभन्दा बढी फोकस गर्न आवश्यक पर्छ। किनभने यसले चाहिँ औपचारिक क्षेत्र होस् या अनौपचारिक क्षेत्र सबैलाई समेट्ने गरी कार्यक्रमहरू र त्यसको चाहिँ विभिन्न स्किमहरू जसलाई हामीले सामाजिक सुरक्षा योजना भन्छौँ ती सामाजिक सुरक्षा योजनाहरू लागू गर्ने गरेको छ। अब हामीहरूको कानुनी प्रबन्धमा यसमा काहीँ कमजोरी छैन, तर व्यवहारिक रूपमा भनेको चाहिँ सबै श्रमिकहरूलाई यसमा जोड्न सकिएको छैन। यो कार्यान्वयनमा लिएर जानुपर्ने सरकारले यसमा बढीभन्दा बढी केन्द्रित गरेर कार्यान्वयनमा लिएर जाने पक्षमा चाहिँ ध्यान केन्द्रित गर्नुपर्ने हो। विशेष गरी फर्मल सेक्टरमा त क्रमशः यसको विस्तार भइरहेका छ, अनौपचारिक क्षेत्रको अर्थात् स्वरोजगारहरूको क्षेत्रमा चाहिँ सरकारले जुन किसिमबाट लगानी गर्नुपर्ने हुन्थ्यो, जुन किसिमबाट प्रोत्साहन दिनुपर्ने हुन्थ्यो, त्यो प्रोत्साहनको कमी भएको हामी पाउँछौँ। यदि त्यो प्रोत्साहन बढाउँदै जाने हो भनेदेखि स्वाभाविक रूपमा सामाजिक सुरक्षा कोषलाई स्ट्रेन्थेन गर्ने सामाजिक सुरक्षा प्रणालीलाई चाहिँ अलिकति बलियो बनाएर लिएर जाने हो भनेदेखि चाहिँ यो कार्यान्वयनमा लिएर जानको लागि हाम्रा अहिलेका वर्तमान कानुनी प्रबन्ध र वर्तमान सामाजिक सुरक्षा स्किमहरू पर्याप्त छन् र यसलाई एउटा अभियानको रूपमा लिएर जानु चाहिँ आवश्यक छ भन्ने मलाई लाग्छ।
6: हजुर, अब निजी क्षेत्र र उद्योगहरूले यो समावेशिताको प्रभावकारी कार्यान्वयनको लागि चाहिँ कस्तो भूमिका खेल्न सक्छन् त त्यसो भए?
7: यसमा निजी क्षेत्रले गर्ने या चाहिँ विशेष गरी औद्योगिक क्षेत्र या औद्योगिक प्रतिष्ठानहरूले गर्ने भनेको चाहिँ सामूहिक सौदाबाजी गर्दाखेरि उहाँहरूले श्रमिकहरूले राख्नुभएको मागहरू राख्नुभएको छ भने त्यसमा सम्झौता गर्ने, यसो कार्यान्वयन लिएर जाने विषयहरूमा समावेश हुने, त्यसलाई चाहिँ असल श्रम अभ्यासको तरिका अवलम्बन गरेर उहाँहरू चाहिँ सम्झौता गर्न तयार हुने यो प्रक्रियामा जानु आवश्यक छ। जस्तो हाम्रोमा पनि हामी एउटा शब्द प्रयोग गर्छौँ सामूहिक सौदाबाजी। सामूहिक सौदाबाजीको लागि जब श्रमिकले माग पेश गर्छन् भनेदेखि इम्प्लोयरको ड्युटी के हुन्छ भने त्यसमा छलफल गरेर सम्झौता गरेर त्यसलाई कार्यान्वयन लिएर जाने भनेर भन्ने हो, त्यसलाई सामूहिक सम्झौताको कार्यान्वयन भन्छौँ। यो चाहिँ निजी क्षेत्रले गर्ने सबभन्दा महत्त्वपूर्ण पाठ हो भन्ने मलाई लाग्छ। दोस्रो कुरो के छ निजी क्षेत्रले भन्दाखेरि, यो श्रम सम्बन्ध समितिको हाम्रो कानुनी प्रबन्ध छ, श्रम सम्बन्ध समितिलाई चाहिँ नियमित रूपमा अगाडि बढाउने र नियमित रूपमा कार्यान्वयनमा लिएर जाने यो गर्ने हो भनेदेखि निजी क्षेत्र यसमा सहभागी हुन सक्छ। समावेशीकरण हाम्रो निजी क्षेत्रमा के छ भनेर भन्ने सन्दर्भमा हेर्ने हो भने हाम्रो निजी क्षेत्रमा चाहिँ वास्तवमा भन्यो भने रियल सेन्सको समावेशीकरण छ, किनभने त्यसमा हाम्रो जनसङ्ख्याको जुन प्रतिनिधित्व छ त्यो सबै जनसङ्ख्याको जुन स्वरूपमा छ हाम्रो वर्क फोर्सलाई हेर्ने हो भने त्यही बनोट हामी ठ्याक्कै देख्न सक्छौँ। त्यस कारणले त कुनै एउटा औद्योगिक प्रतिष्ठानमा कुन प्रकृतिको श्रमिकहरू काम गर्नुहुन्छ अथवा कुन सामाजिक परिवेशका श्रमिकहरू काम गर्नुहुन्छ त्यही परिवेशको स्थिति अर्को कारखाना भएको ठाउँमा नहुन सक्छ, अर्को प्रतिष्ठान भएको ठाउँमा नहुन सक्छ। तर इन जेनरल हेर्ने हो भनेदेखि चाहिँ सिङ्गो वर्क फोर्समा सिङ्गो श्रम शक्तिमा चाहिँ समावेशीकरणको प्रतिनिधित्व चाहिँ हाम्रोमा राम्रो भइरहेको छ भन्ने लाग्छ। तर मात्रै के भइरहेको छैन भनेदेखि उनीहरूको नीति निर्माण तहमा समावेशीकरणको जुन हामीहरूले बुझ्छौँ सामाजिक हिसाबमा दलितको प्रतिनिधित्व, महिलाको प्रतिनिधित्व, मधेसीको प्रतिनिधित्व, जनजातिको प्रतिनिधित्व, थारूहरूको प्रतिनिधित्व, मुस्लिमको प्रतिनिधित्व भने जस्तै श्रमिकहरूको प्रतिनिधित्वको बाटो चाहिँ हाम्रोमा खुला गरिएको छैन, त्यति मात्रै हो। त्यो चाहिँ वास्तवमा निजी क्षेत्रले गर्न सक्ने स्थिति पनि होइन, त्यो राजकीय लबाटै बन्नुपर्ने अवस्था चाहिँ हो भन्ने मलाई लाग्छ।
6: यो कारण चाहिँ के होला त त्यसो भए?
7: कारण के होला भन्दाखेरि हामीहरूको समाजमा चाहिँ एउटा सामाजिक कन्ट्राडिक्सन एउटा हो, अर्को वर्गीय कन्ट्राडिक्सन अर्थात् सामाजिक विभेदलाई अन्त्य गर्नको लागि हामीले चाहिँ कानुनी प्रबन्ध गरौँ, वर्गीय विभेदको अन्त्य गर्नको लागि चाहिँ हामीले कानुनमा त्यो विषयमा हामीले ध्यान केन्द्रित गरेनौँ जतिखेर संविधान निर्माण हुँदै थियो, त्यस कारणले त्यो हुन सकेन। त्यतिखेर सामाजिक रूपमा उत्पन्न भएका विभेदहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि समाजका सबै तबकाहरूले आवाज उठाउनु भयो, त्यो उठाइएको आवाजलाई सम्बोधन गर्ने प्रयासमा सिङ्गो राज्य संयन्त्रको प्रयोग भयो। तर वर्गीय आवाज भनेको चाहिँ त्यतिखेर राम्रोसँग उठ्न सकेन, वर्गीय आवाज जबसम्म उठ्न सक्दैन तबसम्म श्रमिकहरूको समावेशीकरणको मुद्दा चाहिँ भविष्यका लागि थाती नै रहिरहेको छ भनेर भन्ने मान्नुपर्छ।
6: हजुर, अब त्यसो भए आगामी दिनमा श्रमिकको अवस्था सुधार्न के गर्न आवश्यक छ, केमा चाहिँ जोड दिनु पर्ला?
7: सबभन्दा पहिला त अहिले हामीसँग भएका जुन विधिहरू छन्, जुन कानुनी प्रणालीहरू छन्, जुन सामाजिक सुरक्षा प्रणालीहरू छ यसलाई कार्यान्वयनमा लिएर जानु पर्यो। वर्तमान श्रम कानुनलाई कार्यान्वयनमा लिएर जाने हो भने श्रमिकहरूको स्थितिमा हामी सुधार गर्न सक्छौँ, श्रमिकहरूलाई अपलिफ्ट गर्न सक्छौँ। तर कतिपय सन्दर्भमा श्रमिकहरूको बेहितमा कुनै काम भइरहेको छ त्यसलाई खबरदारी गर्नको लागि चाहिँ यो चाहिँ विशेष गरी व्यवस्थापिका संसद होस् या चाहिँ प्रदेश सभा होस् या चाहिँ स्थानीय तहमा होस् श्रमिकहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने गरी कानुन र संवैधानिक प्रबन्ध हुनुपर्छ भन्ने मलाई लाग्छ।
6: हजुर, अब यो नेपालको संविधानले त प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक अधिकार पारिश्रमिक छ भनेर भनिएको छ, तर यति हुँदा हुँदै पनि यो हुन सकेको छैन, होइन त? समग्रमा भन्नुपर्दा
7: उचित पारिश्रमिक पाउनुपर्छ भनेर भन्ने कुरो संविधानमा ग्यारेन्टी छ, सबै श्रमिकहरूले उचित पारिश्रमिक पाउने स्थिति सुनिश्चित भइसकेका छैन। सबै श्रमिकहरूलाई उचित श्रम अभ्यासको हक हुनेछ भनेर भनिएको छ, तर ठुलो संख्याका श्रमिकहरूलाई चाहिँ अनुचित श्रम अभ्यासको मारमा परिरहेको अवस्था छ। त्यसले गर्दाखेरि यसमा धेरै इम्प्रुभ गर्नुपर्ने अवस्था छ, जसलाई इम्प्रुभ गर्नको लागि चाहिँ विद्यमान कानुनलाई चाहिँ कार्यान्वयनमा लिएर जानुपर्ने अहिले टड्का र आवश्यकता हो।
6: हामी अन्त्यन्त्यतिर पनि आइसकेका छौँ, अन्त्यमा चाहिँ यो श्रम बजारको व्यवस्थापनलाई व्यवस्थित गर्दै श्रमिकको अधिकार अनि अवसरको लागि काम गर्दै सरकारवाला श्रमिकको रोजगारदाता राष्ट्रिय समावेशी आयोगलाई चाहिँ के यहाँको के भनाइ छ, के भन्न चाहनुहुन्छ यहाँ?
7: मलाई के लाग्छ भने हाम्रो श्रम कानुनमा एउटा प्रबन्ध छ, त्यो चाहिँ हाम्रो श्रम अडिट गर्ने भनेर भन्छौँ, अर्थात् श्रमिकहरूलाई चाहिँ श्रम कानुन अनुसारको सुविधाहरू प्रदान गरेका छन् कि छैनन् रोजगारदाताले भन्ने कुराको चेक गर्नको लागि रोजगारदाताहरूलाई नै आफैले आफ्नो अनुहार हेर्नको लागि मौका दिने गरी कानुनमा त्यो प्रबन्ध छ। त्यो प्रबन्ध वास्तविक अर्थमा कार्यान्वयन भएको छ कि छैन भनेर भन्ने कुरो चाहिँ यदि परीक्षण गर्ने जुन आयोगले पनि गरिराखेका छ त्यसलाई बढी इफेक्टिभ ढङ्गले कार्यान्वयनमा लिएर जाने हो भनेदेखि धेरै हदसम्म श्रमिकहरूको श्रम शोषणको अवस्थालाई अन्त्य गर्न र श्रम कानुनको कार्यान्वयन हुने अवस्थामा पुर्याउन सकिन्छ। यसमा धेरैभन्दा धेरै समावेशी आयोगले आफ्नो काम कारवाहीहरू अगाडि बढाउन उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ। म यही विषयमा सुझाव दिन चाहन्छु।
6: यहाँले एकदम व्यस्त रहेर पनि श्रमिकको विशेष गरेर अवस्थाको बारेमा जानकारी दिनुभयो, के गर्नु पर्ला, के गर्नु आवश्यक छ भन्ने बारेमा जानकारी दिनुभयो, यहाँलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ हुनुहुन्थ्यो श्रम तथा सामाजिक सुरक्षा विज्ञ एवं वरिष्ठ अधिवक्ता रमेश बडाल। संविधान तथा कानूनमा श्रमिकको हक अधिकार सुनिश्चित गरे पनि श्रमिकका सवालहरू जति कार्यान्वयन हुनुपर्ने त्यति हुन नसकेको लगायत श्रमिकका सरोकारका विषयमा जानकारी दिनुहुँदै
4: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। अर्को हप्ता अरू सन्दर्भ लिएर हामी फेरि आउनेछौँ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-5455-305 फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
5: हस्त, कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।
8: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्था गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
9: मासु अन्डा दुधमा अब हामी आत्मनिर्भर बन्दैछौँ नि, हामी सबै यसरी नै उत्पादनमा लागेपछि बाहिरबाट आयात गर्नै पर्दैन, हामी आफै सक्षम बन्दैछौँ। अब
10: यति कुरामै खुसी भएर हुँदैन के धुर्मु, हामीले अझै उत्पादन र उत्पादकत्व बढाउन जोड दिनु पर्छ, त्यो पनि गुणस्तरीय उत्पादन।
9: सही भने सुन्तली, यो कुरो त सबैलाई भन्न जानु पर्ने।
11: मासु र अन्डा उत्पादनमा आत्मनिर्भर बनौ,
10: गुणस्तरीय उत्पादन गरी निर्यात प्रवर्धन गरौ।
12: नेपाल सरकार, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, कृषि सूचना तथा प्रशिक्षण केन्द्र, हरियर भवन।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं, पानीका स्रोतलाई व्यवस्थित गरौं, समुदायसँग सहकार्य गरौं।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौं।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ स्वदेश गान। सुरुवातमा सुनाउँछौ शीतल पाण्डे र निशान भट्टराईको सुर, दिनेश अधिकारीको रचना अनि संगीत हो सुरेश अधिकारीको।

0: बिमाको भर पर्न सकिन्छ।
1: श्रम स्वीकृति लिएर मात्र विदेश जाऊ, परिवार सुरक्षित, भविष्य सुरक्षित।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय
2: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला बिहानको 8 बज्नै लाग्यो। अब सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेसन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको आज 35 स्थापना दिवस उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराका साथ नार्कले आज स्थापना दिवस मनाउँदैछ। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा आज विशेष समारोहको आयोजना गरेको छ। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका 1276 जात सिफारिस गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका छन्। आजको कार्यक्रमको सुरुमा नार्कले अहिलेसम्म गरेका काम र उपलब्धिबारे जानकारी दिँदै हुनुहुन्छ नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेल।
1: नेपाल कृषि अनुसन्धान परिषदको आजभन्दा 35 वर्ष अगाडि स्थापना भएको र यसले मुख्य रूपमा चाहिँ कृषि सम्बन्धी उच्च स्तरीय अध्ययन तथा अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरूको निराकरणका उपायहरू पत्ता लगाउने र कृषि सम्बन्धी नीति तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने उद्देश्यका साथ स्थापना गरिएको यस नेपाल कृषि अनुसन्धान परिषदले मुख्य गरेर जातीय तथा नस्ल विकास, कृषि प्रविधि विकास, यस्तै प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श, स्रोत सामग्री उत्पादन, कृषि आनुवंशिक स्रोत संरक्षण, सामाजिक आर्थिक विश्लेषण तथा नीतिगत सुझावमा चाहिँ हामीले मुख्य रूपमा चाहिँ यो कामहरू गर्दै आइरहेका छौँ। र नेपाल कृषि अनुसन्धान परिषदको विभिन्न सञ्जाललाई हेर्ने भने चाहिँ हाम्रो 63 कार्यालयहरू रहेका छन् र विभिन्न 23 जिल्लामा हामी छरिएर रहेका छौँ। हिमाली भूभागमा अनुसन्धान गर्ने 7 कार्यालयहरू रहेका छन्। त्यस्तै पहाडी क्षेत्रको लागि 40 र तराई क्षेत्रको लागि 16 विभिन्न कार्यालयहरू चाहिँ अवस्थित छन्। र त्यस्तै हाम्रो विभिन्न बाह्य अनुसन्धान स्थलहरू हामीले विकास गरेको प्रविधिहरू चाहिँ किसानको खेतबारीमा लगेर चाहिँ किसानकै सहभागितामा हामीले परीक्षण गर्ने गर्छौँ र यस्ता बाह्य अनुसन्धान स्थलहरू 110 छन् भने यसलाई हामी क्रमिक रूपमा चाहिँ बढाउँदै लाने उद्देश्यका साथ अगाडि बढेका छौँ। र अहिले हामीले चाहिँ नार्क प्रविधि गाउँ भनेर एउटा गाउँलाई नै हाम्रो प्रविधिहरूले चाहिँ बिस्तारै त्यसलाई चाहिँ किसानहरूलाई सिकाउने स्थलको रूपमा हामीले अगाडि बढाउँदै लगेको छौँ। र यसो यो अहिले चाहिँ हामीले 4 प्रदेशमा चाहिँ 4 अनुसन्धान स्थलहरू चाहिँ प्रविधि गाउँ भनेर स्थापना गरेका छौँ। र हाम्रो बजेटको मुख्य रूपमा हेर्ने भने चाहिँ नेपाल सरकारको नै मेजर भनौँ न 97% बढिरहेको छ भने विगत 5-7 वर्षको ट्रेन्डलाई हेर्ने भने चाहिँ हाम्रो करिब 3% आधारमा चाहिँ बाह्य विदेशी दात्री संस्थाहरूबाट पनि हामीले चाहिँ अनुदान रकम चाहिँ प्राप्त गर्ने गर्छौँ। यो भनेको चाहिँ तर चेन्ज भइरहने कुरा हो, सधैँ यो एउटै भइरहन्छ भन्ने हुँदैन। र नेपाल सरकारको बजेटलाई हेर्ने हो भने चाहिँ कृषि मन्त्रालयको बजेटलाई हेर्ने करिब करिब यो सिधा धर्कोले देखाउँछ होला, कुनै साल थप बढ्दा होला, तर पनि एउटा एकरूपता यसमा देख्न सकिन्छ भने कृषि अनुसन्धानलाई प्राप्त बजेटलाई हेर्ने हो भने चाहिँ घट्दो क्रममा चाहिँ गएको देखिन्छ। र यसबाट पनि अलिकति अनुसन्धानलाई चाहिँ बजेट कमी हुँदै गइरहेको र यसमा अलिकति लगानी बढाउनु पर्ने चाहिँ देखिन्छ पक्कै पनि। अब जनशक्तिको हिसाबले हेर्ने भने फेरि हाम्रो एउटा दुःखलाग्दो डाटा छ, यहाँ चाहिँ हामीसँग करिब करिब वैज्ञानिकहरू 55% हारिमा र प्राविधिक अधिकृतहरू चाहिँ 50% हारिमा र अन्य प्राविधिक प्रशासनको कर्मचारी करिब करिब 50% हारिमा चाहिँ रिक्त रहेको देखिन्छ। र यसले चाहिँ यो विगत 8-10 वर्षदेखि हामीले चाहिँ रिक्रुटमेन्टको प्रोसेस अगाडि बढाउन सकेको थिएनौँ, तर अहिले चाहिँ अब सुरु भइरहेको छ र हामी आशा गर्छौँ आगामी 1-2 वर्षै लाग्छ अझै पनि यो फुलफिल गर्न त, किनभने यसपालिको चाहिँ

यो पहिलो भागले देखाउँछ, हरियो भागले चाहिँ पिएचडी गरेको देखाउँछ भने हामी जो यसमा चाहिँ राम्रो जनशक्ति चाहिँ नेपालमा छ। र यो साउथ एसियाको कन्टेक्स्टमा हेर्ने हो भने यो हरियो भनेको चाहिँ करिब करिब नेपालकै आरआरीमा रहेको चाहिँ हो भने यो अर्को चाहिँ नेपालभन्दा बढी यसमा चाहिँ के देखाउँछ भने प्रति एक लाख जनसङ्ख्या बराबर चाहिँ एउटा अनुसन्धानकर्ता चाहिँ रहने गरेको छ। जस्तो भारतमा चाहिँ हेर्ने हो भने एउटा प्रति एक लाखमा एकजना, नेपालमा हेर्ने भने प्रति एक लाखमा चाहिँ अब दुई लाखमा एकजना भन्नु भयो। यहाँ चाहिँ त्यो किसिमको डेटा देखाउँछ भने पिएचडी गरेको चाहिँ जनशक्ति हेर्ने हो भने भारतमा चाहिँ 73% देखिन्छ भने नेपालमा चाहिँ जम्मा 12% चाहिँ देखिन्छ। र महिलाको चाहिँ फेरि नेपालमा राम्रै देखिन्छ। यो हिसाबले हेर्ने भने पनि हामी अलिकति चाहिँ मास्टर्स पिएचडी गरेको जनसङ्ख्या मतलब अनुसन्धानकर्ताहरूलाई चाहिँ भित्राउनु पर्ने चाहिँ देखिन्छ। र भारतमा अलिक बढी देखेको कारण चाहिँ के हो भने वैज्ञानिकमा चाहिँ त्यहाँ चाहिँ पिएचडी नगरिकन इन्ट्री गर्ने सिस्टम छैन, त्यसले गर्दा पनि अलिकति सङ्ख्या बढी देखिएको हुनुपर्छ। र यसमा चाहिँ यो समग्र एउटा समरी जस्तो यहाँ 3,58,000,00,000 चाहिँ यो अहिलेको चालु आरोमा हामीलाई बजेट प्राप्त भएको थियो। र यसमा पनि अनुसन्धानलाई हेर्ने हो भने चाहिँ करिब करिब 60 करोडको हाराहारी मात्रै खर्च हुने देखिन्छ। किनभने यसमा हाम्रो तलब भत्तादेखि अन्य सुविधाहरू सबै यसमै चाहिँ आउँछ। र मैले अघि पनि भनिसकेको छु अनुसन्धानमा एकदमै नगण्य बजेट चाहिँ नेपाललाई नेपाल कृषि अनुसन्धानलाई प्राप्त हुने गरेको छ। तर पनि जिस्टमा भन्नुपर्दा चाहिँ हामीले अघि मैले भनेको थिएँ जुन जात र नस्ल विकास यसमा हामीले 25 जातहरूको चाहिँ उन्मोचन पञ्जीकरण प्रस्ताव पेस हुने भनेका छौँ र यसमा अधिकांश अहिले भइसकेको छ। त्यस्तै कृषि प्रविधि विकासतर्फ हेर्ने भने 53 विभिन्न उत्पादन तथा व्यवस्थापन सम्बन्धी प्रविधिहरूको विकास गर्ने भनेको छ। त्यसमा बाली बागवानी पशुपालन मत्स्य पालन सम्बन्धी र कृषि यान्त्रिकरण मेकानाइजेसनलाई पनि हामीले फोकसमा राखेर चाहिँ काम गर्ने गरेको छौँ। र त्यस्तै कृषि अनुसूचित स्रोत संरक्षण यो हाम्रो नेपाल कृषि अनुसन्धान परिषदले चाहिँ एउटा जुन मौसम परिवर्तन लगायतका कारणले हाम्रा जातहरू चाहिँ बिस्तारै लोप हुन जाने क्रममा चाहिँ र उन्नत जातहरू र हाइब्रिड जातहरूको विकास सँगसँगै भित्रीय सँगसँगै हाम्रा रैथाने बालीहरू लोप हुने अवस्थामा रहेको भएर पनि यसलाई हामीहरूले संरक्षण गर्ने चाहिँ गरेको छौँ। हामीसँग जिन ब्याङ्क छ यहाँ नजिकै, त्यहाँ हामीहरूले चाहिँ संरक्षण गर्ने गरेको छौँ। र त्यस्तै हामीहरूले स्टेसनभित्रै पनि विभिन्न अनुसन्धान केन्द्रहरूभित्र पनि हामीहरूले त्यहाँ प्राप्त चाहिँ विभिन्न रैथाने बाली अथवा पशु नस्लहरूलाई पनि हामीले संरक्षण गरेर राख्ने गरेका छौँ। त्यस्तै अर्थमा हामीले यो आवासीय तालिम सञ्चालन गर्छौँ। किसानलाई चाहिँ कृषि अनुसन्धान स्थलमै राखेर त्यो कुनै पनि बाली लगाउने अवस्थादेखि मुख्य त्यसको उत्पादन कसरी गर्ने भनेर चाहिँ हामीले राखेर होस्टल त नगर्नु त्यसलाई, तर पनि हामीहरूले एउटा आवासीय तालिमको रूपमा चाहिँ त्यसरी राख्ने गरेको छौँ। त्यस्तै हामीले चाहिँ विभिन्न एसएमएस मार्फत अथवा अहिलेको चाहिँ इन्टरनेट मार्फत अनलाइन मार्फत पनि हामीहरूले किसानहरूलाई विभिन्न प्रविधिहरूको बारेमा अथवा मौसम सल्लाह बुलेटिनहरू पनि हामीले प्रकाशन गर्ने गर्छौँ, दिने गर्छौँ। नर्सरीहरूलाई पनि हामीले सपोर्ट गर्ने गरेको छौँ। त्यस्तै स्रोत बिउ उत्पादन र वितरण, स्रोत वस्तु बिउ उत्पादन वितरण यिनीहरूको अर्को उद्देश्य हो भने यसमा हामीले चाहिँ गत साल चाहिँ करिब 900 टनको हाराहारी हामीहरूले चाहिँ बिउ उत्पादन गरेको थियौँ। त्यस्तै आलुको प्रिबेसिक सिड उत्पादन गरेर चाहिँ वितरण गरेको छौँ थियौँ, अहिले पनि हामीले 1 लाख गर्दैछौँ। त्यस्तै विभिन्न बेर्ना बिरुवाहरू पनि हामीले 10 लाख चाहिँ उन्नत बेर्नाहरू चाहिँ वितरण गर्छौँ भने उन्नत नस्लका पशु वस्तुहरू पनि हामीले वितरण गर्छौँ, अहिले हामीले 1500 चाहिँ वितरण गर्दैछौँ। त्यस्तै हामीले विशेष गरेर यो लोकल कुखुरालाई पनि प्रायोरिटी दिएर रैथाने कुखुराहरूको पनि त्यसलाई प्रमोसन गर्ने सम्बर्धन गर्ने हिसाबले कार्यक्रम अगाडि बढेको छौँ। हामीले कमलदारमा पनि त्यो काम गरिरहेको छौँ। त्यस्तै 3 करोडभन्दा बढी चाहिँ माछा कुखुरा उत्पादन गर्ने र यसलाई वितरण गर्ने कार्यक्रम छ भने अरू चाहिँ हामीले विभिन्न सामाजिक आर्थिक र नीतिगत सुझावहरू पनि दिने गर्छौँ। र यसरी मैले समग्रमा यहाँ एउटा सारांश जस्तो प्रस्तुत गरेँ। र यसमा अहिले हामीले जातीय विकासको नाक स्थापना हुनुभन्दा अघि हेर्ने भने चाहिँ हामीले 117 विभिन्न बाली वस्तु चाहिँ हामीले सिफारिस गरेको थियौँ जातहरू भने, अहिले नाक पछाडि हेर्ने भने चाहिँ करिब करिब 1150 भन्दा बढी चाहिँ जातहरू चाहिँ हामीले अहिले सिफारिस गरेको छौँ र किसानको खेतबारीमा यो चाहिँ लगाइएको छ भने हामीहरूले सिफारिस गर्ने मात्रै होइन कि अब धेरै

0: भयो रोकिरहेकोबाट चाहिँ बढी समस्या हुने देखियो भने त्यसलाई चाहिँ हामीले हटाउने काम पनि गर्छौँ। डिनोटिफाइड भनेको छ असूचीकृत गरेको जातहरू पनि गरेपछि चाहिँ 200 वटाका बारेमा चाहिँ अहिले रहेको छन् र यसरी हेर्ने भने अहिले करिब 1000 जातहरू नस्लहरू चाहिँ हामीहरूले किसानको खेतबारीमा देख्न सक्छौँ र हामीहरूले चाहिँ संरक्षण सम्वर्धन गरेर राखेको छौँ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको योजना तथा समन्वय निर्देशक डाक्टर भानुभक्त पोखरेल। अब लागौँ प्री मनसुनमा अहिले परिरहेको पानी र अबको मौसमी अवस्था अनुसार किसानले गर्नुपर्ने तयारी बारेको कुराकानीतर्फ। मौसम तत्कालै धुम्मिने अनि पानी पर्ने क्रम चलिरहेको 2 हप्ताभन्दा धेरै भइसक्यो। प्री मनसुनमा दिउँसोपछि छिटफुट वर्षा हुनु स्वाभाविकै हो, तर बिहानैदेखि बर्खामा जस्तो पानी पर्ने भइरहेको छ। एकाएक बदली भएर पानी पर्न थालेपछि धेरैलाई चासो लाग्न थालेको छ, आउँदो बर्खामा पानी पर्ला कि नपर्ला। अझ धेरै चासो र चिन्ता किसानलाई छ। प्राय सुक्खा हुने चैत वैशाख र जेठ मध्यसम्मको अवधि अहिले फरक देखिएको छ। देशका धेरै ठाउँमा पछिल्लो 2 हप्तामा पानी परेको छ, कतिपय ठाउँमा हावाहुरी चलेको छ। यसको मुख्य प्रभाव कृषि क्षेत्रमा कस्तो छ अनि अबको मौसमी चुनौती के हो? कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। यो केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन पनि तयार पार्ने गर्छ। केन्द्रका प्राविधिक अधिकृत रिमाललाई मैले सोधेको छु, आज घाम लाग्ला कि या पानी पो पर्छ कि भन्ने चासो किसानका लागि किन महत्त्वपूर्ण हुन्छ?
2: अवश्य नै यो हामी सबै मानिसहरू जो सचेत छौँ उहाँहरूलाई चाहिँ यो चासो स्वाभाविक रूपमा हुन्छ र कृषकहरूलाई चाहिँ अझ बढी हुन्छ, किनभने असर त सबैलाई गर्छ नै तर कृषकहरूलाई चाहिँ सामान्य जनजीवनको साथसाथै आफ्नो बाली नालीमा त्यस्तै गरी आफूले पालिराखेका पशुवस्तुमा पनि यसले प्रभाव पार्ने हुनाले चासो स्वाभाविक रूपमा रहन्छ। र अर्को खुसीको कुरा चाहिँ के छ भने पछिल्लो समय चाहिँ यो मौसम पूर्वानुमानप्रति यहाँहरूले चाहिँ जुन पूर्वानुमान मिल्छ भनेर जुन विश्वास जागेको छ यहाँहरूलाई त्यसले गर्दा पनि होला पहिला मौसमलाई चाहिँ त्यति ख्याल गरिन्नथ्यो, आजकल चाहिँ हामी ख्याल गर्छौँ सुन्ने गर्छौँ भन्ने कृषकहरू पनि धेरै भेटिनुहुन्छ। यो सायद अब यो प्रविधिमा विज्ञानमा भएको विकास र कृषकहरूमा जागेको विश्वासको कारणले नै होला सबैले चासो दिनुहुन्छ।
3: हो, अहिले त प्री मनसुनको अवधि।
2: हजुर, अहिले प्री मनसुनको अवधि हो र यो अवधिमा चाहिँ सामान्यतया सुक्खा हुन्थ्यो, अहिले यो साल चाहिँ अलिकता फरक देखिया छ।
3: प्री मनसुनका बेला चाहिँ मौसमी गतिविधि हेर्दा चाहिँ बर्खा जस्तै लाग्ने, प्री मनसुनमा चाहिँ विगतमा यस्तो हुन्थ्यो?
2: अब धेरै अगाडिको त ठ्याक्कै याद हुँदो रहेछ तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ, तर विगत 1-2 वर्षको हेर्दाखेरि चाहिँ यो पटक चाहिँ पानी अलि बढी नै परेको छ र जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्ने हो भने पनि यो वार्षिक वर्षाको करिब 12.5% वर्षा चाहिँ प्री मनसुनमा हुने र मनसुनमा चाहिँ 80% हाराहारी वर्षा हुने चाहिँ तथ्याङ्कले देखाउँछ। र अहिले 2 हप्तादेखि चाहिँ जुन यो पानी अलि बढी परिरहेको छ यो हेर्दाखेरि चाहिँ सबैलाई मनसुनमा पर्ने पानी अहिले परेर पछि सुक्खा हुने हो कि भन्ने जस्तो एउटा संशय चाहिँ पैदा भएको देखिन्छ।
3: त्यस्तो होला कि नहोला अनुमान केही गर्न सकिन्छ पूर्वानुमान?
2: हजुर, अब अहिले पानी बढी पर्दैमा पछि कम पर्छ, पहिला पछि पर्ने पानी नै अहिले पर्यो भन्न त सकिँदैन मिल्दैन पनि, अब संयोग त्यस्तो भइदिन पनि सक्छ, तर हामीले अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ यो टाइममा चाहिँ लगातार अब बिचमा सुक्खा हुँदै पानी पर्दा चाहिँ त्यस्तो लाग्ने थिएन होला, अहिले लगातार रूपमा फेरि देशैभरि नै पानी परेको हुँदाखेरि चाहिँ अब त्यो संशय आउनु चाहिँ स्वाभाविक हो।
3: हो, यो विषयमा हामी पछि पनि कुराकानीलाई चाहिँ जोडौँला। कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। विशेष गरी हामीले अहिलेको मौसम र अबको मौसमी चुनौती विशेष गरी कृषि र खेतीबालीमा जोडेर कुराकानी जोडिरहेका छौँ। तपाईँहरूले साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन तयार पार्नुहुन्छ, त्यसमा चाहिँ मौसम मुख्य समेटिने विषय पनि हो। आज शुक्रबार, अब कहिलेसम्म चाहिँ साप्ताहिक रूपमा हेर्ने हो भने पानी पर्छ, आउँदो हप्ताको चाहिँ सम्भावित पूर्वानुमान चाहिँ के छ, के तयारी भइरहेको छ?
2: हामीले चाहिँ यहाँले भन्नुभएको जस्तै जल तथा मौसम विज्ञान विभागबाट हामीलाई 1 हप्ताको जुन पूर्वानुमान प्राप्त हुन्छ त्यसको आधारमा हामीले बुलेटिन मार्फत सबै बाली नाली र पशुवस्तु मत्स्यपालन र घाँसेबालीसम्ममा सुझावहरू दिने गर्छौँ। जसअनुसार चाहिँ गत शुक्रबार हामीलाई जुन प्राप्त भएको थियो त्यो बुलेटिनमा चाहिँ उहाँहरूले अब ठाउँ अनुसार कतै बढी कतै कम तर हप्ताभरि नै र देश लगभग देशैभरि नै वर्षा हुन्छ मध्यमसम्मको वर्षा हुन्छ भन्ने जुन पूर्वानुमान आएको थियो त्यसकै आधारमा हामीले बुलेटिनमा सुझाव सल्लाह पनि राखेका थियौँ र अब आज शुक्रबार फेरि हामी अर्को बुलेटिन जारी गर्दैछौँ र अब यो शुक्रबारको बुलेटिन अहिले हामी यो अन्तर्वार्ताको समयसम्म त प्राप्त भइसकेका छैन तर पनि जुन हिजो अस्तिदेखि समाचारमा आएको उहाँहरूको चाहिँ वेबसाइटमा राखिएको तथ्याङ्क हेर्दाखेरि चाहिँ पानी चाहिँ अझै पनि एक हप्ता जस्तो अझै पर्छ कि भन्ने जस्तो चाहिँ देखिराखेको छ।
3: हो तपाईँले पूर्वानुमान गरे जस्तो चाहिँ लगातार 3 हप्ता चाहिँ पानी पर्ने चक्र चाहिँ दोहोरिरहेको भने जस्तै देशका चाहिँ कतिपय ठाउँ कहीँ थोरै ठाउँमा चाहिँ धेरै पानी कहीँ चाहिँ मध्यम हल्का वर्षा चाहिँ निरन्तर जस्तो चाहिँ भइरहेको छ र पूर्वानुमान मिलेको पनि छ। अब अहिले यो पानी पर्दाखेरि विगतमा चाहिँ हामीले यो बेलालाई सुक्खा सिजन भनिन्थ्यो र जेठ 15 पछाडि चाहिँ पानी पर्छ अथवा मनसुन चाहिँ सुरु हुन्छ भनेर भनिन्थ्यो। अब अहिले खास गरी किसान र खेतीमा यसको प्रभाव चाहिँ के छ अहिलेको मौसमको?
2: जुन 2 हप्ता अगाडिदेखि पानी पर्न सुरु गर्यो त्यो समयमा चाहिँ तराईमा चाहिँ लगभग गहुँभित्रै सक्ने अवस्थामा पुगेको थियो। यद्यपि जसले ढिलो लगाउनु भएको थियो र या अलि बढी पाक्छ र म भित्राउँछु भन्ने अवस्थामा हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ अलिअलि समस्या परेको चाहिँ हामीले पाएका छौँ। जस्तो के छ भने कतिले चाहिँ काटेर थ्रेसिङ फ्लोरमा जम्मा गर्नुभयो तर कुट्न भ्याउनु भएको थिएन। अब त्यस्तोले चाहिँ अलिअलि त्यस्तो धेरै असर त छैन अलिकता कम भयो। त्यस्तै गरी पहाडी भेगमा चाहिँ कतिले चाहिँ अझै पनि भित्राउन बाँकी रहेको रहेछ। त्यहाँ चाहिँ जस्तो पानी अहिले परिराखेर बालाहरू चाहिँ अब अलिक कालो कालो देखिन थालेको जस्तो त्यस्तो पनि देखिया छ। त्यो हिसाबले चाहिँ असर पऱ्यो पहाडमा चाहिँ अलिक बढी असर पऱ्यो भने अब उच्च पहाडमा चाहिँ फेरि केही ठाउँहरूमा गहुँ भित्राइसक्नु भएको छ। अब केही ठाउँहरूमा चाहिँ अझै पनि गहुँ पाकेको नै छैन त्यसले गर्दाखेरि चाहिँ मिश्रित खालको असर देखिया छ। त्यस्तै गरी मुङ लगाउने किसानहरूको लागि चाहिँ अब अहिले यो ठ्याक्कै पिक टाइम नै भनौँ न यो पिक टाइम नै हो। अब विशेष गरी हामीले पाएको जानकारी अनुसार चाहिँ पूर्वी तराईमा र धनुषादेखि पूर्वको जिल्लाहरूमा चाहिँ अहिले जग्गा तयारी गर्नै नसकेको मुङ लगाउनै गाह्रो भएको भन्ने चाहिँ जानकारी पाएको छौँ। त्यस्तै गरी जुट लगाउन पनि त्यसले चाहिँ असर गरेको जग्गा तयारी गर्नै नसकेको भन्ने भेटिएको छ। र अर्को चाहिँ यो प्री मनसुनको समयमा जुन पानी त पर्यो नै सँगसँगै हावाहुरी मेघगर्जन चट्याङको पनि असर छ अनि यसले चाहिँ फाटाफुट पशुवस्तुहरूमा मानवीय क्षति पनि भएको पनि समाचारहरू रिपोर्टहरू चाहिँ हामीले पाइरहेका छौँ भने अब यतिखेर चाहिँ फुल फुलेको र चिचिला लागेको आँपलाई चाहिँ अलि बढी नोक्सानी गरेको र पोहोर परारको भन्दा यो पटक आँपको उत्पादन चाहिँ झन्डै 50% नै कम हुन्छ कि भन्ने जस्तो चाहिँ अहिलेको अवस्थामा चाहिँ त्यस्तो देखिराखेको छ।
3: तपाईँले पूर्व र उच्च क्षेत्रको चाहिँ अहिलेको चाहिँ मौसम र मौसमी अवस्था जुन हावाहुरी सहितको चाहिँ असिना पानी सहितको चाहिँ कुराहरू जोड्नुभयो। तपाईँहरू मातहत नै कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानको माझ पुग्ने गर्छ। यी क्षति हुन नदिन अथवा यी प्रभाव चाहिँ पर्न नदिन किसानले चाहिँ जोगाउनु पर्छ है भनेर ध्यान दिन जुन यसभन्दा अगाडि जुन सल्लाह सुझाव दिनुभएको थियो नि त्यसले कति काम गर्यो अथवा किसानले चाहिँ त्यसको चाहिँ उपयोग गर्न पाउनु भयो कि भएन त के लाग्छ?
2: हजुर, अब त्यसरी हाम्रो फर्मल्ली हामीले यो ठाउँमा यति किसानकोमा पुर्यायौँ र यति किसानबाट यस्तो प्रतिक्रिया आयो भन्ने चाहिँ हाम्रो त्यस्तो फर्मल रिपोर्टिङ चाहिँ गर्न सकिएको छैन अहिलेसम्म। यद्यपि हामीले बुलेटिनमा चाहिँ धेरै अगाडिदेखि नै प्री मनसुन सुरु हुने बेलादेखि नै जोड दिएर भन्ने गरेको कुरा चाहिँ के हो भने यो प्री मनसुनको समयमा अचानक बादलको विकास भएर र विशेष गरी दिउँसो र मध्याह्नतिर पानी बढी पर्छ हावाहुरीसहितको पानी पर्छ त्यो भएर यहाँहरूले चाहिँ जस्तो विशेष गरी बढी असर गर्ने अहिले भनेको केरा खेती अब केरा खेतीमा पनि जसको घरी छ पसाइसकेको केरा छ त्यस्तोमा चाहिँ टेको दिनुहोस् भनेका थियौँ। पशु चौपायालाई चाहिँ खुल्ला ठाउँमा नचराउनुहोस् मौसमलाई एकदमै ख्याल गरेर चाहिँ यहाँहरूले चाहिँ सकेसम्म मौसम सफा भएको अवस्थामा चराउने र मौसम बिग्रन लाग्यो भने त्यसलाई चाहिँ ओतमा राखिहाल्ने त्यो गर्नुहोस् भनेका थियौँ। त्यस्तै गरी यो जुन मेघगर्जन सहित चट्याङ पर्छ त्यतिखेर चाहिँ जुन बिजुली चम्किने पनि भन्छौँ हामीले, जुन त्यो प्रकाशको त्यो ज्वाला आउँछ झिल्का जस्तो आउँछ, त्यो आउँदाखेरि चाहिँ विशेष गरी यो बथानमा पालिने वस्तुहरूमा चाहिँ र पन्छीहरूमा त्यसले चाहिँ त्यो आत्तिने भाग्ने उत्तेजित गराउने हुन्छ। त्यो भएर यस्तो बिजुली चम्किने समयमा या मेघगर्जन चट्याङ हुन लाग्ने समयमा चाहिँ पर्दाको व्यवस्था गर्नुहोस्, प्रकाश कम छिर्न दिनुहोस्, त्यो जुन झिलिक्क झिलिक्क जुन झिल्का जस्तो आउँछ त्यो चाहिँ भित्र आउन नदिने गरी व्यवस्था गर्नुहोस् भनेर हामीले बुलेटिनमा राख्दै आएका छौँ। भने अहिले यो मुङ खेती गर्ने किसानहरूलाई फोकस गरेर तपाईँहरूले मुङ लगाउने जग्गा तयारी गर्दा नै पानी निकासको चाहिँ उचित व्यवस्था गर्नुहोस् भनेका थियौँ। र अब जसले अब लगाउने तयारी गर्दै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब हामीले एक हप्ताको पूर्वानुमानको आधारमा सुझाव दिने हुनाले यो चाहिँ मौसमको अवस्था हेरेर र खेतमा चिसानको अवस्था हेरेर मात्रै लगाउनुहोस्। धेरै चिसान भएको ठाउँमा लगाउँदा चाहिँ त्यो चाहिँ राम्रोसँग उम्रदैन, त्यो बिउ नै कुहिन्छ भन्ने कुराहरू चाहिँ हामीले बुलेटिनमा राख्दै आएका थियौँ। र क्रमशः अब आगामी हप्ताहरूमा पनि मौसम पूर्वानुमानको आधारमा कुन बालीमा के गर्ने, पशुवस्तुमा के गर्ने, माछा पालनमा के गर्ने भनेर हामी क्रमशः दिँदै जान्छौँ। त्यो भएर यहाँहरूले कुनै एउटा बुलेटिनलाई हेरेर लामो समयको योजना बनाउनुभन्दा हाम्रो बुलेटिन जब प्राप्त हुन्छ त्यसपछि एक हप्ताको लागि चाहिँ यहाँहरूले योजना बनाउँदै जाँदाखेरि चाहिँ राम्रो हुन्छ।
3: त्यो बुलेटिन भनेको शुक्रबार चाहिँ सार्वजनिक हुन्छ?
2: हजुर, हामीले शुक्रबार तयार गरेर सकेसम्म दिउँसोको समयमा पठाउने गरेका छौँ। पहिला चाहिँ हामी शुक्रबार 3 बजेपछि बल्ल मिटिङ बस्थ्यौँ र अलि ढिला जान्थ्यो, अब अहिले चाहिँ हामी बिहानको समयमा तयार गरेर मध्याह्नसम्म पठाउने गर्न थालेका छौँ।
3: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा आज कुराकानीमा हामीसँग हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। उहाँले भने जस्तै अघिल्लो साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिनले जे जति कुराहरू समेटेको थियो र त्यसको पालना गर्दा किसानले चाहिँ आफ्नो बाली फलफुल चाहिँ जोगाउन सहज हुन्थ्यो भने अब कतिपय अवस्थामा पालना गर्न सक्ने अवस्था रहेन र केही क्षति भएको अवस्था पनि छ। सामान्य रूपमा चाहिँ जसले गहुँ भित्र्याउन अहिलेसम्म सक्नु भएन गहुँमा चाहिँ प्रभाव पारेको छ। त्यसै गरी आँप तराई क्षेत्रको कुरा गर्ने हो भने चिचिलाहरू फुलहरू हावाहुरीले चाहिँ क्षति गरेको नष्ट गरेको चाहिँ यो जुनहरू रिपोर्ट आएका छन् भनेर तपाईँले भन्नुभएको छ। अब पनि छ नि किसानसँग जुन गहुँ होला त्यसै गरी आँपका अहिले पनि त्यही चिजहरू छन्, फुल चिचिलाहरू बोटमै छन्। हामी यो कुराकानी गर्दै गर्दा पनि अब पनि जोगाउन सकिन्छ कि केही सल्लाह छ कि तपाईँको?
2: हजुर, अब यस्तो छ, यो बाली र बालीको अवस्था अनुसार चाहिँ हामीले विभिन्न उपायहरू अप्नाउनु पर्ने हुन्छ।
3: त्यो भनेको फलफुलमा भए पनि खाद्यान्नमा भए पनि पशु पक्षीतिर भए पनि त्यो अवस्था भन्ने हो।
2: हजुर, अवस्था अनुसार हुन्छ। जस्तो अब जसले मकै लगाउँदै हुनुहुन्छ उहाँहरूले चाहिँ जग्गा तयारी गर्दा नै राम्रोसँग पानी निकासको व्यवस्था गर्नु पर्यो। पानी जमिरहेको छ या चिसान अत्याधिक छ भने केही दिन पर्खेर बाली लगाउनु पर्यो। अब जसको चाहिँ मकैमा घोगा लागिसकेका छ, दाना पनि राम्रोसँग बनिसकेका छ तर लडेको छ भने उहाँहरूले उठाउनु पर्यो त्यसलाई र खेतबाट चाहिँ बिचबिचमा कुलेसो काढेर पानी निकासको चाहिँ उचित व्यवस्था गर्नु पर्यो। भने अब फलफुलमा जसको चाहिँ अहिले फुल फुल्ने विशेष गरी आँपमा फुल फुल्ने चिचिला लाग्ने अवस्था छ भने यहाँहरूले अझै पनि नेटको प्रयोग गर्नुभयो भनेदेखि जुन असिना पर्छ असिनाले पार्ने नोक्सानी चाहिँ कम गर्न सकिन्छ। अब हावाहुरी नै रोक्न त सकिँदैन तर हावाहुरीले असर गर्ने बोटहरू छन् भनेदेखि जस्तो यहाँहरूले चाहिँ हिउँदको समयमा अब अहिलेलाई अहिलेबाट चाहिँ पाठ सिकेर आगामी हिउँदको समयमा चाहिँ त्यस्तो लामा हाँगाहरू जान नदिने अनि त्यसलाई चाहिँ प्राविधिकको सल्लाहमा चाहिँ यो ट्रेनिङ प्रुनिङ गर्ने भन्छौँ हामीले, काँटछाँट गर्ने त्यो गर्नु पर्यो। र सम्भव भएसम्म यहाँहरूले प्रिमनसुन सिजन यो साल मात्रै होइन हरेक साल प्रिमनसुनको समयमा हावाहुरी चल्छ, मेघगर्जन चट्याङ हुन्छ, असिना पर्छ तर त्यो कति बेला कुन ठाउँमा कुन समयमा पर्छ भनेर ठ्याक्कै निश्चित गर्न सकिँदैन। त्यो भएको हुनाले यहाँहरूले नेटको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ, टेकोको प्रयोग गर्नुहुँदाखेरि राम्रो हुन्छ। र अर्को भनेको मौसम पूर्वानुमानलाई ख्याल गर्दै तत्काल के गर्न सकिन्छ तत्कालीन उपायहरूमा पनि जानुपर्ने हुन्छ, दीर्घकालीन उपायहरूमा पनि जानुपर्छ। र अर्को चाहिँ यहाँहरूलाई यी सबै कुराहरू चाहिँ मैले फेरि कसरी कहाँबाट लिने भन्ने लाग्छ भने हाम्रो बुलेटिनलाई फलो गर्नुहोस्, हाम्रो बुलेटिन हेर्दै गर्नुहोस्, यहाँहरूलाई हरेक हप्ता आगामी हप्ता के गर्ने भनेर हामीले त्यहाँ सुझावहरू दिएका हुन्छौँ।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। नार्को राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमालसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: Michelin, Michelin, Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck, passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin.
5: Safety!
4: Michelin, Michelin. Michelin.
6: World's number one tire brand.
7: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
8: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
7: हाम्रा सेवाहरू:
8: ओपिडी सेवा,
7: विशेषज्ञ ओपिडी सेवा,
8: निशुल्क औषधि वितरण,
7: सशुल्क फार्मेसी सेवा,
8: फिजियोथेरापी सेवा,
7: अकुपंचर सेवा,
8: योग परामर्श सेवा,
7: क्रियाकल्प सेवा,
8: पूर्व कर्म पञ्चकर्म सेवा,
7: छार सूत्र सेवा,
8: जलौका सेवा,
7: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
8: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
7: विस्तृत जानकारीका लागि
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690, 98514-2463।

0: सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले प्री मनसुनका गतिविधि, कृषिमा परेको प्रभाव तथा अपनाउनु पर्ने सावधानी बारे कुराकानी गरिरहेका छौँ। कुराकानीमा हुनुहुन्छ नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि मौसम सल्लाह बुलेटिनमा समेटिने सल्लाह सुझाव साना किसानका लागि कति व्यवहारिक हुन्छ अनि उहाँहरूले के गर्न सक्नुहुन्छ त?
2: यहाँले एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो। अब व्यवसायिक किसानहरू चाहिँ स्वाभाविक रूपमा उहाँहरू चाहिँ अपडेट हुने, उहाँहरूको लगानी पनि धेरै हुने र लगानी गर्न सक्ने क्षमता पनि हुने, त्यसले गर्दा चाहिँ उहाँहरूले चाहिँ समयमै सावधानी अप्नाएको, प्राविधिकहरूसँग समयमा नै सुझाव सल्लाहहरू लिएर त्यसरी काम गरेको देखिन्छ। र जुन साना किसानहरू हुनुहुन्छ उहाँहरू चाहिँ त्यति सूचनाहरूमा पनि ख्याल नराख्ने र परम्परागत रूपमा मेरो बुवाले यस्तो भन्नुभएको थियो, आमाले यसो भन्नुभएको थियो, यसो गर्दाखेरि चाहिँ मेरो बाली जोगिएको थियो भन्ने हिसाबले लाग्ने गरेको चाहिँ देखिन्छ। तर अब त्यो मात्रामा चाहिँ ठुलो र सानो, क्षेत्रफलमा ठुलो र सानो भए पनि असर त हावाहुरी चल्यो भने सबैलाई गर्छ नै। त्यो हिसाबले चाहिँ यहाँहरूले कुन सिजनमा कस्तो खालको असर गर्छ भन्ने चाहिँ विगतको अनुभवहरूलाई लिएर त्यो सिजन सुरु हुनुभन्दा अगाडि या सिजन सुरु हुने बेलामा नै पूर्व तयारीहरू गर्दा मात्रै जोगाउन सकिन्छ। र कतिपय अवस्थामा चाहिँ अब जोगाउने प्रयास गर्दा गर्दै पनि जोगाउन नसकिने पनि हुन्छ। जस्तो ठुलो क्षेत्रफलमा लगाइएको छ भने पनि जोगाउन गाह्रो हुन्छ। अब थोरै क्षेत्रफलमा लगाइएको छ, त्यो जोगाउनलाई चाहिँ बढी खर्च लाग्छ कि त्यो बाली चाहिँ ठिक ठिकै अलिअलि क्षति भए पनि आउँदाखेरि चाहिँ फाइदा हुन्छ, हामीले त फाइदाको हिसाबले पनि हेर्नुपर्ने हुन्छ। यस्ता कुराहरूलाई पनि मध्यनजर गर्नुपर्ने हुनाले ठ्याक्कै हामीले यो वर्गको किसानले यसो गर्नुहोस् भन्दा त्यति उपयुक्त हुँदैन। तर यहाँहरूले चाहिँ सूचना समयमै लिनुहोस्, सिजन सुरु हुनु अगाडि अथवा सिजनको सुरुवातमा नै सावधानीहरू अप्नाउनुहोस् भन्दाखेरि चाहिँ सबै खालको किसानहरूले, सबै बाली लगाउने किसानहरूले लाभ लिन सक्नुहुन्छ।
1: उसो भए त नार्कले र नार्क अन्तर्गतको चाहिँ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले जुन साप्ताहिक कृषि मौसम सल्लाह बुलेटिन चाहिँ किसानमाझ पुर्याउँछ त्यसलाई अलिकति विस्तृत गर्नुपर्ने चाहिँ अवस्था जस्तो देखियो यो कुराकानी सुन्दा।
2: हजुर, त्यो चाहिँ अब हामीले समेटिने विषयवस्तुलाई पनि अझै बढाउनु पर्नेछ, किसानहरूसम्म पुर्याउनलाई पनि अझै हामीले मेहनत गर्नुपर्नेछ। सबै कृषकहरूले त्यो पाइराख्नु भएको छैन। र अर्को कुरा, कृषकहरूले पनि बुलेटिनमा दिएको सुझावहरूलाई चाहिँ मध्यनजर गरेर पूर्व तयारी गर्नुपर्ने छ। अब यो चाहिँ सबै पक्षबाट गर्नुपर्ने देखिन्छ। र अर्को चाहिँ के छ भने हामीले देशैभरको सबै बालीलाई समेटेर डिटेलमा जानकारीहरू दिँदाखेरि चाहिँ बुलेटिन एकदमै धेरै पेजको हुने, अहिले पनि हामी 17 पेज, 18 पेज, 20 पेजको बुलेटिन जारी गर्छौँ। अनि कति किसानहरूलाई त निश्चित बाली नालीको मात्रै जानकारी भए पुग्छ, अनि उहाँहरूलाई चाहिँ मलाई चाहिने जानकारी कहाँ राखेको छ भनेर खोज्दा अलिकति झन्झटिलो हुने। अनि हामीले चाहिँ प्रायः मुख्य बालीलाई चाहिँ अगाडि अनि त्यसपछि क्रमशः अरू बालीहरू राख्दै जाने हुँदाखेरि चाहिँ झट्ट हेर्दाखेरि उहाँहरूलाई सधैँ एकै तरिकाले चाहिँ यो बुलेटिन आइराखेको हो कि, मैले खोजेको कुरा चाहिँ प्रायोरिटीमा नपरेको हो कि भन्ने जस्तो कता कता फिल भएको रहेछ, त्यो चाहिँ हामीले पनि पाएका छौँ। अब यसलाई आगामी दिनमा त्यो छोटो पार्ने र यहाँहरूले ठ्याक्कै खोजेको कुराहरूलाई चाहिँ कसरी किसानहरूले छोटो समयमा ठ्याक्कै लिन सक्नुहुन्छ भन्नको लागि चाहिँ हाम्रो मात्रै प्रयासले चाहिँ सम्भव हुँदैन। अब हाम्रो बुलेटिनलाई आधार मानेर यो स्थानीय तह अथवा पालिका लेभलबाट चाहिँ उहाँहरूलाई त आफ्नो एरियामा कुन बाली कुन अवस्थामा छ भन्ने पनि थाहा हुन्छ। हामीले चाहिँ जस्तो उदाहरणकै लागि अब अहिले मकैको कुरा गर्ने हो भने यो कति ठाउँमा लगाउने बेला भएको छ, हामीले जग्गा तयारी गर्नुहोस् यो जात लगाउनुहोस् पनि भन्नुपर्ने परिरहेछ। कतिपय ठाउँमा यो टप ड्रेस गर्ने युरिया मल हाल्ने बेला भएको छ, त्यो जानकारी पनि दिनु परेछ। अनि त्यसपछि कतिपय ठाउँमा घोगा लागेर ढल्ने अवस्था छ, ढल्न नदिन अथवा ढलेकोलाई यसो गर्नुहोस् भन्न परिरहेछ भने बजारमा हामी पोलेको मकै खाइरहेछौँ, यसको अर्थ त हार्भेस्ट भइसकेको छ होइन। अब त्यो हार्भेस्टिङ फेजमा पुगेकोलाई पनि सुझाव दिनु परेको छ, गर्दा त यत्तिकै पनि लेन्थ लामो हुने भयो। तर यस्तो काममा चाहिँ पालिकाहरूले चाहिँ छुट्टै बुलेटिन जारी गर्ने गरी जानुभयो भने चाहिँ सजिलो के हुन्छ भने उहाँहरूले आफ्नो पालिकालाई मात्रै फोकस गरेर दिँदाखेरि लगभग बुलेटिनको लेन्थ अहिलेभन्दा आधा नै कम हुन्छ र किसान मैत्री पनि हुन्छ र त्यहीँको समस्यालाई उहाँहरूले अलिकता जोड दिएर पनि भन्न सक्नुहुन्छ। यसो गर्दाखेरि चाहिँ यो चाहिँ अझै प्रभावकारी हुन्छ। यद्यपि हरेक पालिकाले अब 753 बुलेटिन तयार गर्नु फेरि व्यावहारिक रूपमा त्यति आवश्यक पनि छैन, राम्रो पनि छैन। त्यो हिसाबले चाहिँ हामी आगामी दिनहरूमा चाहिँ यो एकै खालको हावापानी भएको क्षेत्रको लागि चाहिँ एउटा बुलेटिन जारी गर्ने, जस्तो पूर्वी तराई भरिको लागि चाहिँ एउटै बुलेटिन चाहिँ काफी हुन्छ, त्यस्तै गरी मध्य तराईको लागि अर्को एउटा होला, पश्चिमी तराईको लागि अर्को एउटा होला भनेको ठ्याक्कै सङ्ख्यामा तिन नभने पनि तिन चारवटा बुलेटिन हामीले तयार गऱ्यौँ भने त पुरै तराई कभर हुन्छ। यस हिसाबले मध्य पहाड, उच्च पहाडमा यसरी जाने चाहिँ हाम्रो दीर्घकालीन सोच छ।
1: भनेको तपाईँहरूले जुन बुलेटिन तयार पार्नुहुन्छ त्यो भनेको राष्ट्रिय कृषि वातावरणमा गएर चाहिँ हामीले साप्ताहिक रूपमा अथवा जुनसुकै बेला पनि हेर्न सकियो?
2: सकिन्छ, हाम्रो वेबसाइटमा पनि हुन्छ, फेसबुकमा पनि हामीले पोस्ट गरिराखेका हुन्छौँ, हाम्रो व्हाट्सएप ग्रुप पनि छ, यहाँहरूले हेर्न सक्नुहुन्छ। र अब गएको भन्दा पनि हामीलाई महत्त्वपूर्ण त आगामी हप्ता के हुन्छ भन्ने हुन्छ, त्यो हिसाबले चाहिँ यहाँहरूले एकपटक हाम्रो फेसबुक पेजलाई फलो गरिदिने अथवा हाम्रो व्हाट्सएप ग्रुपमा अथवा च्यानलमा चाहिँ यहाँहरू जोडिने गर्नुभयो र हाम्रो वेबसाइट हेर्नुभयो भनेदेखि यहाँहरूले त्यो चाहिँ अपडेटेड बुलेटिन पाउनुहुन्छ। त्यस्तै गरी नार कृषि भन्ने मोबाइल एप पनि छ हाम्रो, त्यो चाहिँ त्यो मोबाइल एपलाई डाउनलोड गरेर यहाँहरूले हप्ताको एकपटक शुक्रबार बेलुका चाहिँ बुलेटिन के आएको रहेछ भनेर हेरिदिनु भयो भने त्यो चाहिँ फेरि अफलाइनमा एक हप्तासम्म यहाँले हेर्न मिल्छ। फेरि हरेक शुक्रबार बेलुका एकचोटि चेक गरिदिनु भयो भने त्यो हप्ताभरिको लागि बुलेटिन चाहिँ सजिलो गरी ठ्याक्कै मोबाइलमै हेर्न सकिन्छ, किन अहिले त एन्ड्रोइड मोबाइल त सबैले बोक्नुहुन्छ, नभए पनि घरमा एकजनासँग त कम्तीमा हुन्छ नै जस्तो सुकै किसानहरूसँग पनि, त्यो गर्नुभयो भने चाहिँ यहाँहरूलाई बढी प्रभावकारी हुन्छ र हामीलाई सुझाव सल्लाह पनि यहाँहरूले दिन सक्नुहुन्छ, हामी सुझाव सल्लाहको पनि अपेक्षा गर्छौँ।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। हामीले यतिन्जेलसम्म चाहिँ अहिले प्री मनसुनमा जुन भइरहेछ, पानी परिरहेछ, हावाहुरी असिनाहरू चाहिँ आएको अवस्था छ, यसलाई चाहिँ चर्चा गऱ्यौँ। कतिपय ठाउँमा त यही पानीको पनि फाइदा अथवा राहत पो थियो कि यो छुटेको विषय?
2: हजुर, अवश्य पनि, जस्तो हामीले नै अहिले पछिल्लो समय पाएको अपडेट अनुसार जस्तो उच्च पहाडी भेगहरूमा जुन लेकाली फलफुल भन्छौँ हामीले, स्याउ, ओखर होइन, यी बालीहरूमा चाहिँ फेरि यसले एकदमै राम्रो राहत दिएको छ। जुन हिमपात भयो, यो हिमपात हुँदाखेरि चाहिँ यो बिस्तारै पग्लँदै जाने र माटोको भित्रसम्म चाहिँ यसको चिस्यान पस्ने र पछि बिचमा खडेरी नै त नभनौँ पानी कम पर्ने अथवा सुक्खा हुने समयमा पनि बिरुवाले चाहिँ पुनः त्यो माटोमा रहेको चिस्यान चाहिँ लिन सक्ने हुँदाखेरि चाहिँ त्यस्ती क्षेत्रहरूमा, उच्च पहाडी क्षेत्रहरूमा चाहिँ यो पानीले त्यस्तो नोक्सानी नै गरिसकेको अवस्था छैन, विशेष गरी फलफुल बालीको लागि त्यो छ। तर अर्को चाहिँ समग्रमा चाहिँ के चाहिँ भइराखेको छ भने अब अहिले स्वाभाविक रूपमा तापक्रम बढी नै हुने समय, यद्यपि अब हामीले गत हप्ता र अहिले के छ भन्दा चाहिँ तापक्रम घटेको होला,
1: काठमाडौँमा चिसो पनि छ,
2: काठमाडौँमा चिसो पनि छ, तर समग्रमा चाहिँ यो गर्मीको समय पानी चाहिँ प्रशस्त मात्रामा पर्दाखेरि चाहिँ यो चाहिँ हामीले ह्युमिडिटी भन्छौँ, आर्द्रता, हावामा आर्द्रता प्रशस्त हुँदाखेरि चाहिँ रोग किराहरू बढिरहेको अथवा बढ्ने सम्भावना चाहिँ हुन्छ। त्यो भएर यहाँहरूले आफ्नो खेतबारीमा चाहिँ यो नियमित रूपमा चाहिँ निगरानी राख्ने, अनुगमन गर्ने र रोग किराहरू बढ्न लागेको छ भनेदेखि चाहिँ हामीले बुलेटिनमा दिएको आधारमा पनि र थप जानकारी चाहिएमा आफ्नो पालिकामा कार्यरत कृषि प्राविधिकहरूसँग सम्पर्क गरेर यो रोग किरा नियन्त्रणको लागि चाहिँ यहाँहरू अलिकता चनाखो हुनुपर्छ।
1: हो, तपाईँले अघि जोड्नुभयो नि कतिपय किसानहरू चाहिँ मकै लगाउने तयारीमा हुनुहुन्छ र कतिपय किसानको खेतमा चाहिँ चैते धान बाली पनि छ, भनेपछि मुख्य बाली अहिले जुन छन् ती मुख्य बालीका लागि यो पानी सँगसँगै गर्नुपर्ने तयारी चाहिँ के हो त?
2: हजुर, अब अहिले चाहिँ हामीले जुन सिंचित क्षेत्र छ त्यहाँ हेर्ने हो भने चाहिँ चैते धान चाहिँ सबैले लगाइसक्नु भएको र करिब करिब अब अहिले त धेरै जसो ठाउँमा चाहिँ दोस्रो पटक युरिया मल छ भने टप ड्रेस भन्छौँ हामीले, त्यो अवस्थामा पनि पुगेको छ। अब यस्तो बेलामा चाहिँ यहाँहरूले मल खाद जुन युरिया मल टप ड्रेस गर्नुहुन्छ त्यो बेला चाहिँ विचार पुर्याउनु पर्ने कुरा के हो भने हामीले मल त छर्छौँ यसो एकछिन घाम लाग्ने बित्तिकै घाम लाग्यो भनेर मल छरिदिइहाल्छौँ तर त्यसको 24 घन्टासम्ममा यदि ठुलो पानी पऱ्यो र त्यो खेतबाट चाहिँ पानी बगेर तलतिर होचो भूभागतिर जाने अवस्था भयो भने चाहिँ त्यो माटोमा मल राम्रोसँग मिलिसक्नु भएको हुँदैन र त्यो चाहिँ खेर जान्छ नाइट्रोजन खेर जान्छ त्यो भएर यहाँले चाहिँ आगामी 24 घन्टासम्ममा कत्रो पानी पर्नेवाला छ यहाँले मल छर्नु भयो हल्का खालको मात्र पानी पऱ्यो यहाँको खेतमा जम्मा भएको जमेको पानी चाहिँ बगेर तलतिर गएन भने चाहिँ त्यति डराउनु परेन नत्र भने पानी नबग्ने सुनिश्चित भएर मात्रै मलखादको व्यवस्था गर्नु पऱ्यो त्यस्तै गरी रोग किरा देखिएको छ र यहाँहरू चाहिँ नियन्त्रणको लागि विषादीको प्रयोग गर्दै हुनुहुन्छ भने त्यो कुरा पनि यहाँले ख्याल गर्नु पऱ्यो कि विषादी हालेपछि पानी पऱ्यो भने चाहिँ त्यो बगाएर लैजान्छ त्यो प्रभावकारी हुँदैन त्यही भएर यहाँहरूले चाहिँ यस्ता कुराहरूमा ध्यान दिनुपर्छ र अर्को भनेको चाहिँ यहाँहरूले जुन मुङ लगाउनु भएको छ अब मुङ लगाइसक्नु भएको छ भने त्यहाँ पनि पानी निकासको चाहिँ व्यवस्था हुने गरी गर्नुभएको छैन भने अब कुलेसो काटिदिनुहोस् अनि त्यसमा चाहिँ पानी निकासको उचित व्यवस्था गर्दा राम्रो हुन्छ र त्यस्तै गरी मकै पनि कतिपय ठाउँमा लगाइसक्नु भएको छ केही थोरै ठाउँहरूमा चाहिँ मकै लगाउने तयारी गर्दै हुनुहोला त्यहाँ पनि यहाँहरूले चाहिँ पानी जम्न दिनु भएन निकासको व्यवस्था गर्नु पऱ्यो प्रायः गरेर के हुन्छ भने पानी धेरै परेर धान बाली बाहेक अरू बाली फलफुल तरकारीमा चाहिँ पानी धेरै जम्यो भने जरा कुहिने रोगहरू लाग्ने बोट कमजोर हुने जराको विकास नहुने हामीले दिएको मल खाद चाहिँ त्यसले राम्रोसँग लिन नसक्ने र विषादी छर्कँदाखेरि पानी पऱ्यो भने त्यसलाई बगाएर लग्दाखेरि एउटा चाहिँ यो रासायनिक प्रदूषण पनि हुने र अर्को चाहिँ हामीले छरेको विषादीले चाहिँ प्रभावकारी रूपमा काम नगर्ने हुन्छ यस्तो कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ
1: यो कुराकानीमा हामीसँग हुनुहुन्छ तपाईँले सुन्दै आएको कृषि मौसम सल्लाह बुलेटिन तयार पार्ने निकायका प्राविधिक अधिकृत रामेश्वर रिमाल खास गरी उहाँ नार्को कृषि वातावरण अनुसन्धान केन्द्रका चाहिँ प्राविधिक अधिकृत हुनुहुन्छ र जुन निकायले चाहिँ कृषि मौसम सल्लाह बुलेटिन साप्ताहिक रूपमा चाहिँ किसानका लागि जारी गर्ने गर्छ र त्यसको पालना गर्न सक्ने हो भने यी मौसमी घटनाक्रमहरूबाट चाहिँ किसान मातहतका निकायहरूले पनि फाइदा लाभ लिन सक्नुहुन्छ यसको चाहिँ प्रयोगको तर्फबाट कुराकानी जोड्दै गर्दाखेरि बाली विशेष र मौसमको सम्बन्ध हामीले विशेष रूपमा चाहिँ चर्चा गर्छौँ मौसम अनि बाली विशेष त्यसै गरी फलफुल यो सम्बन्ध चाहिँ किन यस्तो चाहिँ पारस्परिक अथवा एकअर्कामा चाहिँ अन्तर्निहित सम्बन्धित छ त
2: हजुर यो एकदमै महत्त्वपूर्ण कुरा तर सरल भाषामा भन्न अलिक गाह्रो कुरा पनि भयो होइन कस्तो हुन्छ भने अब कुनै पनि स्थानमा तापक्रम कति रहन्छ वर्षा कति हुन्छ त्यो पनि वार्षिक रूपमा कति वर्षा हुन्छ तापक्रम चाहिँ कतिदेखि कति डिग्रीसम्मको चाहिँ यो भेरिएसन हुन्छ त्यसको आधारमा हामीले त्यो ठाउँमा कुन बाली हुन्छ भनेर बल्ल त्यो प्राकृतिक रूपमा नै निर्धारण भएको हुन्छ र हामीले लगाएको बाली आगामी हप्तामा चाहिँ कस्तो मौसममा रहँदाखेरि त्यो बालीमा चाहिँ कस्ता प्रतिकूल या अनुकूल प्रभावहरू हुन्छ र अनुकूल प्रभाव हुँदा त स्वाभाविक रूपमा बालीलाई राम्रो हुने नै भयो प्रतिकूल हुँदाखेरि चाहिँ हामीले जोगाउनलाई के गर्नुपर्छ त भनेर सधैँ चनाएको हुनुपर्ने हुन्छ अब यस हिसाबले चाहिँ हामीले कुनै पनि ठाउँको हावापानी मौसम त्यसमा लगाइने बाली र बालीको पनि जात कुन जात लगाइन्छ यो कुराहरू र त्यसमा चाहिँ हामीले यो व्यवस्थापनको लागि चाहिँ के कस्ता कर्महरू गर्छौँ के कस्ता जानकारीहरू लिन्छौँ र त्यो जानकारीहरू कति पालना गर्छौँ त्यसको आधारमा चाहिँ अन्तिममा चाहिँ त्यो बालीले दिने प्रतिफल अथवा उत्पादन भनौँ उत्पादकत्व भनौँ होइन यी कुराहरू चाहिँ यो एकदमै एकअर्कामा चाहिँ अन्तर्निहित भएको हुनाले अब यो विषय बुझ्न पनि जटिल छ बुझाउन पनि जटिल छ र जो किसानहरूले गर्दै आउनुभएको छ उहाँहरूलाई चाहिँ अब यो विज्ञानको तर्फबाट थाहा नभए पनि आफ्नो अभ्यासको हिसाबले मैले यसो गर्दा यस्तो भएको थियो भन्ने हिसाबले चाहिँ यहाँहरूलाई एक खालको जानकारी भइसकेको हुन्छ भने हामीले त्यसमा चाहिँ विज्ञान पनि जोड्न सक्यौँ मौसम पूर्वानुमानलाई पनि ख्याल गर्न सक्यौँ भने चाहिँ हामी धेरैभन्दा धेरै उत्पादन लिन सक्छौँ फाइदा लिन सक्छौँ र हामी निराश हुनु पर्दैन
1: हो मैले अघि पछि जोडौला भनेको एउटा विषय पनि थियो, लगातार जसो प्री मनसुनमै पानी पर्दाखेरि अब बर्खामा पानी पर्ला कि नपर्ला, झोरी खोज्नुपर्ने वा पर्खिनुपर्ने हो कि भन्ने कतिपय पूर्वानुमान चर्चाहरू चाहिँ अहिले भइरहेका छन्। खास गरी औसत वर्षाको चाहिँ कुरा हुने गर्छ, मनसुनको चाहिँ बेलाको चाहिँ अघि तपाईँले भन्नुभयो 80% चाहिँ वर्षा भनेर चाहिँ भन्नुभयो। अब पूर्वानुमान अनुसार चाहिँ अहिलेको बर्खा अहिलेको मनसुनमा चाहिँ त्यसै गरी पानी पर्ला कि नपर्ला?
2: अब यो चाहिँ ठ्याक्कै आधिकारिक रूपमा भन्ने निकाय चाहिँ जल तथा मौसम विज्ञान विभाग, उहाँहरूले शुक्रबार मध्याह्नमा यो चाहिँ सार्वजनिक गर्दै हुनुहुन्छ। अनौपचारिक रूपमा मैले पाएको जानकारी र मेरो अहिलेसम्मको ज्ञानले पनि हेर्दाखेरि चाहिँ अब यो सालको मनसुनमा चाहिँ वर्षा चाहिँ सरदरभन्दा अलिकति कमै हुन्छ कि भन्ने छ, र वर्षा कम भएसँगै अधिकतम तापक्रम र न्यूनतम तापक्रम चाहिँ अलिकति बढी हुन्छ, त्यस्तो चाहिँ देखिराखेको छ। अब यद्यपि औपचारिक रूपमा उहाँहरूले पक्कै पनि भन्नु होला, सायद यस्तै यस्तै खालको चाहिँ पूर्वानुमान आकलन आउला भन्ने चाहिँ मैले पनि यो जुन गेस गरेको छु होइन। अब यस हिसाबमा चाहिँ हामीले सोच्नु पर्दाखेरि चाहिँ यो पटकको अहिले पानी धेरै परेर अब बर्खामा कम पर्ने त्यो पानी अहिले पर्यो भन्ने चाहिँ होइन, यो अहिले पर्ने पानी एउटा यसको आफ्नै छुट्टै विज्ञान छ, र जुन मनसुन विकास भएर मनसुन सिजनमा पर्ने पानी त्यसको छुट्टै विज्ञान छ। तर अब कहिलेकाहीँ फेरि कस्तो पनि हुन्छ भने औसतभन्दा कम पानी पर्छ भनेर हामीले भन्दै गर्दा ठ्याक्कै हामी बसेकै ठाउँमा चाहिँ औसतभन्दा बढी पनि हुनसक्छ, किनभने यो त देशभरको समग्र अवस्था हो र त्यो पनि 4 महिनाको अवस्था हो। अब हामीलाई सरदरभन्दा कम पानी परे पनि बालीलाई चाहिने अवस्थामा पानी पर्थ्यो, जस्तो हामीले मुख्य गरेर अहिले धान लगाउँछौँ, अब धानको चाहिँ ब्याड राख्ने समयमा राम्रोसँग पानी परेको छ, धान रोप्ने समयमा राम्रोसँग पानी परेको छ, अनि त्यसमा चाहिँ गाँझ हाल्ने अवस्थामा राम्रो पुग्ने गरी, राम्रो मतलब त्यो बालीलाई पुग्ने गरी पानी परिदियो, अनि त्यस्तै गरी दुध पसाउने बेलामा दाना लाग्ने बेलामा परिदियो, र भित्र्याउने बेलामा चाहिँ झरी पर्दैन, राम्रोसँग भित्र्याउनु पाइयो भने, अरू त्यो बिचको समयमा चाहिँ अलिअलि सुक्खा हुँदाखेरि पनि उत्पादन फेरि राम्रोसँग आउँछ। त्यो हिसाबले चाहिँ किसानहरू त्रसित चाहिँ केही भइहाल्नुहुन्न भने ओहो सरदरभन्दा कम पानी पर्छ भनेको छ भने चाहिँ देशैभरि सबै ठाउँमा एकै नासको असर हुने हो कि, या सरदरभन्दा बढी पानी पर्छ भन्ने आकलन आयो भने पनि ओहो मेरो ठाउँमा त बर्बादै हुन्छ कि, त्यस्तो त्यो हिसाबले चाहिँ हामी अहिले भन्न पनि सक्दैनौँ र त्यसरी सोच्नु पनि हुँदैन। त्यो भएर हामीलाई बालीलाई चाहिने अवस्थामा पानी पर्छ कि पर्दैन भन्ने चाहिँ महत्त्वपूर्ण हुन्छ, किनभने जस्तो सरदर पानी भन्दाखेरि हामीले लगभग देशको अब 1-2 स्थानमा अलि धेरै नै कम छ, नत्र भने 1400-1600 मिलिमिटर पानी पर्छ भन्छौँ, त्यो सबै पानी धान बालीकोलाई आवश्यक हुँदैन। जुन मैले अघिको चरणहरू भने त्यो चरणहरूमा चाहिँ पुग्ने गरी पानी परेको छ, या त्यो बिचमा पानी नपरे पनि हामीले चाहिँ नहर कुलो जुन सिँचाइको व्यवस्था गर्न सक्यौँ भनेदेखि उत्पादनमा खासै कमी आउँदैन। त्यो हिसाबले चाहिँ अहिले नै हामीले यसरी ठ्याक्कै यस्तो असर पर्छ भन्ने हिसाबले भन्नु चाहिँ हतारो हुन्छ, तर यद्यपि अब यहाँले सोधिहाल्नु भयो अनौपचारिक रूपमा चाहिँ मैले चाहिँ यति भन्न सकेँ।
1: हो तपाईँले चाहिँ मलाई चासोको रूपमा राख्न सक्नु होला, जल तथा मौसम विज्ञान विभागले दिनुपर्ने जवाफ दिनुपर्ने उत्तर चाहिँ मसँग किन सोध्नुभयो भनेर। हामी किसानसँग जोडिएको हुनाले यो किसानको चाहिँ चासोको विषय हो कि मनसुनमा औसतभन्दा कम अथवा धेरै पानी पर्ला भने किसानले अहिलेदेखि चाहिँ तयारी गर्नु पर्ला, खास गरी हाम्रो कृषि अर्थतन्त्र मनसुनमा पनि त आधारित छ, के तयारी गर्ने त उसो भए किसानहरूले? तपाईँले मौसमलाई अनुमान गरेर किसानले अहिलेदेखि तयारी गर्नु पर्यो।
2: अब यस्तो छ, अब हामीले चाहिँ अहिलेसम्मको तथ्याङ्क हेर्ने हो भने करिब 40% हाराहारीको क्षेत्र मात्रै सिंचित छ, भनेको त्यो जहाँ सिंचित क्षेत्र छ त्यहाँको किसानहरूलाई चाहिँ पानी बढी पर्दाखेरि सिँचाइको लागि सोच्नु परेन, पानी नपुग्ने गरी अलिक कम पानी पऱ्यो भने सिँचाइको व्यवस्था गर्नुहुन्छ भन्दा बाँकी झन्नै 60% भूभागको किसानहरूले त यो जुन मनसुनी वर्षामा नै निर्भर रहनुपर्ने हुन्छ, त्यसले गर्दा स्वाभाविक हो उहाँहरूको चासो हुनु स्वाभाविक हो, र हामी सजग हुनु पनि स्वाभाविक हो, हामी सजग हुनै पर्छ, किसानहरूलाई हामीले यस्तो गर्नुहोस् भन्नै पर्छ। तर अहिले नै यो 4 महिनाको सिजनको औसतमा आउने मानको आधारमा चाहिँ हामीले तपाईँको यो अवस्थामा यस्तो प्रतिकूल नै हुन्छ भनेर अहिले भन्न सकिँदैन, र अर्को कुरा फेरि हाम्रो भूगोल पनि यति जटिल छ कि हामी 2-4 सय 5 सय मिटर अथवा 1-2 किलोमिटर पर जाँदाखेरि नै कतै सरदरभन्दा बढी वर्षा भइरहेको भेटिन्छ, कतै सुक्खा खडेरी भइरहेको भेटिन्छ। त्यो हिसाबले चाहिँ अहिले हामी यति चाहिँ के भन्न सक्छौँ भने यो सरदरभन्दा कम वर्षा हुन्छ कि भन्ने पूर्वानुमान आउने हामीले सम्भावना देखिएको हुँदाखेरि सुक्खा सहने जातहरूको व्यवस्था गर्ने, तर त्यो भन्दै गर्दाखेरि फेरि कहिलेकाहीँ बिचमा 1-2-4 दिन चाहिँ फेरि झरी नै पर्ने गरी या ठुलो पानी पर्ने गरी आउन पनि सक्छ। त्यो भएर यो पानी निकासको लागि उचित प्रबन्ध पनि होस् र सुक्खा भइहाल्यो भनेदेखि सिँचाइ गर्नुपर्ने अवस्था आउने हुनाले यहाँले मनसुन सिजन सुरु हुनुभन्दा अगाडि नै यो जुन कुलो नहर पैनी यो ठाउँअनुसार जुन जे व्यवस्था छ जे भनिन्छ त्यसको चाहिँ सरसफाइमा ध्यान दिने र वर्षामा परेको पानीलाई सङ्कलन गरेर राख्ने, आवश्यक पर्यो भने सिँचाइको लागि प्रयोग गर्ने, यदि मनसुन सिजनमा त्यो आवश्यक परेन भने हिउँदमा प्रयोग गर्न सकिन्छ। यो भनेको चाहिँ यहाँहरूले जस्तोसुकै यो आकलन आउँदाखेरि पनि गर्नुपर्ने कामहरू हुन्।
1: कुराकानीमा हुनुहुन्छ राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। तपाईँ कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। तपाईँले किसानका लागि चाहिँ अनुकूलन जलवायु अनुकूलनको चाहिँ कुरा जोड्नुभयो। विगतमा चाहिँ मधेसको सङ्कट जुन पोहोर साउनमा चाहिँ सुक्खाग्रस्त मधेस घोषणा गर्नुपर्ने चाहिँ अवस्था आयो, यो यसरी चाहिँ मौसम मनसुनी चक्र चाहिँ किन फेरबदल हुँदैछ त?
2: हजुर, अब यो चाहिँ मुख्य कारण जलवायु परिवर्तन नै हो भन्ने हामी सबैको बुझाइ र अहिलेसम्मको अध्ययनहरूले पनि त्यस्तै देखाइराखेको छ र आगामी दिनहरूमा पनि हामीले यो विगतका केही वर्षहरू हेर्ने हो भनेदेखि चाहिँ यो आगामी दिनहरूमा पनि यस्तो चाहिँ हुनसक्छ। अब सरदरभन्दा कम वर्षा पनि हुनसक्छ, सुक्खा खडेरी पनि हुनसक्छ र जुन यहाँले मधेसको खडेरीको कुरा गर्नुभयो, अब यो खडेरीको कुरा गर्दा चाहिँ हामी के भन्छौँ भने कुनै एउटा सिजनको या एउटा सालको वर्षाको मात्रै प्रभावले खडेरी हुँदैन, यो चाहिँ लामो अवधिदेखि जोडिँदै आएको हुन्छ। जस्तो कि गत वर्ष मधेसमा जुन खडेरी भयो त्यो गत वर्ष पानी नपरेको कारणले मात्रै होइन, त्योभन्दा अघिल्ला वर्षहरूमा पनि वर्षा कम हुँदै आएको, हिउँदो अवधिमा लगभग वर्षा शून्य नै भएको र यो जुन भूमिगत पानी हुन्छ अन्डरग्राउन्ड वाटर त्यो चाहिँ सहरीकरण बढ्दै जाँदाखेरि त्यो चाहिँ बढी मात्रामा प्रयोग भएको र चैते धानको क्षेत्रफल बढ्दै जाँदाखेरि यो चाहिँ दोहन चाहिँ बढी हुँदै गएको र
1: भनेको जमिन मुनिबाट धेरै पानी निकालिएको
2: जमिन मुनिबाट धेरै पानी बोरिङबाट निकालिएको र चुरे क्षेत्रमा पनि अलिकता यो खलबल आइराखेको हुनाले चुरे विनाश पनि हुँदै गएको र तराईमा चाहिँ विशेष गरी यो जुन अन्डरग्राउन्ड वाटर छ यो भूमिगत पानी त्यो चाहिँ रिचार्ज हुने एरिया चाहिँ चुरे क्षेत्र भएको र त्यहाँ चाहिँ यो पारिस्थितिक प्रणाली चाहिँ अलिकता खलबलिएको कारणले चाहिँ यस्तो हुँदै आएको हो। अब मानौँ आगामी मनसुनमा पनि वर्षा कम भइदियो र हिउँद पनि फेरि गत वर्ष जस्तै सुक्खा भइदियो भने त यो खडेरी पनि गत वर्षको भन्दा अझ डरलाग्दो खडेरी आगामी वर्षहरूमा हुनसक्छ। त्यो हिसाबले चाहिँ हामीले दीर्घकालीन योजनाहरू बनाउनुपर्छ। अब त्यसको लागि प्राकृतिक रूपमा नै हामीले यो चाहिँ ठाउँ ठाउँमा चाहिँ पोखरीहरू खन्ने जसले गर्दा बर्खामा परेको बढी भएको पानी चाहिँ त्यहाँ सञ्चित भएर रहन्छ र त्यसले चाहिँ यो चिस्यान माटोमा चिस्यान दिइराख्छ। त्यस्तै गरी सिंचित क्षेत्रफलहरू बढाउने नहरको कुलोको व्यवस्थाहरू गर्ने समयमा नै त्यसको सरसफाइ गर्ने र सँगसँगै हामीले सुक्खा हुन्छ या खडेरी हुन्छ भन्ने पूर्वानुमान भयो भने सुक्खा सहने जातहरूमा चाहिँ जोड दिने सुक्खा सहने जातहरू लगाउने, अब सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने भयो भनेदेखि डुबान सहने जातहरू लगाउने भनेको यस्तो कामलाई चाहिँ हामी यस्तो प्रविधिहरूलाई चाहिँ जलवायु अनुकूलन प्रविधि भन्छौँ। जलवायु अनुकूलन प्रविधिको पनि प्रयोग गर्दै जानुपर्छ र सकेसम्म हामीले प्राकृतिक रूपमा जुन पहिलाका जुन संरचनाहरू थिए जसरी पानीहरू चाहिँ सङ्कलन हुन्थे जम्मा भएर बस्थे ती त्यस्ता कुराहरू चाहिँ यो यदि बिग्रिएको छ भने त्यसलाई चाहिँ हामीले समयमा नै र क्रमशः अब सुधार्दै जानुपर्ने चाहिँ देखिन्छ।
1: जस्तो अहिले प्री मनसुनमा चाहिँ मधेस त्यसै गरी तराई क्षेत्रमा पनि पानी पर्यो, विगतको कुरा जोड्दाखेरि स्रोतहरू कुवा इनार र चापाकल सुके भनेर तपाईँले भन्नुभयो, अहिलेको पानी र ती स्रोतसँगको सम्बन्ध केही छ?
2: अब त्योभन्दा अगाडि पानी कम परेको कारणले गएको यो प्री मनसुनको समयमा अथवा म तराई मधेसको कुरा गर्ने हो भने त मनसुनको पहिलो एक महिनाभरि नै सुक्खा नै थियो, खेती रोपाइँ गर्न सक्ने अवस्था नै थिएन, ब्याडमा बेर्न नै डढिसकेको अवस्था थियो। अब अहिले यो परेको पानीले अब केही दिनलाई चिस्यान चाहिँ दिन्छ त्यसले, जसले गर्दा यहाँहरूलाई ब्याड राख्न सजिलो हुन्छ। तर फेरि जुन ब्याडबाट बेर्न सार्ने रोपाइँ गर्ने बेला हुन्छ, त्यो समयमा फेरि पानी कति पर्छ भन्ने कुराले चाहिँ त्यो बाली नालीको हिसाबले त्यो त्यहाँ चाहिँ त्यो जोडिन्छ भने समग्रमा खानेपानीको चाहिँ अवस्था के हुन्छ भन्नलाई चाहिँ अब आगामी दिनहरूमा वर्षा कसरी हुँदै जान्छ र यो भूमिगत पानी चाहिँ कसरी रिचार्ज हुँदै जान्छ भन्ने कुरा चाहिँ जोडिन्छ। त्यो भएको हुनाले हामीले अहिले जुन दुई तिन हप्तादेखि लगातार पानी पर्यो, तराईको कति जिल्लाहरूमा त अहिले पानी जमेर यो जुन मुङ लगाउनुपर्ने किसानहरूले चाहिँ अझै पर्खिरहेको अवस्था छ। त्यो हुँदैमा अब आगामी सिजनको सुक्खा टर्यो खडेरी टर्यो भनेर भन्न सकिँदैन।
1: हामी कुराकानीको अन्तिममा छौँ। नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल यो कुराकानीमा हामीसँग हुनुहुन्छ। पानी पर्ने क्रम विगत दुई तिन हप्तादेखि निरन्तर जस्तो छ, देशका चाहिँ धेरै जसो ठाउँमा चाहिँ हल्कादेखि मध्यम वर्षा, कतिपय ठाउँमा चाहिँ अलि धेरै वर्षा भइरहेका छन्। र खास गरी जलवायु अनुकूलनको विषय चाहिँ पछिल्लो पटक प्राथमिकताको चाहिँ विषय बनेको छ। नार्क सँगसँगै विभिन्न निकायहरू जो खेती किसानीसँग चाहिँ जोडिएका छन् र किसानले पनि ध्यान दिनुपर्ने चाहिँ यो पाटो छ भनेपछि कति महत्त्वपूर्ण पाटो हो र अबका दिनमा गर्नु चाहिँ पर्छ के?
2: अवश्य नै अबका दिनहरूमा कुनै वर्षको मनसुनमा या हिउँदको समयमा पानी कम पर्ला या बढी पर्ला त्यो एउटा पाटो भयो। सँगसँगै हामीले यो जलवायु मैत्री कृषि प्रविधिहरू जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ जोड दिन पर्छ नै, किनकि आगामी वर्षहरूमा पनि जुन विगतको तथ्याङ्कको आधारमा गरिएको प्रक्षेपणहरू छन् तिनले चाहिँ त्यति ढुक्क हुने अथवा हरेक साल चाहिँ हामीले सोचे जस्तै अनुकूल हुँदै जाने भन्ने अवश्य पनि हुँदैन र देखिँदैन पनि। त्यसले गर्दा चाहिँ यो जलवायु अनुकूलन प्रविधिहरूमा चाहिँ नार्कले पनि धेरै अनुसन्धान धेरै पहिलादेखि नै गर्दै आइरहेको छ र त्यो चाहिँ निरन्तरता पनि दिइरहेको छ। र सँगै हामीले यो कृषकहरूलाई चाहिँ यस्ता प्रविधिहरूमा जोड दिनुहोस्, यस्ता प्रविधिहरू गर्नुपर्छ भनेर हामी कतिपय ठाउँमा किसानहरूसँगै यो डेमोन्स्ट्रेसनको रूपमा अनि चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ सँगै किसान र यो रिसर्चर चाहिँ सँगै बसेर दुई चार सिजन नै हामीले जलवायु अनुकूलन प्रविधिहरू गरेर उहाँहरूलाई चाहिँ त्यसको हिसाब किताब लेखाजोखा गर्न लगाएर ल अब तपाईँलाई चाहिँ कस्तो लाग्यो भन्दा यो त एकदम प्रभावकारी रहेछ, गर्नुपर्ने यही रहेछ भन्ने लेभलसम्म उहाँहरूलाई एक खालको चाहिँ निश्चिन्त बनाएपछि अनि पुनः हामी फेरि अरू ठाउँहरूमा चाहिँ त्यसरी जाने गरेका छौँ भने सँगसँगै हाम्रो यो कृषि तथा पशुपन्छी विकास मन्त्रालय र मातहतका विभिन्न निकायहरू र त्यसमा चाहिँ कार्यरत प्राविधिक साथीहरू जो स्थानीय तहमा नै काम गर्नुहुन्छ उहाँहरूले पनि त्यत्तिकै जोड दिइराख्नुभएको छ। कति पालिकाहरूले त यसमा अनुदानको व्यवस्था पनि गर्नुभएको छ र यो चाहिँ सामूहिक प्रयासमा र किसानहरूले पनि त्यत्तिकै चासोका साथ चाहिँ यो यस्तो यो प्रविधिहरूमा चाहिँ ध्यान दिनुभयो भने अवश्य पनि आगामी दिनहरूमा अब हामीले यो जुन नकारात्मक प्रभावलाई शून्यमै झार्न त सकिन्न, कुनै ठाउँमा झर्ला पनि, तर अबको बाटो चाहिँ त्यही हो। अब हामी जलवायु अनुकूलन प्रविधिहरूमा जलवायु मैत्री कृषि प्रविधिहरूमा नै अनुसन्धानमा पनि जोड दिने, प्रविधिहरूको पनि विकास गर्ने र विकास भएका प्रविधिहरूलाई किसानहरूसम्म पुर्याउने र किसानहरूले पनि ती प्रविधिहरू अवलम्बन गर्ने गर्दा चाहिँ आगामी दिनहरूमा यसको क्षति न्यूनीकरण गर्न सकिन्छ र अनुकूलित प्रविधिहरू अपनाएर उत्पादन र उत्पादकत्व बढाउन सकिन्छ र जसले गर्दाखेरि चाहिँ हाम्रो खाद्य सुरक्षामा पनि टेवा पुग्छ।
1: उहाँ हुनुहुन्थ्यो नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4-6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।
0: नयाँ
3: वर्ष 2083 मा सैमसंग का ग्लोबल नंबर वन टीवी रा होम अप्लायंस मा 25% सम्म छूट पाउनुहोस् रु 50,000 भन्दा माथिका अप्लायंस को खरीद मा नागरिकताकै आधारमा 24 महिना सम्म को ईएमआई उपलब्ध छ चुनिएका वाशिंग मशीन मा 6 केजी सर्फ एक्सेल मैटिक निशुल्क र टीवीहरुमा 12 महिना सम्म को नेट टीवी प्याकेज निशुल्क पाउनुहोस् सैमसंग सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात शर्तहरु लागू हुने छन् यो योजना सीमित अवधिका लागि चुनित मोडेलमा मात्र लागू 24 महिनाको ईएमआई मा 7.99% ब्याज लागू हुनेछ
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना यस नगरपालिका भित्र सञ्चालनमा रहेका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नु हुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका ललितपुर

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
4: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
5: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
5: र 98 10 30 76 44।
7: शुभ कामना तिमीलाई नयाँ वर्षको।
8: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
9: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
8: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका 2, लिबाङ, रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष पुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
3: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुनमगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो ऊन बनोस् नयाँ वर्ष।

वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु

0: उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
1: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
3: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
2: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
3: प्रोप्राइटर नाम बहादुर पुनमगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त

0: थबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्जा भान्जीहरू, सरिता राणा।

चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अनि एन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दिपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्रप्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभ कामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल। बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसी छायो, फसल छायो, मङ्गले पनि छ।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति, गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-16-437।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
11: शुभकामना तिमीलाई नयाँ वर्षको।
12: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
8: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँभर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुन मगर लुङ्ग्री गाउँपालिका साथ हारजङ छहरेखोङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, ननसरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तरोत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुकको भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449038160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोल्पालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइ अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर बिक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह टुमटा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्रसेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086 40 10 89, मोबाइल 98479839390 र 98479939193।
4: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्दाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ
4: केबीएन लेसन्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु
4: केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
7: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ
4: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका 3 सुलिचौर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
8: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्ट पुर्जाहरू पनि पाइन्छ
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला
8: सम्पर्क मोबाइल नम्बर 98 6 96 57 5 20
1: शुभकामना तिमीलाई नयाँ वर्षको
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
10: हाम्रा सेवाहरू
11: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू रासायनिक मल पशुपक्षीका औषधि विषादि कृषि यन्त्र उपकरण पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर याम बहादुर खड्का सम्पर्क मोबाइल नम्बर 98578434190।
11: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ आइएमई बैंकको नजिकै चुलीचोर जाने ओरालो बाटो रोल्पा।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी

0: लगायत नास्ता का संपूर्ण परिकार सुपथ मूल्य में पाइन संचालक छवि थापा संपर्क मोबाइल 98 4 49 00 8 27।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478563।

0: सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर, रोल्पा नगरपालिका 2 बीच बजार, लिबाङ, रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुलीचौरका लागि सिर्जना होटेल, प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376111 र सुलीचौरको लागि 97671895।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर, सुनिल स्मृति, गाउँपालिका 3, रुइनीबाङ, रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9864151815 र 9918145525।
5: नया वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
6: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर, रोल्पा।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
6: अमर सिंह घरती मगर अध्यक्ष, जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुंगरी गाउँपालिका साथ हारजंग रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। दियो झै नछेकिने प्रकाश फैलियोस्। अमर आशीर्वाद टिकिरहोस्। सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: मणिकर्ण डाँगी माडी गाउँपालिका 5 भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
2: शुभकामना तिमीलाई नयाँ वर्षको।
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रोइनीबाङ रोल्पा।
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
5: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
6: प्रोप्राइटर घलुराम पोखरेल।
5: सम्पर्क मोबाइल नम्बर 9849735666।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
3: हामी कहाँ शुद्ध सुनचाँदीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
2: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026042।
3: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
4: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औटी, सिग्री, चन्द्रमा, काचो सुनमा पुरानो सुन साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810815650 र 9842417150।
6: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाइली नामसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: पल सिर्पाइली लुङ्री गाउँपालिका साथ सर्पाखा बैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निम बहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव घरती मगर।
1: सम्पर्क मोबाइल 9886 39 591, फोन नंबर 086 440 326।
2: शुभ कामना तिमीलाई नया वर्ष को,
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
5: फगामी मम तथा चाउमिन सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
6: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
7: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 59 262।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 98697000945 र 98128181188।
2: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
2: जनक पुनमगर अध्यक्ष, सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष नयाँ वर्ष
4: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
5: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
6: हाम्रा विशेषताहरू, हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
5: प्रोप्राइटर बिनाराम सुनार।
6: सम्पर्क मोबाइल नम्बर 9849835368 र 9862613786।
7: खुसीले छायो, हर्षले छायो, उमङ्गले पनि छायो।
8: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
10: हाम्रा विशेषताहरू, भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9867674669 र 9793098409
11: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
12: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदी बहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टिका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल चुनरा सुनचहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुन चाँदी पसल सुनिल स्मृति गाउँ पालिका तिनी रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9965446158, 9946369659, 98091978।
2: नया वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: धनबहादुर पुनमगर अध्यक्ष, ननकला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनचहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा यस उडावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाह मगर सचिव एवं सुनचहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्जोया सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 616 59 159 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनु भएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: टेकेन्द्र गिरी रोल्पा नगरपालिका 5 कोछाप रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी इष्टमित्र दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुनमगर लुङ्री गाउँपालिका 7 हारजङ रोल्पा हाल बिरानो देश जापानबाट।
2: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना।

0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन संगिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासू आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदी बहिनी आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
1: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
1: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
2: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु उभिराज गुरुङ सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु उमेश फुलमगर लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा हाल बिरानो देश कुबेतबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्यटोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौँ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98439771950।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: युनिसा सुनसादी पसल सुनिल स्मृति गाउँपालिका चार सुली चौर रोल्पा।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमेजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: प्रोप्राइटर महेन्द्र सुनार 98638815 र निर्मला सुनार, सम्पर्क मोबाइल नम्बर 98108046995।
6: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
4: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका चार मेन बजार रोल्पा।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
4: र 98 10 30 76 44।
9: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
0: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 9848795287।
7: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन संगिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबू दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त

0: थबाङ गाउँपालिका 3 मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्र घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्रप्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका 3 इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभ कामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल। बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिङ्री स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: एका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
3: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी।
3: सम्पर्क मोबाइल 9858735401 र 9684416437।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
7: शुभकामना तिमीलाई नयाँ वर्षको।
8: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँ घर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँ भर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुनमगर लुङ्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुवा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुवा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, ननसरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरानो मुलुकको भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुन मगर, सम्पर्क मोबाइल 98449038160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर बिक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह टुमटा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086-4010-89 मोबाइल 98479-39390 र 98479-39193
4: नया वर्ष को शुभ कामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
5: हरिबहादुर पुन अध्यक्ष अमृता ओली केसी उपाध्यक्ष शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: केबीएन लेसन्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 9848 32 410 र 9558 42 40 40
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु
4: केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
7: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं
4: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका तिन सुलिचौर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
8: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला
8: सम्पर्क मोबाइल नम्बर 9896975520
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3, रुइनीबाङ रोल्पा।
10: हाम्रा सेवाहरू,
11: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशुपक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर याम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98 5 78 34 194।
11: नमजाली खड्का एक्रोभेट।

मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नु भएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: क्वालिटी मम एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मम चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449008727।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: हाम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847778153।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376611 र सुली चौरको लागि 97671895।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 9634151815 र 9618415525।
5: नया वर्ष को शुभ कामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
7: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
7: अमर सिंह घरती मगर अध्यक्ष जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुङ्री गाउँपालिका साथ हार्जङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् दियो झै नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु
2: शुभकामना तिमीलाई नयाँ वर्षको
0: मणिकर्ण डाँगी माडी गाउँपालिका 5 भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
2: शुभकामना तिमीलाई नयाँ वर्षको
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
5: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा
6: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ
5: नोट हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ
6: प्रोप्राइटर घलुराम पोखरेल
5: सम्पर्क मोबाइल नम्बर 9849535666

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
1: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औटी, सिग्री, चन्द्रमा, काचो सुनमा, पुरानो सुन साठ फेर पनि गरिन्छ।
0: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810 81 65 50 र 9842 41 17 50 50 50।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
3: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाइली नामसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: पल सिर्पाइली लुङ्ग्री गाउँपालिका साथ सर्पाखा बैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
3: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निम बहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
1: सञ्चालक यादव गर्ती मगर,
0: सम्पर्क मोबाइल 9886349591, फोन नम्बर 086440326।
2: नयाँ वर्षको
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: फगामी मोमो तथा चाउमिन सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ, फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
5: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा मोमोका विभिन्न परिकारहरू जस्तै भेज मोमो, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
6: थप जानकारीका लागि मोबाइल नम्बर 9869692062।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट, प्यान्ट, शर्ट, दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट, एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 9896045 र 9818188188।
2: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका तीन जरबांग बाहरी गाम रोल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ सबै कम्पनीका सोलर सेट साउन्ड सिस्टम टिभी डिस होम वाईफाई बिक्री मर्मत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477000।
2: नयाँ वर्षको शुभकामना
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
4: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष नयाँ वर्ष।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
7: प्रोप्राइटर बिनाराम सुनार
0: सम्पर्क मोबाइल नम्बर 9849835368 र 9862613786।
8: खुसीले छायो हर्षले छायो उमङ्गले पनि छायो
9: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
8: शुभकामना शुभकामना।
10: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
9: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9867674669 र 9703984099।
5: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदी बहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टीका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु सीताराम रोका छेत्री लुङ्री गाउँपालिका चार ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुन चाँदी पसल सुनिल स्मृति गाउँपालिका तिनी रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9865446158, 9846369659, 9098917.

0: लास्मा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदूर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: धनबहादुर पुन्म गढ अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनसहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
0: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा यस उडावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनसहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभकामना
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
0: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
1: अध्यक्ष मडिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्जोय सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 669 59 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
6: शुभकामना तिमीलाई नयाँ वर्षको।
5: टेकेन्द्र गिरी, रोल्पा नगरपालिका 5, कोछाप, रोल्पा, हाल बिरानो देश मलेसियाबाट।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी, इष्टमित्र, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुन मगर, लुङ्री गाउँपालिका 7, हारजङ, रोल्पा, हाल बिरानो देश जापानबाट।
6: नयाँ वर्षको शुभकामना।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्ख बहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदी बहिनी, आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
6: शुभकामना तिमीलाई नयाँ वर्षको।
3: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
6: नयाँ वर्षको शुभकामना।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: कर्ण बहादुर बाठा मगर अध्यक्ष, लेखमणि डागी उपाध्यक्ष र चेत नारायण कडेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजिटिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल त्रिवेणी आर्ट्स @gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578223110 र 98645076555।
2: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू, रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग, मनमा शान्ति, घर मा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। नछेकिने प्रकाश फैलियोस्, अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु। उभिराज गुरुङ, सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा, हाल बिरानो देश मलेसियाबाट।

नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार, आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी, स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश पुन मगर लुङ्री गाउँपालिका साथ उडिनढुङ्गा रोल्पा हाल बिरानो देश कुबेतबाट।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 9849477150।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: युनिसा सुनसादी पसल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा।
5: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमोजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: प्रोप्राइटर महेन्द्र सुनार 9863808815 र निर्मला सुनार सम्पर्क मोबाइल नम्बर 9810886495।

0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
1: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका 4 मेन बजार रोल्पा।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
2: र 98 10 30 76 44।
4: शुभ कामना तिमीलाई नयाँ वर्षको
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
6: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष पुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुनमगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: थबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्जा भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्जा भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दिप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभ कामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल। बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस्, विश्वासको टीका लागेर जीवन सबल होस्, सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: पोखिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्रबहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: एका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
3: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी।
3: सम्पर्क मोबाइल 9858735401 र 9864416437।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचौर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचौर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
7: शुभकामना तिमीलाई नयाँ वर्षको।
8: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँ घर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरी

0: जुन बनोस नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुबा साङ्ले पुन मगर, पूजनीय आमा जसु पुन मगर, ठुलो बुबा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोग बहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजु साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनचहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुकको भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449 38160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा
0: म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोल्पालीसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइ चारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर बिक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह ठुमटा सुनसहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गमाल सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा।
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ। साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर। सम्पर्क फोन नम्बर 086-4010-89 मोबाइल 98479-39390 र 98479-39193
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
4: हरिबहादुर पुन अध्यक्ष, अमृता ओली केसी उपाध्यक्ष, शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ
4: केबीएन लेसन्स हार्डवेयर तथा सप्लायर्स सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 98 4 18 32 410 र 98 5 78 22 40 40

0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
1: बसंत ऋतु को बहार संगई भित्रिएको नया वर्ष 2083 साल को हर्ष उल्लासमय पावन अवसर में म र मेरो संपूर्ण घर परिवार को तर्फबाट गाउँघर शहर बजार देश विदेश का कुना काप्चामा छरिएर बस्नुभएका संपूर्ण आफन्तजन इष्ट मित्र दाजुभाई दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुक में केबी मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं संपूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाईचारा अझ गाढा बनाओस् हृदयमा आशा उमंग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मंगलमय शुभकामना व्यक्त गर्दछु केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
0: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नया वर्ष विकासलाई गति मिलोस किसानलाई मल युवालाई रोजगार मिलोस माटोलाई जल
2: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं
3: खड्का वर्कशप सुनिल स्मृति गाउँपालिका 3 सुलीचोर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
4: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पार्टपुर्जाहरू पनि पाइन्छ
3: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला
4: सम्पर्क मोबाइल नम्बर 9866975520
5: शुभकामना तिमीलाई नया वर्षको
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
6: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं
3: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा
7: हाम्रा सेवाहरू
8: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू रासायनिक मल पशुपक्षीका औषधि विषादि कृषि यन्त्र उपकरण पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ
7: प्रोप्राइटर याम बहादुर खड्का सम्पर्क मोबाइल नम्बर 9857834194
8: नमजाली खड्का एक्रोभेट सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ आइएमई बैंकको नजिकै सुलीचोर जाने ओरालो बाटो रोल्पा रोल्पा
9: रोल्पा अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष
1: प्रत्येक बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मम एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मम चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449008727।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा, दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: हाम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर, सुनिल स्मृति, गाउँपालिका 3 रुइनीबाङ, रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुलीचौरका लागि सिर्जना होटेल, प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655376111 र सुलीचौरको लागि 97671895।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 98634151515 र 98618145525।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
6: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
7: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
5: नयाँ वर्षको शुभकामना।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
7: अमर सिंह घरती मगर अध्यक्ष, जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुङ्री गाउँपालिका साथ हारजङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् दियो झै नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: मणिकर्ण डाँगी माडी गाउँपालिका पाँच भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रोइनीबाङ रोल्पा।
5: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
4: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
5: प्रोप्राइटर घलुराम पोखरेल।
4: सम्पर्क मोबाइल नम्बर 9849735666।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू रोल्पा सुनचान्दी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026642।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
2: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औटी, सिग्री, चन्द्रमा, काचो सुनमा, पुरानो सुन साटफेर पनि गरिन्छ।
2: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810 81 65 50 र 9842 41 17 50 50 50।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाईले नाम

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो। अनपाई प्रोडक्ट्स प्रालीको हो
3: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिस, कार्यक्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिसमा श्रम संस्कृति पार्टीका अध्यक्ष राय असन्तुष्ट। इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको एटोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु पूर्वानुमान आकलन 2083 अनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ, अर्थात् गर्मी बढी हुने देखिन्छ। जेठ 18 असोज 14 4 अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरैजसो भाग, मधेसको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरैजसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्यभागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका अन्य बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम सङ्गठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन तथा साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनका आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झन्डै 80% पानी पर्छ। मनसुन आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागले आग्रह गरेको छ। सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 सोमबार दिउँसो 4 संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। त्यसै गरी बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। मन्त्री परिषद बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 र असंलग्न श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 अनुमोदनका लागि संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको बताउनु भएको छ। वरियताक्रम मिचेर 4 वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र अन्यका कार्यक्षमतामा अब्बल भएकोले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नको जवाब दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रम पहिलोपटक सुरु भएको बताउँदै यसलाई अझै व्यवस्थित ढङ्गले अघि बढाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्त गरिएको नेपालको इतिहासमा नै पहिलोपटक रहेको समेत दावी गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायत नेपाली भूमि फिर्ता ल्याउनका लागि भारतसँग सरकारले संवाद नै गरे अघि बढ्ने पनि बताउनु भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर 4 वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभएको छ। उहाँले उपसभामुख रुबी कुमारी ठाकुरले वरियता उल्लङ्घन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन शासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनीतिक र कानूनी स्वार्थ लुकेको आशंका समेत व्यक्त गर्नुभएको छ। अध्यक्ष राई रहेको पार्टीबाटै ठाकुर उपसभामुख बन्नुभएको हो। आफ्नै पार्टीबाट उपसभामुख बनेकी ठाकुरको भूमिकाप्रति राईले असन्तुष्टि व्यक्त गर्नुभयो। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौँ।
1: घर बाहिर भिडभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौँ, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौँ।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौँ।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिन अघि काठमाडौँबाट सुरु भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन गर्न थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लालपूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देउखुरी क्षेत्रका भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए। अनुमति बिना यार्सा गुम्बा संकलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा संकलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा संकलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा संकलनको समय नजिकै गर्दा मुगुका यार्सा पाटनमा सुरक्षा बढाइएको छ। मुगुका विभिन्न वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा गुम्बा संकलन लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालीकोट, अछाम सहित विभिन्न ठाउँबाट संकलनकर्ता र खरिदकर्ता पाटन पुग्ने गरेका छन्। कतिपयले आफ्नो वर्षभरिको घर खर्च यार्सा गुम्बा बिक्रीबाटै जुटाउने गरेका राष्ट्रिय समाचार समितिले जनाएको छ। अब विदेशको खबर। इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 जना पदयात्रीको ज्यान गएको छ। हालमा हेरा टापुमा रहेको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा बेपत्ता भएका अन्य 20 जना पर्वतारोहीको खोजी भइरहेको इन्डोनेसियाली अधिकारीलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ।

0: अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। नेपालले अहिले अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याइरहेको छ। नेपालले ताजा अवस्थामा 20 ओभर 3 बलको खेल सकिँदा 3 विकेट गुमाएर 94 रन बनाएको छ। नेपालका लागि अब 176 बलमा 169 रन जितका लागि आवश्यक छ। 20 ओभर 4 बलको खेल सकिँदा 3 विकेट गुमाएर नेपालले अहिले 94 रन जोडेको छ। एक दिवसीय अभ्यास श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपालले स्कटल्यान्डलाई 45 रनले हराएको थियो। आइसिसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्यान्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। आज बसेको मन्त्री परिषद बैठकद्वारा विभिन्न 4 निर्णय, विभिन्न देशमा रहेका 15 अवैतनिक दूत पदमुक्त। प्रधान न्यायाधीशमा शर्माको सिफारिस कार्य क्षमताको आधारमा गरिएको सरकारका प्रवक्ताको भनाई, प्रधान न्यायाधीश सिफारिसमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट। इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा 3 ज्यान गयो, 20 बेपत्ता पर्वतारोहीको खोजी चल्दै। र नेपालको ए टोली अमेरिकाले दिएको 263 रनको लक्ष्य पछ्याउँदै।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
2: साली नदीको शिर,
3: मणिचूडको काख,
2: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
3: शान्ति र आनन्दको अनुभूति,
2: भेटभाडबाट टाढा,
3: सहरबाट नजिकै,
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181, वेबसाइट झुले.com.np।
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
6: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेसन, अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिसका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको भन्ने विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरलाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 ढिला गरी मात्रै सार्वजनिक भएको थियो। काठमाडौँको माइतीघर मण्डला क्षेत्रमा सुकुम्बासीले प्रदर्शन गरेका छन्। उनीहरूले नाराबाजीसहित आज प्रदर्शन गरेका हुन्। काठमाडौँ उपत्यकामा रहेका सुकुम्बासीले काठमाडौँ महानगरपालिका र सरकारले

0: डोजर चलाएर आफूहरूलाई विस्थापित गराएको बताएका छन्। प्रदर्शनमा सहभागीले मानवाधिकारको रक्षा, सबैलाई बराबर गरिनुपर्ने लगायत माग राखेका छन्। सरकारले थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रमा बनेका अनधिकृत संरचना तथा घरटहरा हटाएको थियो। साथै त्यहाँ बसोबास गर्दै आएका विस्थापितलाई विभिन्न ठाउँमा होल्डिङ सेन्टर बनाएर पनि राखिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले साहित्य, कला र संगीतले सामाजिक एकता सुदृढ बनाउने बताउनु भएको छ। राष्ट्रपति भवनमा आज आयोजित नातिकाजी राष्ट्रिय संगीत सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले साहित्य, कला र संगीतले सबै नेपालीलाई एकताको सूत्रमा बाँधेको बताउनुभयो। राष्ट्रपति पौडेलले साहित्य, कला र संगीत राष्ट्रिय सम्पत्ति र पहिचानका आधार भएका उल्लेख गर्दै बहुजाति, बहुभाषिक, बहुसांस्कृतिक र भौगोलिक विविधता रहेको देशमा साहित्य, कला, गीत, संगीत आपसमा प्रेम, मित्रता र नेतृत्व बढाउँदै राष्ट्रिय एकतालाई बलियो बनाउने आधार रहेका बताउनुभयो। उहाँले नेपाली गीत संगीतको प्रवर्धनमा जोड दिँदै यसको विकास तथा आधुनिकता बीच सन्तुलन कायम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। राष्ट्रपतिले परम्परागत शैलीलाई जोगाउँदै आधुनिक प्रविधि र नवीनतम प्रयोग मार्फत नयाँ सिर्जना गर्नु सर्जकहरूका लागि चुनौती र अवसर दुवै भएका बताउनुभयो। गीत संगीतको क्षेत्रमा लागेकोलाई सम्मान गर्न राज्यले कुनै कन्जुस्याई गर्न नहुनेमा उहाँको जोड छ। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 74.5 लाख रुपियाँ ठगी गरेको आरोपमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारतका 29 वर्षीय सञ्जय कुमार, काठमाडौँ महानगरपालिका 16 बस्नी 52 वर्षीय नगेन्द्र शाह, बाँकेका 24 वर्षीय मोहम्मद अफताब खाँ र सल्यानका 19 वर्षीय केशव सुनार रहेका छन्। सञ्जय र नगेन्द्रले बेलायत पठाइदिने भन्दै एकजनाबाट 22 लाख, अल्ताबले बुल्गेरिया पठाइदिने भन्दै एकजनाबाट 51 लाख र केशवले क्यानाडा पठाइदिने भन्दै एकजनाबाट 1,50,000 रुपियाँ लिएर सम्पर्कविहीन भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। उनीहरूलाई काठमाडौँका विभिन्न ठाउँबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी बढी हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न पनि विभागको आग्रह। काठमाडौँको माइती घरमा सुकुम्बासीको प्रदर्शन, मानवाधिकारको रक्षा गर्न माग। र वैदेशिक रोजगारीमा पठाइदिने भन्दै 74.5 लाख रुपियाँ ठगी गर्ने चारजना पक्राउ। अहिलेलाई चारभन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
1: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
2: नयाँ वर्षको शुभकामना।
3: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
5: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निमबहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव गर्ती मगर।
1: सम्पर्क मोबाइल 9686 39 591, फोन नंबर 086 440 326।
2: शुभ कामना तिमीलाई नया वर्षको,
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: फगामी मम तथा चाउमिन सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
5: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
6: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 59 262।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौँ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 9896000945 र 9818188188।
2: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिका वासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका तीन जरबांग बाहरी गांव रोलपा।
1: हमारा सेवा हमी कहाँ सब कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिश होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरिन्छ।
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 9849206664 र 9849 4773
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
4: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष नयाँ वर्ष।
5: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
6: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका तीन रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
6: प्रोप्राइटर बिनाराम सुनार
0: सम्पर्क मोबाइल नम्बर 9849835368 र 9862613486।
7: खुसी छायो हसली छायो उमङ्गले पनि छायो
8: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
5: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
9: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
8: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 9876767467 र 9793998409
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदी बहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टीका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका 4 झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकाएसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुन चाँदी पसल सुनिल स्मृति गाउँ पालिका तिनी रुइनी बाङ रुल्पा।
1: हाम्रा सेवाहरू हामी कहाँ आधुनिक डिजाइन का गरगहना पाउनुका साथै पुराना गरगहना साटफेर पनि गरिन्छ। नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ।
0: प्रोप्राइटर शीतल सुनार, सम्पर्क मोबाइल नम्बर 9965446158, 9846369359, 98091978।
2: नया वर्ष को शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: धनबहादुर फुन्म गढ अध्यक्ष, ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनसहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा यस ओडावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: हर्कराम बुढा मगर अध्यक्ष, खड्क बहादुर गाहा मगर सचिव एवं सुनसहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा।
2: नयाँ वर्षको शुभकामना,
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: अध्यक्ष मणिराम बुढाथोकी, उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
0: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
1: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्ड्रिया सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 669 59 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनुभएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
5: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: टेकेन्द्र गिरी, रोल्पा नगरपालिका 5, कोछाप रोल्पा, हाल बिरानो देश मलेसियाबाट।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी, इष्टमित्र, दाजुभाइ, दिदी बहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुन मगर, लुङ्री गाउँपालिका 7, हारजङ रोल्पा, हाल बिरानो देश जापानबाट।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदी बहिनी आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
5: शुभकामना तिमीलाई नयाँ वर्षको।
3: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
3: कर्ण बहादुर बाठा मगर अध्यक्ष, लेखमणी डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
1: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस् मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस् नछेकिने प्रकाश फैलियोस् अमर आशीर्वाद टिकिरहोस् र सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु उभिराज गुरुङ सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु उमेश भुनमगर लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा हाल बिरानो देश कुबेतबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिका चार लिबाङ खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98449177149।

0: गुन्यू चोली र पटुकी लाउँदा साँच्चै स्वर्ग कि परी जस्तै देखिन्छौ। झनै त्यसैमा सबैलाई लठ्ठ बनाउने तिम्रो बोली त्यसैले मन पागल बनाउँछ दुनिया।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
3: युनिसा सुनसादी पसल सुनिली स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा।
4: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमेजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साथ फेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: प्रोप्राइटर महेन्द्र सुनार 9863808815 र निर्मला सुनार सम्पर्क मोबाइल नम्बर 9810886495।
5: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
6: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
7: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
3: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर रोल्पा नगरपालिका 4 मेन बजार रोल्पा।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत सम्पर्क मोबाइल नम्बर 9863 13 50 55
3: र 9810 30 76 44।
8: शुभ कामना तिमीलाई नयाँ वर्षको।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष। बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमा यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
9: आशिष बार्बर सेन्टर रोल्पा नगरपालिका 2 लिबाङ रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष फुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98478952 87।
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम पुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम पुनमगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन संगिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबु दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धन बहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनीहरू एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9813056141 र 9810824 15 15 15।

नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: गाउँपालिका तीन मिरुलु रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खगेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्रा घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्रप्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभ कामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल सुनिल स्मृति गाउँपालिका 3 रुनीबाङ रोल्पा।
3: हामी कहाँ श्रृंगार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी।
3: सम्पर्क मोबाइल 9858735401 र 9684416437।
4: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौँ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
3: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
6: हाम्रा सेवाहरू, हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
7: शुभ कामना तिमीलाई नयाँ वर्षको।
8: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
5: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँ घर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँ भर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देव बहादुर फुनमगर लुंगरी गांव पालिका साथ हारजंग छरेखुंग रोल्पा हाल बिरानो देश यूरोप बाट
1: शुभ कामना तिमीलाई नया वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुवा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुवा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरान मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 अरेस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नुवट हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449 38160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ।

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: यस वर्ष मनसुनमा सरदर भन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
0: लिपु लेक, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाइ।
1: नार्कद्वारा अहिलेसम्म 177 बालिका, 1276 जात सिफारिस, कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
2: जनशक्तिको अभाव जसको कारणले गर्दाखेरि जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्ने छ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ।
0: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम, तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको डब्ल्युएचओको भनाई।
1: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आइपिएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोग पछि पर्खनु पर्ने अवधिको पालना गरौं।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक गरेको मनसुन ऋतुको जलवायु आकलन 2083 अनुसार यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको हो। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ, अर्थात् गर्मी धेरै हुने देखिन्छ। जेठ 18 असोज 14 4 महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको हो। कर्णालीको दक्षिणी भाग, लुम्बिनीको धेरैजसो भाग, मधेस प्रदेशको पूर्वी भाग र कोशी प्रदेशको दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमका धेरैजसो भाग, मधेसको पश्चिमी भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशको उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। विभागले यो आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानीको प्रारूपको आकलन र साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरमको आकलनको आधारमा तयार पारेको जनाएको छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसुन अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसुन आकलनलाई ध्यानमा राखेर आवश्यक पूर्व तयारीका काम थाल्न विभागले आग्रह गरेको छ।
1: यसैबीच जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डाक्टर अर्चना श्रेष्ठले मनसुनमा हुने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्क नीति निर्माण र विकास योजनाका लागि महत्त्वपूर्ण आधार हुने बताउनु भएको छ। विभागले अहिले उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन अनुसन्धान तथा अन्तर्राष्ट्रिय मौसम तथा विज्ञान वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको उहाँले जानकारी दिनुभयो। विभागले वर्षाका चारै यामका लागि ऋतुगत पूर्वानुमान गर्ने लक्ष्य लिएको उल्लेख गर्दै डाक्टर श्रेष्ठले तीनवटा यामको पूर्वानुमान सुरु भइसकेको र अब प्री मनसुनको पूर्वानुमान पनि सुरु गर्न आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो। महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इन्डियन ओसियन डाइपोल तथा आर्टिक ओसिलेसन्स जस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको बताउनुभयो। वैज्ञानिक अनुसन्धानलाई बलियो बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी हुने उहाँको भनाइ छ। डाक्टर श्रेष्ठले यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिनुपर्ने बताउनुभयो।
0: मौसमकै खबरमा आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा तथा बाँकी हिमाली भागका एक दुई ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। पर्सि आइतबारसम्म नै देशका धेरै ठाउँमा वर्षा र बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
1: सरकारले विभिन्न देशमा रहेका 15 अवैतनिक दूतलाई पदमुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले विभिन्न देशमा रहेका अवैतनिक दूतलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले यही वैशाख 28 गते सोमबार दिउँसो 4 संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई अनुरोध गर्ने निर्णय पनि गरेको छ। बैठकमा अनिवार्य रूपमा उपस्थित हुनका लागि सांसदलाई आह्वान गरिएको सरकारका प्रवक्ता पोखरेलले बताउनुभयो। यसैबीच सरकारका प्रवक्ता पोखरेलले संवैधानिक परिषदले कार्यक्षमतालाई मुख्य आधार बनाएर प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिस गरेको बताउनु भएको छ। वरियताक्रममा मिचेर चौथो वरियताका न्यायाधीश शर्मालाई संवैधानिक परिषदले प्रधान न्यायाधीशमा सिफारिस गरेको भन्दै आलोचना भइरहेका बेला सरकारका प्रवक्ता पोखरेलले राजनीतिको प्रभावमा नपरेका र कार्यक्षमतामा अब्बल भएकाले शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्ने निर्णय संवैधानिक परिषदमा भएको दावी गर्नुभएको हो। आजको मन्त्री परिषद बैठकपछि निर्णय सुनाउने क्रममा पत्रकारको प्रश्नमा जवाफ दिँदै उहाँले न्यायालयलाई सुधार गर्दै लैजाने क्रममा पहिलो पटक सुरु भएको बताउँदै यसलाई अझै व्यवस्थित ढङ्गले अघि बढाउने समेत बताउनुभयो। प्रवक्ता पोखरेलले कार्यक्षमताको हिसाबले प्रधान न्यायाधीश नियुक्ति गरिएको नेपालको इतिहासमा नै पहिलो दावी समेत गर्नुभयो। त्यसै गरी उहाँले लिपुलेख लगायतका नेपाली भूमि फिर्ता ल्याउनका लागि भारत सरकारसँग सरकारले संवाद नै गरेर अघि बढ्ने पनि बताउनुभयो। आजै परराष्ट्र मन्त्रालयले पनि लिपुलेख, लिम्पिया धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा अडान यथावत रहेको जनाएको छ।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्कराज राईले प्रधान न्यायाधीश सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउनु भएको छ। अध्यक्ष राईले आज विज्ञप्ति निकालेर चौथो वरियताका न्यायाधीशलाई प्रधान न्यायाधीशमा सिफारिस गर्नु सरकारको गल्ती भएको टिप्पणी गर्नुभयो। उहाँले उपसभामुख रुबी कुमारी ठाकुरले वरियता उल्लङ्घन गरी निर्णयमा हस्ताक्षर गरेकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभएको छ। संसद छलेर राष्ट्र प्रमुखलाई दबाब दिई संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गराउनु गलत रहेको र गलत कामलाई सही भन्न नसकिने विज्ञप्तिमा उल्लेख छ। सुशासन र थितिको आश्वासन दिएर सत्तामा पुगेको दलले विधि मिचेर यस्तो कार्य गरेको भन्दै उहाँले यसमा राजनैतिक र कानुनी स्वार्थ लुकेको आशंका व्यक्त गर्नुभएको छ। हिजो बसेको संवैधानिक परिषद बैठकले वरिष्ठता क्रमको चौथो नम्बरमा रहेका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गरेको थियो। प्रधान न्यायाधीशमा प्रस्तावित शर्माको संसदीय सुनवाई प्रक्रिया आजैदेखि अघि बढेको छ।
1: सर्वोच्च अदालतले सूचना प्रविधिको शाखामा प्राविधिक समस्याका कारण आज पेशी सार्वजनिक हुन ढिलाइ भएको जनाएको छ। संवैधानिक परिषदको सिफारिसका विषयलाई लिएर पेशी तोक्न ढिलाइ भइरहेको विषयमा सत्यता नभएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताउनुभयो। प्राविधिक समस्याका कारण आज सर्वोच्च अदालतमा मुद्दाको पेशी झण्डै 2 ढिला गरी मात्रै सार्वजनिक भएको थियो।
0: विभिन्न विश्वविद्यालयको रिक्त उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले इच्छुक तथा योग्य उम्मेद्वारलाई 10 दिनभित्र दरखास्त दिन आह्वान गरेको छ। विश्वविद्यालयको उपकुलपति छनौट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि 2083ले 40 वर्ष उमेर पुगेका, कम्तीमा विद्यावारिधि उपाधि प्राप्त र कुनै पनि राजनीतिक दलको सदस्य नरहेका प्राज्ञिक व्यक्तिलाई आवेदन दिन योग्य मानेको छ। कार्यविधिमा आवेदकले विश्वविद्यालयसँग कुनै स्वार्थ नबाजिएको बेहोरा खुलेको, सो घोषणा पत्र र अहिले कुनै राजनीतिक दलको सदस्य नरहेको तथा कुनै पनि लेख प्रकाशनमा बौद्धिक चोरी प्लेगारिजम नगरेको सो घोषणा पत्र समावेश गर्नुपर्ने उल्लेख छ। उपकुलपति नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले स्वीकृत गरेको कार्यविधि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको छ। उपकुलपति छनौट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरे। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। कृषि अनुसन्धानको क्षेत्रमा नार्कले गरिरहेको काम र चुनौती बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा

0: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556943333 4935555।
4: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह, विभिन्न देशमा रहेका 15 अवैतनिक दूतपदमुक्त, लिपु लेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत, प्रधान न्यायाधीश सिफारिसमा श्रम संस्कृति पार्टीका अध्यक्ष राई असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। परराष्ट्र मन्त्रालयले मध्य पूर्वको समग्र परिस्थिति पछिल्ला दिनमा सामान्यीकरणतर्फ उन्मुख भइरहेको बताएको छ। मन्त्रालयले मध्य पूर्वमा रहेका नेपाली नागरिकको अवस्था सुरक्षित रहेको जनाएको हो। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले खाडी क्षेत्रमा दिगो शान्तिका लागि समझदारी बन्दै गएको र अवरुद्ध यातायात तथा आपूर्ति श्रृङ्खला छिट्टै सुरु हुने विश्वास व्यक्त गर्नुभयो। प्रवक्ता छेत्रीका अनुसार युएईको फुजेरामा भर्खरै भएका केही छिटफुट घटना बाहेक समग्र सुरक्षा अवस्था सकारात्मक छ। मन्त्रालयले स्थापना गरेको इमर्जेन्सी कन्ट्रोल रुम र कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणाली मार्फत नेपाली नागरिकसँग निरन्तर सम्पर्क भइरहेको मन्त्रालयले जनाएको छ। यसै गरी कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमा अहिलेसम्म 87,551 नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। मन्त्रालयले विदेशमा रहेका नेपालीलाई स्थानीय सुरक्षा नियमको पालना गर्न, साइबर कानुनको उल्लङ्घन हुने गतिविधिमा संलग्न नहुन र आवश्यक परेमा नजिकको नेपाली नियोगमा सम्पर्क गर्न पुनः आग्रह गरेको छ। मन्त्रालयका अनुसार इरानको बन्दर अब्बासमा रहेका नेपाली नागरिक अमृत झाको रिहाईको विषय अहिले प्रक्रियामै रहेको छ। यसैबीच मध्य पूर्वमा विकसित घटनाक्रमले नेपालमा पार्न सक्ने प्रभावबारे अध्ययन गर्न गठित उच्च स्तरीय अन्तर मन्त्रालय कार्यदलले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनले मध्य पूर्वको द्वन्द्वका कारण दक्षिण एसियाली क्षेत्र र विशेष गरी नेपालमा पर्ने आर्थिक तथा सामाजिक प्रभावबारे गम्भीर सङ्केत गरेको छ। मध्य पूर्वमा कार्यरत झण्डै 18,00,000 नेपाली नागरिकको सुरक्षा र उनीहरूमा आश्रित परिवारको जीविकोपार्जनमा पर्न सक्ने जोखिमलाई मुख्य चुनौतीका रूपमा औँल्याइएको छ।
5: नेपाल कृषि अनुसन्धान परिषद नार्कले आज 35 स्थापना दिवस मनाएको छ। उद्यमशीलता र रोजगारीका लागि कृषि अनुसन्धान र नवप्रवर्धन नाराको साथ नार्कले आफ्नो स्थापना दिवस मनाएको हो। 2048 सालमा नेपाल कृषि अनुसन्धान परिषद ऐन अन्तर्गत स्थापना भएको नार्क कृषि अनुसन्धान, नीति निर्माणमा सहयोग, प्रविधि विकास तथा जैविक विविधता संरक्षणका लागि कार्यरत स्वायत्त सरकारी निकाय हो। स्थापना दिवसको अवसरमा नार्कले ललितपुरको खुमलटारमा गरेको विशेष समारोहमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रले कृषि अनुसन्धानका लागि सरकारले बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो। नार्कका कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले कृषि अनुसन्धानको क्षेत्रमा काम गर्नका लागि बजेट र जनशक्ति दुवै कमी भएको बताउनुभयो। नार्कले अहिलेसम्म विभिन्न 177 बालिका, 1,276 जात सिफारिस गरेको छ। तीमध्ये 277 जात सूचीबाट हटाइएका नार्कले जनाएको छ। प्रविधि अनुसन्धान यसमा नार्कको समस्या तथा चुनौतीबारे साथी विकास चापागाईले कायम मुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठसँग कुराकानी गर्नुभएको छ।
7: विशेष गरेर नार्कले नेपालको किसानहरूको लागि उन्नत कृषि प्रविधिको विकास गरी उहाँहरूको समस्या र उहाँहरूको जीवन स्तरलाई समस्या समाधान गरी र जीवनस्तर उकास्नको लागि महत्त्वपूर्ण भूमिका खेलेको छ। त्यसमध्ये पनि महत्त्वपूर्ण कुरा विभिन्न कृषिबारीको

0: र पशु तथा पक्षी को विभिन्न वस्तुहरुको नस्ल विकास र विभिन्न बालीहरुको जातीय विकासमा यसले महत्वपूर्ण भूमिका खेलेको छ। उदाहरणको लागि अहिलेसम्म नेपाल कृषि अनुसन्धान परिषदले जुन यसको स्थापना कालपछि 1159 वटा विभिन्न बालिका जातहरूको विकास गरेका छन्, जसको कारणले गर्दाखेरि विभिन्न बालीहरू धान मकै र गहुँको उत्पादकत्वमा 54, 78 र 121% अभिवृद्धि भएको देखिन्छ। यसको अलावा पनि बालीहरूको लागि विभिन्न वस्तुहरूको लागि हामीहरूले उन्नत किसिमका प्रविधिहरू विकास गर्छौँ र जसमा रोग किरा बाट मुक्ति पाउनको लागि त्यस्तै झारपातबाट मुक्ति पाउनको लागि त्यस्तै व्यवस्थापन विधि यान्त्रिकरणका नयाँ प्रविधिहरू विभिन्न पशु पक्षीको लागि उन्नत किसिमको आहार व्यवस्थापन त्यसको रोग व्यवस्थापन विभिन्न बाली लगाउने तरिका त्यसका प्रशोधन का कुराहरूमा पनि हामीले प्रविधिहरूमा पनि हामीले विकास गरिरहेका छौँ।
1: यसका उपलब्धिहरू चाहिँ के छन्?
0: उत्पादकत्वमा लगभग डोबर हामीले वृद्धि गर्न सकेका छौँ विभिन्न हामीहरूको खाद्यान्न बालीहरूमा प्रविधिहरू मार्फत। बेमौसमी तरकारी मध्य पहाडको सबैजसो पूर्वदेखि पश्चिमसम्म नै हामीहरूको प्लास्टिक घरमा बेमौसमी तरकारी खेती गरिन्छ, जसको कारणले सानो किसानहरू 60 वर्ग स्क्वायर मिटर बाट उसले 50,000 सम्म पनि आमदानी गर्न सक्छ।
1: नारको अबको योजना चाहिँ के छ?
0: विशेष गरेर 2-3 वटा समस्याहरू हामीहरूले भोगिरहेका छौँ। एउटा चाहिँ हामीहरूको जनशक्तिको अभाव, जसको कारणले गर्दाखेरि जुन जुन क्षेत्रमा हामीले अनुसन्धान गर्नुपर्नेछ त्यो अनुसन्धान हामीले गर्न सकिरहेका छैनौँ। जुन प्रायोरिटी हिसाबबाट अब जस्तै नयाँ नयाँ बालीहरूमा गर्नुपर्ने अनुसन्धानहरू हामीले गर्न सकिरहेका छैनौँ। दोस्रो कुरा, हामीसँग अलिअलि विकास भएका प्रविधिहरू किसानसम्म पुगिरहेको छैन। त्यसमा कारण के हो त भन्दाखेरि देश संहितामा गइसकेपछि हाम्रो प्रसार कृषि प्रविधिको प्रसारको प्रणाली हाम्रो बिग्रिसकेको छ। किन भन्दाखेरि त्यो कृषि प्रविधिको प्रसारको मुख्य जिम्मा स्थानीय निकायले दिएको छ। जुन हाम्रो पहिलाको जुन प्रसारको हाम्रो च्यानल चाहिँ भर्किसकेको छ, त्यो परिपूर्ति गर्नको लागि अहिले हामीहरूले प्रदेश सरकार र स्थानीय सरकारको मार्फतमा हामीहरूले नाकबाट विकास गरेका विभिन्न प्रविधिहरू हरेक प्रदेशमा कम्तीमा पनि 20 वटा पालिकाहरूसँगको समन्वयमा नेपाल कृषि अनुसन्धान परिषदबाट विकास गरेको त्यो हावा पानीको माटोको लागि उपयुक्त प्रविधिहरूको डेमोन्स्ट्रेसन त्यसको प्रसार गर्ने काम र तालिम दिने काम चाहिँ आगामी हामीहरूको 8 वर्ष सञ्चालन गर्छौँ।
1: कृषि प्रविधि विस्तारमा तपाईँहरूको मुख्य चुनौती चाहिँ के हो?
0: मुख्य चुनौती जुन कृषि प्रविधि विस्तारको लागि हामीसँग भएको पुरानो जुन निकाय छ संहितामा गइसकेपछि स्थानीय निकायको जिम्मामा गयो, तर स्थानीय निकायमा त्यही अनुसारको कृषि प्राविधिकहरू नपुग्नुको कारणले गर्दाखेरि पनि त्यो समस्या हामीहरूको आएको हो। अब त्यसको लागि हामीहरूले विभिन्न प्रदेशहरू मार्फत ती अहिले भएका कृषि प्राविधिकहरूको तालिम कार्यक्रमहरू हामीले सञ्चार गर्ने गरेका छौँ, तर त्यो पर्याप्त छैन।
2: उहाँ हुनुहुन्थ्यो नारका कायमुकायम कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
4: के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
4: हाम्रा सेवाहरू
6: ओपिडी सेवा
4: विशेषज्ञ ओपिडी सेवा
6: निशुल्क औषधि वितरण
4: सशुल्क फार्मेसी सेवा
6: फिजियोथेरापी सेवा
4: अकुपंचर सेवा
6: योग परामर्श सेवा
4: क्रियाकल्प सेवा
6: पूर्व कर्म पंचकर्म सेवा
4: छार सूत्र सेवा
6: जलौका सेवा
4: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
4: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-6096 98-514-2463।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सरकारले विकल्प बिना नै अतिक्रमित संरचना खाली गराउन थालेपछि देशका विभिन्न ठाउँमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर, धनुषाको महेन्द्रनगर लगायतका ठाउँमा सुकुम्बासीले आज प्रदर्शन गरेका हुन्। 9 दिनअघि काठमाडौँबाट सुरु भएको अतिक्रमित बस्ती खाली गर्ने अभियान देशभर चलाउने योजनामा सरकार लागेपछि भूमिहीन सुकुम्बासीले प्रदर्शन थालेका हुन्। सरकारले पहिला वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीको पहिचान गरेर विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार व्यवस्थापन गर्न र लाल पूर्जा दिनुपर्ने उनीहरूको मुख्य माग छ। यसअघि रूपन्देहीको बुटवलमा तथा दाङको देवखुरी क्षेत्रमा भूमिहीन सुकुम्बासी अव्यवस्थित बसोबासीले पनि प्रदर्शन गरेका थिए।
2: हप्ताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अङ्कले बढेको छ। सेयर बजार परिसूचक नेप्सी आज 27.49 अङ्कले बढेर 2745.65 बिन्दुमा पुगेको हो। नेप्सी 15 कारोबार दिनपछि दोहोरो अङ्कले बढेको हो। यसअघि वैशाख 2 गते नेप्सी 33 अङ्कले बढेको थियो। आज व्यापार समूहको सूचक स्थिर रहँदा सबै समूहको सूचक बढेको छ। फाइनान्स, जलविद्युत, निर्जीवन बिमा समूहको सूचक 1.5% धेरैले उकालो लागेको छ। आज 235 कम्पनीको सेयर बढेकोमा 26 घटेको छ। त्यस्तै 8 कम्पनीको सेयर घटबड भएन। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 2.93 अर्ब कारोबार भएकोमा आज 335 कम्पनीको 74,78,000 कित्ता सेयर 3.28 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: सुनको भाव आज तोलामा 1,100 रुपियाँले बढेको छ। सुन आज तोलाको 2,99,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,98,800 रुपियाँ थियो। त्यस्तै आज चाँदीको भाव पनि बढेको छ। चाँदीको भाव आज तोलामा 120 रुपियाँले बढेर तोलाको 5,275 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
2: अनुमति बिना यार्सा गुम्बा सङ्कलनका लागि मुगुको पाटन क्षेत्रमा पुगेका 25 जनालाई प्रहरीले पक्राउ गरेको छ। मुगुका विभिन्न पाटनमा यार्सा गुम्बा सङ्कलन गर्न गएका एक बालिका सहित 25 जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो। मुगुम कारमारोङ गाउँपालिकाले यार्सा गुम्बा सङ्कलन सम्बन्धी सूचना प्रकाशित गरेको छैन। यार्सा गुम्बा सङ्कलनको समय नजिकै गर्दा मुगुका यार्सापाटनमा सुरक्षा बढाइएको छ।
4: दाङको घोराही उपमहानगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेको छ। घोराही उपमहानगरपालिकाको पछिल्लो कार्यपालिका बैठकले आइतबार पनि पठन पाठनलाई निरन्तरता दिने निर्णय गरेको हो। केन्द्र सरकारले हप्तामा 2 दिन अर्थात् शनिबार र आइतबार विद्यालय पनि बन्द हुने निर्णय गरेको थियो। तर घोराही उपमहानगरले विद्यार्थीको हितमा भन्दै सूचना निकालेर आइतबार विद्यालय खोल्ने निर्णय गरेको जनाएको छ।
2: नेपाल दर्पणमा अब विदेशको खबर। एटलान्टिक महासागरमा यात्रा गरिरहेको एउटा पानी जहाजमा हान्टा भाइरस संक्रमण फैलिएको घटनाले अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले सर्वसाधारणमा यसको जोखिम अत्यन्तै कम रहेको जनाएको छ। डब्ल्युएचओले यो भाइरस सामान्य रूपमा सजिलै नसर्ने र मुख्यत अत्यन्तै नजिकको सम्पर्कबाट मात्र फैलने भएकोले व्यापक महामारीको खतरा नरहेको बताएको हो। अर्जेन्टिनाको उसुआइयाबाट केप भडेतर्फ जाँदै गरेको बेलायती पानी जहाज एमबी होन्डियसमा देखिएको संक्रमणले विभिन्न देशका स्वास्थ्य निकायलाई सतर्क बनाएको छ। जहाजमा अहिलेसम्म 3 जनाको ज्यान गइसकेको छ भने डब्ल्युएचओको पछिल्लो विवरण अनुसार 5 जनामा संक्रमण पुष्टि भएको छ। थप 3 जनामा संक्रमणको आशंका गरिएको छ र उनीहरूको परीक्षण तथा निगरानी भइरहेको खबरमा उल्लेख छ। जहाजमा संक्रमण कसरी सुरु भयो भन्नेबारे अनुसन्धान चलिरहेको छ। स्वास्थ्य अधिकारीहरूले यात्रुको गतिविधि, उनीहरूको सम्पर्क इतिहास तथा जहाजमा रहेका सम्भावित संक्रमण स्रोतबारे अध्ययन गरिरहेका छन्। डब्ल्युएचओले सदस्य देशहरूलाई सतर्क रहन आग्रह गरे पनि तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको जनाएको छ। संगठनले तथ्यमा आधारित स्वास्थ्य सतर्कता अप्नाउन र अफवाह तथा अतिरञ्जित सूचना फैलन नदिन पनि आग्रह गरेको समाचार संस्था एएफपीले जनाएको छ।
4: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृङ्खलाको दोस्रो खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हराएको छ। अमेरिकाले दिएको 263 रनको लक्ष्य नेपाल एले 49 ओभर 1 बलमा 7 विकेट गुमाएर भेटायो। नेपाल एका मयन यादवले 72 रन बनाए। यसअघि माथिल्लो मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 50 ओभरमा 8 विकेट गुमाएर 262 रन बनायो। अमेरिकाका स्मिथ पटेलले शतक बनाए। एक दिवसीय अभ्यास श्रृङ्खलाको पहिलो खेलमा हिजो नेपाल एले स्कटल्याण्डलाई 45 रनले हराएको थियो। आइसिसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्ड टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृङ्खला खेलिरहेको हो। यही वैशाख 28 जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच किर्तिपुरको त्रिवी मैदानमा लिग 2 अन्तर्गतको खेल हुँदैछ।
2: नेपाली क्रिकेटर लोकेश बमले बेल्जियमको टी20 लिग खेल्ने भएका छन्। लोकेशले एन्टवर्क इन्कर्सबाट यु टी20 बेल्जियम खेल्ने भएका हुन् क्लबले आज सामाजिक सञ्जाल मार्फत लोकेशलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
4: र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज राति दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्स खेल्दैछन्। यो खेल राति पाउने 8 बजे दिल्लीको अरुण जेटली स्टेडियममा सुरु हुनेछ। प्रतियोगितामा दिल्ली 10 खेलमा 8 अङ्कसहित तालिकाको 7 स्थानमा छ। कोलकाता 9 खेलमा 7 अङ्कसहित 8 स्थानमा छ।
2: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: यस वर्ष मनसुनमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण, गर्मी धेरै हुने सम्भावना, आवश्यक पूर्व तयारीका काम थाल्न मौसम विज्ञान विभागको आग्रह।
2: लिपुलेक, लिम्पिया, धुरा र कालापानी नेपालको अभिन्न भूभाग भएको तथ्यमा नेपालको अडान यथावत। मध्य पूर्वमा रहेका नेपालीको अवस्था सुरक्षित रहेको परराष्ट्र मन्त्रालयको भनाई।
4: नार्कद्वारा अहिलेसम्म 177 बालिका 1276 जात सिफारिस। कृषि अनुसन्धानको क्षेत्रमा बजेट, तालिम र दक्ष जनशक्तिको कमी।
2: पानी जहाजमा फैलिएको हान्टा भाइरसको संक्रमण सर्ने जोखिम निकै कम। तत्काल अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्ध आवश्यक नरहेको WHOको भनाई।
4: र अभ्यास खेलमा नेपालको ए टोलीले अमेरिकालाई 3 विकेटले हरायो। आइपिएल क्रिकेटमा आज दिल्ली र कोलकाता खेल्दै
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार। रेडियो कार्यक्रम जनता संघ रोल्पा नगरपालिकामा रीतिका मगरको तपाईलाई हार्दिक स्वागत छ। कार्यक्रम जनता संघ रोल्पा नगरपालिका तपाईँ हरेक हप्ताको शुक्रबार साँझ यसै समयमा सुन्न सक्नुहुन्छ। रोल्पा नगरपालिकाको आर्थिक सहयोगमा रेडियो मालश्री एफएम 100.5 मेगाहर्जले यो कार्यक्रम उत्पादन गरेको हो। यो कार्यक्रम अहिले तपाईँ सामुदायिक रेडियो मालश्री एफएम 100.5 मेगाहर्ज, रेडियो जलजला 96.4 मेगाहर्ज र रेडियो रोल्पा 93.8 मेगाहर्जबाट एकैसाथ सुनिरहनु भएको छ। स्थानीय सरकार र नागरिकलाई प्रत्यक्ष जोड्ने रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकामा हामी रोल्पा नगरपालिकाको हरेक शाखाबाट दिइने सेवा प्रवाहका बारेमा जानकारी, नगरपालिकाले गरेको भौतिक विकास निर्माण, सामाजिक जागरण, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा गरेका कार्यहरूको जानकारी दिने यस कार्यक्रमको उद्देश्य रहेको छ। कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाको आजको श्रृङ्खलामा हामी रोल्पा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष खुमबहादुर थापासँग कुराकानी गर्न गइरहेका छौँ। अब सुनौ हाम्रा सहकर्मी लोकेन्द्र चन्दले रोल्पा नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष खुमबहादुर थापासँग गर्नुभएको कुराकानी।
1: अधिकजी यहाँलाई स्वागत छ जनतासँग नगरपालिकामा।
2: स्वागत छ, नमस्कार।
1: आराम हुनुहुन्छ?
2: आराम हुनु।
1: के छ वडा नम्बर 1 को गतिविधि यो आर्थिक वर्षको, के गरिराख्नु भएको छ हिजो आज?
2: यो आर्थिक वर्षको हिजो आज लगभग यो आर्थिक वर्षको विकास निर्माणका कामहरू अन्तिम चरणमा पुगेका छन्। धेरैजसो कामहरू सिद्धिसकेका छन्। एक दुईवटा कामहरू सम्झौता गर्न बाँकी रहेको छ, त्यो सम्झौताको क्रममा छ। अन्य कामहरू सुचारु रूपमा अगाडि बढिरहेको छ।
1: सम्झौता हुन कस्ता खालका योजनाहरू बाँकी छन्?
2: वडाभरिको खानेपानीको कामहरू बाँकी छ। त्यो प्रत्येक लगभग हामीले इस्टिमेट गर्नलाई अलि समय लागेको हो। त्यो कुन ठाउँमा कस्तो किसिमको बिग्रिएका छन्, भत्किएका छन्, त्यस्तो लगभग हाम्रो 18-19 इन्टेकहरू भर्खरै अब तयार गरेका छौँ, भनौँ इस्टिमेट गरिसकेका छौँ। कुनै ठाउँमा हिल ट्याङ्कीको पनि इस्टिमेट भएको छ भने साना साना मुहानहरू इन्टेकहरू निर्माण गर्नलाई प्रत्येक टोल बस्तीहरूमा गएर हामीहरूले तयार गरिसकेका छौँ। सम्झौता गर्न मात्रै बाँकी छ, इस्टिमेट तयार भइसकेका छ। अब तुरुन्तै
1: मर्मत सम्हारको काम हो।
2: मर्मत सम्हार अन्तर्गत नै वडाभरि लगभग प्रत्येक गाउँ टोलहरूमा थोरै तिनो एक दुई घर भएको ठाउँहरूमा पनि साना मुहानहरूलाई सानो खालको लगभग 30x30 सेन्टीको हाइट, 30x20x20 हाइटका इन्टेकहरू लगभग 19-20 र कुनै ठाउँमा नपुग पाइपहरू, त्यसपछि अब त्यस्तो बजेट त्यो 5 लाख मात्रै थियो। 5 लाखलाई हामीले 19-20 इन्टेक, 1-2 हिल ट्याङ्की, त्यस फिटिङ सामानहरू, कहीँ धारा टुटीहरू तिनीहरू बनाएर अब इस्टिमेट तयार भइसकेको छ। अब सम्झौताको क्रममा छ, अब 1-2 दिनभित्र सम्झौतातिर जानेछ।
1: अनि यो त वडाभरिको हरेक टोलमा जहाँ जहाँ मर्मत सम्हार गर्नुपर्ने छ, बिग्रे भत्किएका खानेपानीका त्यस्ता योजनाहरू छन्, सानो रकमले हुने ती कामहरू,
2: ती काम साना तिना अब सानो कुराहरू, एउटा इन्टेकहरू, एउटा धारा टुटीहरू, 5-10 मिटर पाइपहरू, 10-20 मिटर पाइपहरू नपुग भएर पनि खानेपानीबाट वञ्चित भइरहेका हुन्छन् र त्यत्तिकै पानी खेर गइरहेका, वनमा खेर गइरहेको, तर गाउँ बस्तीमा खानेपानीको अभाव भइरहेको हुँदा अब त्यस्तो ठाउँले मध्यनजर गरेर हामीले यो लगभग सुक्खा टाइम हो, यो त्यही सुक्खा टाइममा अब साना कुनै ठाउँमा अब पानी अब मङ्सिरसम्ममा जाँतै पानी हुनसक्छ, त्यही भएर हामी धेरै त्यस्ता ठाउँहरूमा इन्टेक बनाउँदा पानी सुक्ने, त्यसपछि सुक्खा टाइममा पानी नआउने भएको हुँदा हामीले लगभग अब सबै ठाउँमा भ्याइयोस् भनेर त्यो गरेका छौँ। हामीहरूले गत वर्ष 30 लाख बराबरको हरिघटना करेगाउँमा एक धारा निर्माण सम्पन्न गऱ्यौँ र अहिले त्यहाँ धेरै दुःख थियो। अहिले धेरै त्यहाँ पानी बढी भएको, रातीमा बढी भएको ओभरफ्लोबाट पनि अब सिँचाइहरू गरेर तरकारी खेतीहरू गर्ने गरिरहेछन् भने अहिले 20 लाख छुट्टा थियो। हामीले सुक्खा डह एरियातिर पनि अलि त्यति सम्पन्न नहुने भयो, त्यो सुक्खा डहमा,
1: त्यो सुक्खा डह पनि डाँडो उतापट्टि,
2: डाँडो उतापट्टि, त्यो हरिघटनादेखि यतापट्टिको डाँडोको अलि मुनिपट्टि भएकोमा मात्रै भ्याउने भएको छ। माथि डाँडोमा उटी हरिघटनाको तर्फबाट गडसाले ल्याइसकेको छ र पानी भने अलि सानो छ, तर अहिले सहज भएको छ। त्यो लिफ्ट खानेपानी बनाउनु पर्ने अवस्था भएको हुनाले त्यहाँ लिफ्टबाट कामहरू सञ्चालन भइरहेको छ, ट्याङ्की बनिसकेको छ, जे पाइपहरू बिछाउने कामहरू भइरहेको छ, र त्योमा अब सोलर प्यानलहरू आउडी छ, अब सोलर प्यानलहरू फिट भएर माथि पुरानो ट्याङ्कीले मर्मत गरेर त्यसपछि त्यहाँको बस्ती सुगा दाइहालेतिर सञ्चालनमा अब लगभग यो जेठको अन्तिमसम्ममा त्यहाँ हामी खानेपानी सञ्चालन गर्ने सुरुमा छौँ भने यो ओडाभरिमा 5 लाख हामीले मर्मत खानेपानी ओडाभरि मर्मत किन राखेको भन्दा अब कुनै ठाउँमा मुहानहरू सुक्ने त्यसपछि आएर थोरै तिनो अब गेट बल्बहरू त्यसपछि युनियन सकेटहरूको अभावमा पनि त्यस्तो पानीहरू खान नपाइरहेको अवस्था भएको हुनाले तिनी थोरै पाइपहरूलाई वितरण गर्ने, जस्तै अहिले पानामा 8-9 मुहानहरू त्यो पहिरोले लगाएको थियो त्यसलाई बन्ने यही 5 लाखभित्र हो भने यो भैँसीगिरातिर पनि अब त्यो मुहानहरू बनाउने र पाइपहरू ठप त्यसपछि ख्याउसेको गतिनीतिर त्यसपछि सल्लीबोटमा पनि मर्मतको कामहरू छ माथि उपल्लो गाउँको, त्यसपछि तल वाखोला सिस्नेरीतिर पनि मर्मत हुँदैछ, यसरी उ गरेका छौँ हामीहरूले पानी जे भने अब एउटा 5 लाखको कामले अब डिजाइन इस्टिमेट अनुसार काम गर्ने हो, इन्जिनियरिङ डिजाइन अनुसार गर्ने हो भने 5 लाखको एउटा एक ठाउँमा एउटा इन्टेक मात्रै बन्न सक्छ, तर हामीहरूले मिटो बे अप्नाएर हामीहरूले 5 लाखभित्र रहेर हामीले 500-700 मिटर पाइप हिल ट्याङ्कीहरू फिटिङ सामानहरू धारा त्रुटिहरू त्यसपछि त्यहाँ आवश्यक पर्ने चिजहरू इन्टेकहरू बनाएर हामीहरूले त्यसरी गत साल भनौँ तेस्रो चौथो वर्ष भइसक्यो हामीहरूले त्यसरी गर्न लागेको, हामीहरूले
1: कार्यक्रम प्रभावकारी जस्तो यसरी गरेको काम प्रभावकारी नै भइरहेछ,
2: यो प्रभावकारी नै भइरहेको छ, यसले सानातिना मुहानबाट पनि अब 2-4 घरलाई एक घरलाई पनि हामीहरूले पानी पुर्याउन सफल भएका छौँ भने अब त्यसरी पानीहरू त अब इन्टेकमा ठुलो बनाउँदा के हुँदो रहेछ भनेपछि अब हाम्रो पहाडी इलाकामा पानीको मुहान सानो हुन्छ, तर हामीले 5 लाखको इन्टेक बनायौँ भने पानीको मुहान तल त्यसो गाह्रो माथि लगाएर 1.5-2 मिटरको हाइटको गाह्रो लगाएर उ गर्दा बर्खामा छेल्ला बेल्ला पानी भएर त्यसले पानीले त पछाडिपट्टि ठाउँ खोज्छ त्यो जानलाई, त्यसपछि त्यो जति सुक्खा टाइममा आयो त्यो पानी पछाडि भासिँदै अब त्यो सुकेर त्यो इन्टेक मेन पानी नहुने अवस्थाहरू देखिएको हुँदा त्यो मैले पनि अब खानेपानीमा धेरै वर्ष काम गरेँ निर्माण व्यवसायको हिसाबबाट त्यस बेला पनि मलाई थाहा थियो, त्यही भएर मुहानैमा त्यसरी इन्टेक बनाउनुहुन्न, मुहानमा सानो इन्टेक बनाएर बरु अलि बाहिरतिर 2-4 मिटर तलतिर वरपर अलि बरु टङ्की बनाएर त्यहाँबाट बरु पानी सप्लाई गर्नुपर्छ, ठ्याक्कै मुहानमै हामीहरूले खोलाको पानी बग्ने तरिका बगिरहेको पानीको जस्तो इन्टेक बनाउँछौँ हामीहरूले त्यो पहाडी इलाकामा असफल छ, त्यो बर्खामा पानी धेरै बर्सात हुने मुहान बढ्ने र त्यसले ठाउँ खोज्दाखेरि पछाडिपट्टि भाँसिएर खानेपानीको समस्याहरू त्यस्ता धेरै देखिएको हुँदा त्यो किसिमले हामीले अहिले 4 वर्षमा लाग्यो यसरी ओडाभरि नै मर्मत गर्दा हामी धेरै ठाउँमा हामीहरूले मर्मत गरिसकेका छौँ, एउटा मात्रै हामीले ख्याउसेमा हामीहरूले वास कार्यक्रम अन्तर्गत हामीले विद्यालयमा खानेपानी लगेर अहिले अलिक केही व्यवस्थित भएको छ,
1: त्यसले
2: राहत भएको छ,
1: तर गाउँ ठुलो समस्याको रूपमा रहेछ खानेपानीको त्यहाँ
2: यस्तो भएको छ, हामीहरूले त्यहाँ अब त्यो 20-30 लाख जति अब आएको बजेट सबै हामीले ओडामा आएको बजेटभरि सबै खानेपानी नै हालेका छौँ अहिले अहिलेसम्म राखेका छौँ, त्यो किन ख्याउसीमा राख्ने थियौँ तर ढमखोला ख्याउसी लिफ्ट खानेपानी योजना पहिले नै अब डिपिआर भएर स्वीकृति भइसकेको अन्त कहिले 5 लाख आउने कहिले कति नआउने अब त्यस्तै गर्दा गर्दै अब गत साल 50 लाख आएको थियो, 50 लाखले 2 त्यो बाटोभन्दा तल भइसकेर तल नै 2 रिजर्भर ट्याङ्की बनायो, त्यस जे पाइपहरू त्यो बाटोभन्दा मुनि नै निर्माण सम्पन्न भइसकेको छ, त्यो बाटोभन्दा माथि अझ रिजर्भर बनाएर त्यहाँबाट बरु लगाए ख्याउसे गाउँमाथि आएर रिजर्भर ट्याङ्की बनाएर त्यहाँबाट पानी वितरण हुने हो,
1: त्यसको रिजर्भायर ट्याङ्की नै दुई तिनवटा छ, तलबाट एउटा त्यसरी माथि पुर्याउने तिन चारवटा ट्याङ्कीले
2: चारवटा ट्याङ्की बन्यो भने बल्लका ख्याउसेको गाउँमाथि आउँछ। त्यसपछि अब वितरण प्रणालीमा अब त्यसमा बिपिडीहरू राख्नुपर्ने, कुनै अन्य त्यो बिच गाउँतिर रिजर्भायर राख्नुपर्ने। अझ दोस्रो कुरा छ त्यसको डिपिआरमा लगभग 3.5 करोडभन्दा माथिको छ अहिलेसम्म, त्यहाँ लगभग टोटलमा 80-90 लाख जति खर्च भइसकेको छ। लगभग अब भनौँ न 2.5 करोडको बजेटको आवश्यकता छ। अहिले यिनी सामान निर्माण सामग्रीको महँगाइले गर्दा अझ बढ्न सक्ने अवस्था छ। यो पुरानो 5-7 वर्ष अगाडिको 6-7 वर्ष अगाडिको डिपिआर हो, त्यो डिपिआर अहिले धेरै डोब्बरै फरक भनौँ न एउटो निर्माण सामग्रीको मूल्यको हिसाबले। तर अब त्यहाँ त्यसरी डिपिआर भएर काम सञ्चालन भइराख्ने भावनाले भइराखेको हुनाले हामीले त्यहाँ बजेट नछुटाएको, नत्र नि अति नै कठिन त्यो गाउँमा अब खानेपानीको अभाव छ। त्यही पनि उपवास कार्यक्रम
1: भन्नुहुन्छ, एक घन्टा आधी घन्टा हिँडेर जान्छौँ, सानो कुन्टाको पानी ल्याउन जाँदाखेरि त्यहाँ कुन्टामा पनि पानी पाइन्न, बिहानै 4 बजेतिर जानुपर्ने हुन्छ, त्यही पनि धमिलो पानी पाइने एकदम समस्या छ भनेर नागरिकहरूको गुनासो छ के खेमासे गाउँका।
2: त्यो छ, हामीले देखिरहेको कुरा हो, तर देख्दा देख्दै पनि अब सुन्दा सुन्दै म प्रत्यक्ष त्यो ठाउँमा गइराख्ने त्यसको अध्ययन गरिराख्ने व्यक्ति वडाको जिम्मेवार व्यक्ति भएको हिसाबले पनि त्यो चिन्ताको विषय छ। त्यो कस्तो भनेपछि अब क्रमागत रूपमा आइराखेको बजेटमा हामीहरूले त्यसरी बजेटहरू वडाबाट राख्न नमिल्ने भएको हुँदा त्यहाँ बजेट नराखिएको त्यही पनि उवास
1: कार्यक्रमको 30 लाखै पाउनुभयो होला फुल होइन, यहाँले पैसाको पोहोर सालको बजेटको भोल्युम त्यो सबै हाल्यो भने के हुन्छ र करोडौँकोमा त
2: त्यो एक छेउ पनि हुन्न।
1: सरकार प्रदेश सरकारले राम्रोसँग हात फिजाइदिएन भने त गाह्रो छ,
2: गाह्रो छ। त्यो प्रदेशले डिपिआर गरेकोमा बजेट राख्ने भनेर भन्छ, तर त्योमा अब म निर्वाचित भएको 4 वर्ष पुरा भइसक्यो, तर त्यो एकचोटि 5 लाख आयो, पोहोर गत साल 50 लाख आयो, त्योभन्दा यो आर्थिकमा जिरो, त्योभन्दा पोहोर परार साल पनि जिरो थियो
1: भने केही आयोजना बनेछ
2: त्यतिकै छ,
1: आर्थिक वर्ष आएन भने कामै भएन।
2: पाँच वर्ष भइसक्यो त्यहाँ इन्टेक बनेको, त्यो जबकि त्यो इन्टेक बनेको अब जीर्ण हुने अवस्था पनि
1: भइसक्यो। भन्दा तलको जुन खोला छ त्यहीबाट माथि ल्याउने हो,
2: त्यही धम खोला भन्ने छ तल त्यही खोलामा।
1: त्यहाँका अब यसो हेर्दाखेरि कतिपय नागरिकको छ, जस्तो अब यो यहाँ माथि बाँच बिसौना छ नि, यो पानी पनि हामीलाई पिउनकै लागि दिए पनि हुन्थ्यो खेवासे गाउँमा भन्ने पनि छ नि एउटै वडा भावनाले। जनप्रतिनिधिहरूको भूमिका अलिक कमजोर भयो कि उहाँहरूले चाहनु भयो भने त कमसेकम यता पनि के दिने, बाँच बिसौनातिर पनि दिने, उता पनि दिने, केही पानी त बगिरहेको छ खोलामा, त्यो दिनुभयो भने हामीलाई पनि सजिलो हुन्थ्यो भन्ने चाहिँ यसमा पहल कदम केही भएन यहाँहरूको।
2: बाँच बिसौनाको मुहानको कुरा गर्छ, बाँच बिसौनाको मुहानको ख्याउसेको तल्लो गटेनिर तल्लो भेगतिर त्यो तल्लो विद्यालय भएको मावि विद्यालय भएको क्षेत्रतिर त्यो मुहानले भ्याउँछ, तर अब त्यहाँको हामी
1: लिफ्टिङ त अलिक सक्सेस योजना पनि होइन नि त,
2: नजिक पनि
1: कहिले काहीँ बत्ती गइहाल्यो, कहिले काहीँ सोलरकै त्यो सिस्टम बिग्रिहाल्यो, यता आदि भन्दाखेरि महिनौ दिन उयो अवस्था आउँछ।
2: त्यो लिफ्टिङ अब त्यहाँको जनताले अब पहिला डिपिआर गरेर त्यो कार्यक्रम अगाडि बढिसकेको रहेछ होइन, अब त्यो लिफ्टिङ भनेको अब त्यहाँको जनताको अब क्षमता अनुसार त्यो लै अब त्यसरी
1: सक्सेस हुने
2: धेरै
1: विद्युत बिल पनि यो हिसाबले त महिनाको 20-50 हजार आउन सक्छ,
2: त्यो त्यहाँको जनताले तिर्न सक्ने अवस्था देखिन्न। तर अब नेपाल सरकारले लगाएको त्यो कार्यक्रम अगाडि बढाएको डिपिआर भएर सञ्चालनमा रहिराखेकोलाई यो ठिक भएन, यहाँका जनताले यो बिल तिर्न सक्दैनन्, मर्मर समार गर्न सक्दैनन् भनेर मैले एउटा जनप्रतिनिधिको हैसियतले वडाको जिम्मेवारीको हैसियतले मैले त्यो भन्न नमिल्ने भएर मैले त्यो भन्न नसकेको हो। नत्र भने यहाँ बजारमा दिनमा अब हजारौँ लाखौँको व्यापार गर्नेले खानेपानीको बिलको लागि कनकनाइरहेछन्, बढी भयो समस्या आइरहेछ। अब धेरै थोरै भयो भने व्यापारीहरूको बस्ती भएको ठाउँ हो, घरबाट बुझ्ने ठाउँ हो, घरबाट तिर्ने ठाउँ हो, आमदानी गर्ने ठाउँमा त्यस्तो भइरहेछ भने तिनीहरूले नुन तेल खानलाई समस्या छ, त्यो पानी किनेर खानलाई त गाह्रो छ, त्यो लिप्त खानेपानी त अब त्यो कि त्यहाँ त्यही किसिमको नेपाल सरकारले अनुदान दिने विद्युत बिल मिना गरिदिने त्यसपछि आएर त्यहाँ त्यही किसिमको तरकारी खेती होस्, जडीबुटी खेती होस् अथवा फलफुल खेती होस्, त्यो उत्पादनतिर आर्थिक विकासतिर उत्पादनमा धेरै जोडिएको भएर फाइदा लिने महँगा महँगा फलफुलहरू उत्पादन गर्ने भए त्यो ठिकै पनि थियो। तर अब एउटा मोटर बिक्री नबित्तिक त्यो 12 लाखको मोटर छ, गटशालाको 10-12 लाखको एउटा मोटर छ, त्यो बिग्रियो भने 12 लाख अब त्यो ओडाको बजेटै हाल्यो भने सम्भावना छैन। बिजुलीको बिल अझ बेग्लै छ, अरू चौकीदारको कुरा त्यसको तलब होला, त्यसपछि टुटफुट भएका बनाउनु पर्ला, त्यो अब सम्भावना कहाँसम्म केसम्म रहने भन्ने कुरा नेपाल सरकारले ध्यान दिनुपर्ने कुरा हो। माथि सङ्घ प्रदेशबाट आएको कार्यक्रमलाई हामीहरूले यो फेल भयो, यो यहाँका जनताले सक्दैन, यो किन ल्याएको भनेर मैले विरोध गर्नु त भएन, तर पनि त्यो सफल हुने जस्तो देखिएको छैन। त्यही भएर मैले वास कार्यक्रमबाट अर्को मुहान तल्लो ठाउँबाट लिएर 20 गाउँसम्म त्यसरी पानी लिएर त्यही माथिकै पुरानो मुहानलाई मर्मत गरेर त्यहाँ गराउनलाई मैले वास कार्यक्रम अन्तर्गत लगभग त्यहाँ माग गरेको छ, र अहिले नगरबाट पनि त्यसलाई विशेष किसिम विशेष अनुदानमा 1 नम्बरमा राखिएको छ। त्यो पऱ्यो भने कि राहत हुन्छ कि भन्ने ऊ छ, लिफ्टको होइन, त्यो लिफ्टको त अब अहिले 0 बजेट छ, अब आउँदो सालमा अब के हुने हो कसो हुने हो थाहा छैन।
1: यदि बजेट आएन भने त्यो त्यस्तै लगानी
2: त्यत्तिकै 1 करोड बराबरको लगानी अब त्यत्तिकै त्यो जङ्गलमै छ।
1: जस्तो केही वर्ष पहिला त्यहाँका नागरिकहरूले कुरा गरे अनुसार पारि भ्युटार भन्दा मुनिबाट छ्वासे गाउँमा पानी आइरहेको, तर रुन लागेर पाइपमा रुन लाग्दो रहेछ, त्यो लागेर सेट भइगयो अनि पानी आइरहेको छैन भन्ने गुनासो छ, यो बारेमा कति जानकारी हुनुहुन्छ यहाँ?
2: त्यहाँ मुहानहरू हामीले हेऱ्यौँ, अलि रुनहरू बस्ने ठाउँहरू छ। मुहानहरू कस्तो भनेपछि अब त्यो इन्टेक राम्ररी बनाएन भने त्यसै पछाडिपट्टि भासिने खालको भूगोलहरू छ त्यहाँ, त्यसले अब अहिले वास कार्यक्रमबाट भयो भने तिनी मुहानहरूले मर्मत गरेर के गरेर गर्न सकिन्छ, त्यसले केही प्रशोधन गर्न सकिन्छ कि केही अब केही थ्योरी छ कि त्यसको, अब त्यसलाई वास कार्यक्रम अन्तर्गत नै अब हामीहरूले पहल गरिराखेका छौँ। त्यसलाई तल्लो भेगतिर त्यसले उ गरिदिने, माथिल्लो भेगले पनि अस्ति वास कार्यक्रमबाट मुहानहरू अलिकति केही मर्मत गरेका छौँ, बिचमा पाइपहरू टुटफुट छ, अब आउँदो दिनहरूमा हामीले त्यसले मर्मत गरेर ख्याउसिएको माथिल्लो त्यो पुरानो रिजर्भर भएको ठाउँलाई अलि ठुलो रिजर्भर बनाएर त्यसलाई वितरण गर्ने मिटर सिस्टमको एक घर एक धारा किसिमको बनाउने भन्ने सोच राखेका छौँ। अब हाम्रो कार्यावधि पनि 1 वर्ष छ, हामीहरूले अब एउटा बजेट मात्र पास गर्ने हो, त्यसपछि हामीले
1: नागरिकका समस्याहरू त अब हजुरहरू जनप्रतिनिधि फेरि दोहोरिनु होला नदोहोरिनु होला त्यो आफ्नो ठाउँमा छ होइन, तर आगामी जनप्रतिनिधि जो आए पनि यदि हजुरहरूको निर्देश जुन काम गर्न सुरुवात गर्नुहुन्छ त्यो अनुसार त गरिदिनु होला, नागरिकै सेवा गर्न आउने न हो
2: त्यही त्यही हो त्यो। त्यसको लागि हामी अब आउने निर्वाचित जनप्रतिनिधिलाई वडा अध्यक्ष सदस्यहरूलाई हामीले यो ठाउँमा यस्तो यस्तो किसिमको छ, यस्तो गरौँ यस्तो हुन्छ, यो ठाउँमा यस्तो आवश्यक छ, कर्मागत रूपमा अब पहिलो प्राथमिकता यसलाई खानेपानीले दिनुपर्छ, दोस्रोलाई अब शिक्षालाई स्वास्थ्यलाई, त्यसपछि आएर यातायात बाटोघाटोलाई भन्ने कुराहरू, त्यसपछि आर्थिक विकासको लागि कृषि पशुतिर भन्ने कुराहरू त हामी यो पडमा नरहे पनि हामीहरूले त्यो काम त गरिराख्छौँ। हामीले एउटा अभिभावकको हिसाबले सरसल्लाह दिन्छौँ, तर काम गर्ने शैली उहाँहरूको योग्यता क्षमता कहाँसम्म हुन्छ भन्ने कुरामा फरक हो, नत्र भने नीति नियम कार्यविधि अब कानुन अनुसार कार्यविधि अनुसार काम गर्ने हो, गर्नुपर्ने त्यही नै हो, अरू नयाँ कुनै हुन सक्दैन। त्यहीलाई छिटो छरी त्यो राम्रो तरिकाले जनतालाई समयमा नै डेलिभरी दिने कुराहरू हुन्।
1: खासी गाउँमा भने मेन समस्या खाने
2: मेन समस्या भनेको त्यहाँ त्यहाँ नै हो। धारबेनीमा अहिले भर्खरै उ गऱ्यौँ, पानामा मर्मत अहिले इन्टेक मात्रै बनिने, अब आउँदो साउनदेखिमा पाइपहरू दिएर घर घरै टुटीहरू सबै ऊ व्यवस्थित गरिदिने। त्यो रिजर्भरहरू बिग्रे भट्का पुराना बने छन्, तिनलाई मैले सकेसम्म त्यो पुरानोले भट्काउने फाल्ने भनेर त्यहाँ त्यस्तो सुझावहरू मलाई गाउँले पनि दिइराखेका हुन्छन्। नयाँ बनाउने भन्ने म नयाँ बनाउने पक्षमा छैन, कि नयाँ बनाउँदै एउटा रिजर्भर बनाउँदा 5-10 लाखभन्दा मुनिमा बन्दैन, मर्मत गर्दा त 10-20 हजारमै तालतुल भइहाल्छ, किनकि यिनी बनेका धेरै भएको छैनन्, 8-10 वर्ष 15-20 वर्ष भएको छन्, यो 50-60 वर्ष त मजाले टिक्छ, कुनै कारणवश भूकम्पको कारण अथवा त्यो बनाउँदाखेरि त्यसको गुणस्तरको कमीले गर्दा कहीँ फुट्ने टुट्ने गरे आउन् तिनले तालतुल पारेर पनि हामीले गर्न सक्छौँ भनेर हामी त्योतिर लागिरहेछौँ। गत साल बामरुङमा पनि बनाइयो टल्नो धारपानी, अहिले उपल्नो धारपानी नै भइसक्यो, एउटा पूर्ण गाउँ पेडी खोला पूर्ण गाउँ पनि गत साल त्यसरी खानेपानी लगभग 2 किलोमिटर टाढाबाट लिएर एकदम दुःख थियो त्यहाँ पूर्ण गाउँ भन्नेमा, त्यहाँ पनि 2 किलोमिटर टाढा लियो, बजेट कमीले गर्दा 2 हिल ट्याङ्की राखेर पानी सङ्कलन गरेर त्यसरी वितरण गरिरहेको छ। खानेपानी लगायत बढी भएको पानीले अब तिनीहरूले गाउँ तरकारी चारेर अहिले हाम्रो गाउँमा खोलाको छेउमा पानी भएको ठाउँमा भन्दा त्यहाँ गाउँहरू राम्रो भएको पानी चारेर देखिएको छ, धेरै राम्रो नै भएको छ। बामरुकतिर पनि बामरुक र मेबाङमा हामीले सानातिना त गरिरहेका छौँ, तर सहरी खानेपानी भएको ठाउँमा अब त्यो हामीलाई पनि अब त्यहाँ ओडाले नगरले लगानी गर्ने त्यो गर्ने त्यो सहरी खानेपानी अन्तर्गत भावनाले उसले नै मर्मतसम्मार गरिने पाइप लगिदिने उसले बिल उठाउने सबै त्यो सहरी खानेपानीले गर्ने भावनाले मेवाङ बामरुकको अब त्यो नभेटेका त्यो खाने सहरी खानेपानीले नभेटेका ठाउँहरूमा नपुगेका ठाउँहरूमा हामीहरूले मर्मतसम्मार गर्ने योजना दिने हो, तर सहरी खानेपानी भएको ठाउँमा हामीहरूले हात हाल्न दिन्न, किनकि उसको स्वामित्व भइसकेका छ, उसको जिम्मेवारी कुरा हो। त्यही भएर यतापट्टि लगभग अर्को सालसम्म हामी अब साउन भडोमै पाइपहरू दिन्छौँ। त्यो अहिले इन्टेक किन धेरै बनाइयो किन अडुरो गर्यो भन्ने एउटा प्रश्न आउन सक्छ, तर त्यो के भनेपछि यो सुक्खा टाइम हो, सुक्खा टाइम इन्टेक बनायौँ भने त अब जेठ असारमा बजेट घोषणा हुन्छ त्यही अनुसार छुट्टाउँछौँ, हामीले कति लाग्छ के गर्छ भन्ने कुरा इस्टिमेट हामीले डाटा पहिले नै सङ्कलन गरिसकेका छौँ, कति एमएमको पाइप के लाग्छ भन्ने सबै डाटा सङ्कलन इस्टिमेट भइसकेका छ, त्यसलाई साउनतिर नपुगेका ठाउँमा फटाफट हामीहरूले पाइपहरू दिएपछि बर्खामा जमिन पनि खन्नलाई नै सजिलो हुन्छ, फटाफट खनेर पाइप लाइनको काम सम्पन्न गर्ने र घर घरै धारा पुर्याउने योजना छ भने बाजबी सुनामा अलिकति लिप्टो खानेपानी चलिरहेको छ, त्यहाँ पनि स्वास्थ्यसम्म जाने छुट्टै बजेट छ, हामीले 1 लाख दिएका छौँ, त्यसले पनि अब काम सञ्चालन भइरहेको छ। स्वास्थ्य आधारभूत स्वास्थ्य केन्द्रमा पुर्याउने त्यसको आसपासको बस्तीहरूमा दिने कार्यक्रम छ, र हामीहरूले सानो लिबाङ सल्लीबोटमा पनि हामीहरूले अब आउँदो सालमा त्यहाँ पनि अब खानेपानी त भएको तर व्यवस्थित छैन, कहीँ ट्याङ्की बनिदिने मर्मत गर्नुपर्ने, एक घर एक धारा मिटर सहित त्यहाँ समुदायले त्यही मिटर अनुसार त उहाँले 1 रुपियाँ
1: उठाएन, त लिफ्टिङ गर्नुपर्ने त्यस्तो छैन, मुहानहरू छ,
2: मुहानहरू कहीँ अब त्यस्तो घामथापामा अलिकति समस्या हो, तर त्यहाँ 2 घर मात्रै छन्, त्यहाँ हामी एउटा उपाय निकाल्दैछौँ, नजिक पानी लगिदिने अथवा थोरै अब लिफ्टको अभ्यास गरेर त्यहाँ सोलर भयो भने केही त्यहाँ भयो भने रात होला भन्ने सोच राखेको, त्यो अलि सोलरवाला लिफ्ट पनि अब धेरै महँगो पर्दो रहेछ त्यो प्लेटहरूलाई र मोटरलाई, त्यही भएर अब 2 घरकोलाई अब धेरै लगानी गर्नुपर्ने भावनाले त्यहाँ अलिक समस्या भएको छ, र अन्यत्र ठाउँमा त्यसरी लिफ्ट यो गुरासिनीमा लिफ्ट भन् लिफ्ट लिफ्ट भनिरहेका छन् बिजुलीबाट तान्ने, तर तिनीहरूले जत्तिकै अब बाहिर देखिएको लिफ्ट सोलरबाट तान्दा कम पैसाको पर्छ के गर्छ भनेर त्यो उसले तान्दासम्म त अब ठिकै हो, पछि बिग्रियो भड्क्यो भने फेरि अब धेरै महँगो छ, मोटर पनि महँगो छ, त्यो प्लेटहरू तिनीहरू पनि अब त्यसका सामान उपकरणहरू पनि महँगो छ, फेरि लिफ्ट फेरि बाढल लागेको बेला रातिमा फेरि अब त्यसले पानी तान्दैन,
1: बर्खामा पनि
2: बर्खा समस्या छ, कुहिरो लागेको बेला पनि अब त्यो समस्या आउँछ, त्यो जतिकै त्यो घाम लागेको बेला मात्रै पानी तान्ने हो त्यसले त्यो माग त्यहाँ गरिरहेका छन् गुरासिनीमा। हामीहरूले यो कपासिनीतिर पनि हामीले बाटो भए सिँचाइ भयो त्यसपछि आएर खाने पानी अहिले 20 लाखको पनि अब त्यो सिँचाइ कुलो बन्दैछ। कपासिनी हाम्रो 1 नम्बरमा पर्छ त्रिवेणीको नजिक नजिकतिर, तर त्यहाँ सबै कुराहरू भएको छ। त्यस्तै किसिमले अब यता रुनबाङतिर पनि अब सिँचाइ पाइप सिँचाइको कार्यक्रम लगभग 4-5 लाख जतिको त्यहाँ कार्यक्रमहरू भइराखेको छ। र हामीले वाखोला सिस्नेहरूतिर मैले अघि नै कुरा गरिसकेँ, त्यहाँ पुरानो खानेपानीलाई मर्मत गर्ने भल पहिरोले त्यही इन्टेकहरू पुरेको थियो त्यसले पनि अब सफा गरिसकिएको छ। अब पाइप लगेर त्यहाँ वितरण गर्ने यो मर्मततर्फ 5 लाखतर्फै हामीले वडाभरि सबै साना साना इन्टेकहरू बनाएर सबै सम्पन्न गर्ने कुरामा अगाडि बढिरहेका छौँ।
1: कति लाखको सिलिङ पाउनु भएको थियो गत यो आर्थिक वर्षमा?
2: यो आर्थिक वर्षमा हामीहरूले त्यही 36-38 लाख जति हो। अब त्यसमा हामीहरूले फेरि तलब पनि दिनुपर्छ उसलाई, स्वास्थ्य उहाँ सहरी स्वास्थ्य केन्द्र हरिकार्नको एकजना कासलाई पहिला हामीहरूले लगभग 7-8 जनाको 6-7 जनाको तलब दिनुपर्थ्यो। नगरले दिने बरु हाम्रो वडाको बरु काटेर त्यहाँ ऊ गर्ने भनेर हामीले त्यो गऱ्यौँ। तर अहिले पछि नगरले त्यो उसले तलब ऊ गर्ने भावनाले 1 जनाको मात्रै अब त्यसरी ऊ गरिरहेको छ तलब, हामीले ओडाले तिर्ने गरिरहेछौँ। भनेपछि हामीहरूले स्वास्थ्यतर्फ फेरि बिजुली वाइफाई त्यसपछि आएर सबै अब 3 ठाउँको 2 शहरी स्वास्थ्य र एउटा आधारभूत स्वास्थ्य केन्द्र भावनाले तिनीहरूलाई सबै मसलन र तिनी अब कम्प्युटर बिग्रिएमा अब तिनी खाने पानी भए सबै कुराहरू यी वडाबाट नै हेर्नुपर्ने हुन्छ। त्यसपछि विद्यालयहरूलाई पनि हेर्नुपर्ने हुन्छ। त्यही भएर हाम्रो विद्यालय पनि अब 3 आधारभूत 3 मावि छन् 1 नम्बर वडामा। त्यही भएर हाम्रो बजेट त अलिअलि त्यो छर्दा छर्दै पनि
1: सकिहाल्छ।
2: त्यही भएर त्यही त्यो कन्जुसाई गरी गरी अब त्यो खानेपानीतिर ऊ त्यो हामी बजेट त्यसरी ऊ गरेको हो।
1: स्वास्थ्यको संरचना यो डाँडो उडापट्टि मात्रै छ नि कि यतापट्टि पनि छ?
2: यता छैन, यता छैन दाना उडा।
1: 4 नम्बरकै
2: हामीले सेवा लिने भनेको अब
1: रेउगा र
2: 4 नम्बर रेउगामा हो। अब यता पनि स्वास्थ्यको माग भइरहेको थियो, हामीले पनि यहाँ आधारभूत स्वास्थ्य केन्द्रहरू स्थापना गर्नुपर्छ भन्ने यहाँको जनताको माग थियो। त्यो जायज माग पनि हो, तर अब त्यसलाई सञ्चालन गर्न त्यसलाई टिकाउनलाई बडो गाह्रो छ। किनकि अब त्यसमा 3-4 जना कर्मचारीहरू चाहियो, त्यसपछि भवनहरू चाहियो, औषधिहरू चाहियो, त्यसपछि दक्ष कर्मचारीहरू चाहियो, त्यसपछि अब त्यो माथिबाट थाइहरू हुने कुरा होइन। अब यहीँ आन्तरिकबाट ऊ गर्नुपर्ने हो, तलब खुवाउनुपर्ने। त्यही भएर अब ठाउँ ठाउँ हाम्रो त 4 हुन्छ फेरि, बरु हामीले सेवा लिने उतै लिने त्यस्तो अप्ठ्यारो परेर प्रत्येक गाउँ टोल बस्तीहरूमा घरमा अहिले अटो भए अब जिपहरू गाडीहरू चल्न सक्छ, बरु हामी त्यहाँ जाँदा राम्रो होला, राम्रो उपचार पाउन सकिन्छ। अब त्यसरी गाउँघरमा त आधारभूत अब सानो घाउ चोटले यसको रोकथाम गर्ने मात्रै हो। त्यही भएर त्यसलाई यतापट्टि हामी त्यतै सेवा लियौँ, अहिले त्यस्तो नगरौँ भनेर ऊ गरे हामीले स्थापना नगरेको हो। अब पहिले खुमिल गाविसको 7-8-9 नम्बर खेउँसी हो, त्यहाँ पहिले अलरेडी सहरी स्वास्थ्य केन्द्र स्थापना भइसकेको थियो, अब त्यसलाई सञ्चालन मात्रै गर्ने कुरा हो। त्यसपछि हरिघाटनाको सहरी स्वास्थ्य केन्द्र अब त्यो सञ्चालनमा अहिले पछि भयो, अब त्यहाँ बस्तीहरू पनि करे गाउँ अब हरिकाटना सुकाडको एरिया त्यहाँ गऱ्यो। त्यसपछि यता सल्लीबोट बाजबिसुना सानो लिबाङकोलाई फेरि अब सानो लिबाङमा थियो त्यसले हटाएर फेरि सहरी आधारभूत स्वास्थ्य केन्द्र त्यो बाजबिसुना स्थापना गरेर त्यहाँबाट सञ्चालनमा छ। र धेरै खर्च लाग्छ, हाम्रो 9 कर्मचारीहरू सबै अस्थायी करारमा छन्। त्यही भएर अब अहिले माथि सरकारको नीति पनि के छ भने चाहिँ अस्थायी करारले सबै हटाउने भावनाले हटाउने भन्ने परिपत्र भावनाले अब तिनीहरूको पनि अब ठेगान केही अटोपट्टो छैन। अब त्यसलाई अब स्वास्थ्य संस्था यदि त्यहाँ गाउँ टोल बस्तीबाट हट्यो भने समस्याको कुरा छ,
1: जटिल हुन्छ,
2: जटिल छ।
1: जस्तो त्यो करारमा राखेका कर्मचारीहरू पनि हटाउनु पर्यो भनेर आइसक्यो परिपत्र
2: आइसकेर हटाउने नै हामीले नमानेर बेरुज आइरहेछ त्यो तलब खुवाको। अस्थायी करारलाई नगरपालिका ओडामा भाग सबले हटाउने, ओडा कासो पनि हटाउने भने
1: नगरपालिका स्थानीय सरकारले हटाएन, त्यो त देशभरिकै समस्या नगरपालिकाको समस्या मात्रै रहेन।
2: होइन, माटिको परिपत्र अनुसार यहाँ पर रामप्रसाद सरले अब हटाउनु पर्छ यो हुन्न भनेर तिन चार पटक कार्यकालीय मिटिङमा ल्याउनु भएको थियो। हामीले कहाँ त्यो हटाए हटाउनेबाट सबै हटाइदिने, ओडै नराख्ने, नगरपालिका नराख्ने, नगरपालिका पनि खाली होइन्छ, ओडा पनि। अब त्यो हाम्रो नौजना दसजना कर्मचारी हट्छन् ओडामा अस्थायी करारको कुरो गर्ने भने, स्वास्थ्यको मात्र नौजना हट्छन्
1: यो ओडामा मात्रै,
2: यो ओडामा
1: भने 50,000 कर्मचारी हट्ने भयो किनभने यो नगरपालिका
2: नगरपालिकामा
1: छन् होला यस्तो
2: करार सबै ठाउँमा छन्, यिनी खास गरेर सहरी स्वास्थ्य केन्द्रतिर छन्। यो जस्तै होमामा ठाई छन्, ढबाङमा, कोटगाउँ, जङ्गोटतिर तिनीहरू अब एक दुईजना ठाई स्वास्थ्यकर्मीहरू छन् भने अन्यत्र अब अस्थायी करार। न्युन्जालामा 20-22,000 तलबमा त गरिरहेका छन्।
1: विद्युत त वडाभरि सबै ठाउँमा पुगेको छ नि,
2: पुगेछ। वाइफाई र विद्युत त सबै ठाउँमा पुगेको छ, गत साल वाइफाई सबै विद्यालय र सबै स्वास्थ्य संस्थामा पुर्याइसकेका छौँ।
1: वडाले पनि केही लगानी गर्यो,
2: हामीले वडाले पनि गर्यो, कहीँ अब त्यो यो नेटवर्किङवाला छन् नि तिनीहरूले अनुरोध गरे, अब ऊ गऱ्यौँ, उनीहरूले नै लग्न लगाएँ। त्यसपछि त्यहीँबाट अब जेटबाङतिर पनि लाने भन्दै थियो, जेटबाङ साइड लगेन होला। पहिलाको त्यो स्वास्थ्यले त्यो आफ्नो अपडेट राख्नलाई, आफ्नो रेकर्डहरू अपडेट राख्नलाई त्यो ठुला ठुला त्यो ऊ दिएको थियो नि, त्यो वाइफाई जस्तो ऊ गर्ने त्यो दिएको थियो, त्यो धेरै महँगो रहेछ, त्यसलाई हटाइदिएमा अहिले टार पहिले वायरलेस होला कतातिर देखाएर त्यो ऊ गर्ने सेटेलाइट होला, त्यस्तो ऊ थियो, धेरै महँगो थियो त्यसको,
1: त्यो सब विस्थापित भयो,
2: सब विस्थापित भइसक्यो थियो।
1: अहिले तार होला, अहिले त यो त सस्तो पनि छ,
2: योबाट सस्तो छ, कहिले बेला हावाहरूले अलिकति केही डिस्टर्ब गर्छ, नत्र योबाट ठिकै भएको छ,
1: राम्रै छ।
2: त्यही पनि हजुर, त्यही पनि अब तिनवटा स्वास्थ्य संस्थामा विद्युत र त्यसको त निश्चित ऊ वाइफाईको अब त्यो 1,200 महिनाको त्यो विद्युतको बिल भरि त्यो जाडोमा हिटर सिटर यताउता बढी परेको हुने, केही यो सिरिन्जहरू उमाल्नु पर्ने, केही पकाउनु पर्ने भावनाले त्यो विद्युतबाट ऊ गर्ने प्रयोग हुने भावनाले अलि बिल बढीहरू आइरहेको हुन्छ ओडामा, ओडामा त्यसपछि यी स्वास्थ्य संस्थाहरूमा।
1: त्यो पनि ओडाले नै, जस्तो त्यो ओडाले नै बेहोर्छ स्वास्थ्य संस्थाको विद्युत बिल पनि,
2: ओडाले नै बेहोर्ने हो हामीहरूले,
1: हामीले विद्यालयको त आफै बिहोरिरहेको,
2: विद्यालयको आफै बिहोरिरहेका छन्। अब कहिले बेला अब त्यो केही नेट इन्टरनेटको अब तिर भनेर थोरै 10-20,000 तिनीहरू हामीहरू लिन्छौँ, नत्र उनीहरू आफै नै व्यवस्थापन गरिरहन्छ विद्यालयले।
1: अनि अब खानेपानीको मेन समस्या रह्यो, विद्युत सबै ठाउँमा पुगिसकेको छ, शिक्षामा नि समस्या,
2: विद्युत विद्युतमा अलिकति गत साल हामीहरूले लगभग 80-90 पोलहरू लगाएर हामी तल गुरासी कपासिनी त्यसपछि यता झेम्बु खरेनतिर 8 जति गराएको छौँ। अब बाँकी भनेको झेम्बु खरेनको केही भाग र तल रामओडार तिर राटामाटा रामओडारतिर र यता औलेसिनी भन्ने माथि डको नजिकतिर तिताबी बाँकी छ, अझै 100-150 पोल कम्तीमा लाग्नेछ। र पहिला टाँगेको पोलहरू धेरै लामा लामा डोरीमा भए हुनाले कहीँ रुख छुने, कहीँ जमिन छुन लगाएको ठाउँहरू छन्, अब त्यस्तो गर्दा हामीले 100-150 पोल अझै 1 नम्बर ओडामा लाग्नेछ। विद्युत सबै ठाउँमा पुगेको छैन, मेन बस्तीहरूमा पहिले नै पुगिसक्यो, अब हामीले अब त्यो थोरै तिनो थोरै घरहरू भएको ठाउँतिर बाँकीहरू थिए, तर त्योलाई पनि पुरा गर्दैछौँ। यो साल विद्युत एक नम्बरवटामा सबै ठाउँमा सम्पन्न गर्ने भन्ने सोचमा छौँ। हामी विद्युत कार्यालयसँग पनि समन्वय गरिरहेका छौँ। हामीले पोलोहरू दिनुपऱ्यो, हामी बरु ओडाले धुवानी गरेर सरमबाट नै हामीहरू तयार गर्छौँ भन्ने। अब विद्युत कार्यक्रम त फेरि अब त्यसरी अब बजेटहरू हुन्न, उनीहरू निश्चित ठाउँमा हुँदो रहेछ,
1: सिस्टमबाट
2: हुने, त्यो कहिले आउने हो, के गर्ने हो, त्यो पोल पनि ऊ टेन्डरै हुँदो रहेछ, त्यो पोलहरू नआएर मात्रै रोकिया छ यहाँ। नत्र हामीले ढुवानी गर्नलाई पनि, पोलहरू ढुवानी गर्नलाई पनि हामीले ओडाले नै छुट्टा छौँ, किनकि बिजुलीबाट कोही वञ्चित नहुन् भनेर अब त्यस्तो सोचमा छौँ। त्यो तिन चार ठाउँ त्यस्तो बिजुली गोठहरू कहीँ घर जस्तो नि भएको, गोठ जस्तो नि भएको, कोही सडै बस्ने, कोही अब कहिले काहीँ मात्रै छ महिना बस्न जाने, त्यस्तो ठाउँहरू एरियाहरू बाँकी छन्, अन्यत्र ठाउँमा पुगेका छ।
1: अब विद्यालयको सङ्ख्या पनि यसो हेर्दा अलि धेरै देखियो यो वडामा, होइन? माध्यमिक विद्यालय तिनवटा, दस पढाइ हुने,
2: हजुर,
1: त्यस पछाडि आठ कक्षासम्म पढाइ हुने तिनवटा, छवटा विद्यालय भने त प्राय वडामा एउटा दस बाह्रसम्मको एउटा मात्रै हुन्छ, पढाइ ठाउँ कतै दुईवटा होला, अलि थोरै ठाउँमा मात्रै तिनवटा हुन्छ। भूगोल यहाँ पनि भूगोलकै कारणले हो यो तिनवटा माध्यमिक विद्यालय स्थापना गरेर के अरे सञ्चालन गर्नु पर्यो?
2: यो भूगोलकै कारण एउटा भइहाल्यो। अब यहाँ यो हाम्रो पहिलाको सात नम्बर एउटा पानाधार पनि त्यति होला, मेवा बाम्रुकको यहाँ बाम्रुको तारामा विद्यालय छ। यसमा अब हाम्रो यहाँ सञ्चालनमा रहेको त्यो पछि अब यो नगरपालिका रोल्पा नगरपालिका हुँदा अब खुमिलको तिनवटा वडा, फेरि सात आठ नौ ख्याउँसे पनि अब एउटै वडामा पर्यो, त्यहाँ पनि अब त्यो सञ्चालनमै रहेको विद्यालय हो त्यो मावी भने। अब धारपानीमा फेरि अब आधारभूत विद्यालय अब पहिलेदेखि नै चालु भइरहेको, त्यसपछि अब सल्ली बोर्डमा पनि अब आवि अब सञ्चालनमा रहेको, हरिघाटनामा पनि अब त्यो आवि सञ्चालनमा रहेको छ। त्यसले अब सल्ली बोर्डमा पनि आठसम्म, हरिघाटमा पनि आठसम्म सञ्चालन गरेको थिएँ, त्यसलाई मर्च गर्ने, त्यो स्यानलिबाङको स्कुलले पनि मर्च गरेर त्यो मावि काभ्रेमा बनाएर अब त्यहाँ मावि बनाइयो। अब ख्याउँसेको हकमा अब त्यसले मर्च गर्न सकेको छैन, अब त्यहाँको बस्तीहरूमा अब त्यहाँ सञ्चालनमा रहिरहेको विद्यालयलाई यताउता गराउन बडो गाह्रो हुनु रहेछ। अब त्यहाँ पहिला खुमेलबाट अब यताबै जोडिएको वडा पऱ्यो, विद्यालय पनि सञ्चालन भइराखेको, त्यो विद्यालयलाई अब गुणस्तर कसरी दिने भन्नेमा हामी चिन्तित छौँ। यसलाई त्यहाँ शिक्षकहरू पनि अब छन्, तर विद्यालयमा अब जतिको किसिमको गुणस्तर आउनुपर्ने, रिजल्ट आउनुपर्ने, त्यो अलिक कम आइरहेको छ। र काभ्रे माविमा एसीमा अब अन्यत्र विद्यालयको तुलनामा पर्सेन्टको हिसाबबाट ठिकै आइरहेको छ भने, यो टाढा माविको के भनेपछि यो बाल कल्याणको विकल्पमा अब उतातिर कसै विद्यार्थीहरू भर्ना हुन नपाउने अब त्यस्तो अवस्थामा विकल्पको रूपमा पनि अब यो सञ्चालनमा आइरहेको छ यो विद्यालय। पहिले बाल कल्याणभन्दा यो तारा माविको पढाइ राम्रो छ भनेर हाई स्कुलको वरपरका साट्टाली खोला सम्मका विद्यार्थीहरू पनि यही तारा माविमा आइरहेको अवस्था पनि हो। पछिल्लो चरणमा अब यहाँको अब के भयो पछि अब उता नमुनाको रूपमा भने आइसक्यो, त्यसपछि उताको प्रशासनदेखि लिएर विद्यालयको पठन पाठनदेखि लिएर सबै कुरा राम्रो भए हुनाले पनि अब नमुनाको रूपमा पुरस्कृत पनि भयो। त्यसरी अब विद्यालयहरू त राम्रै किसिमले अब चलाउनलाई बडो अप्ठ्यारो परिरहेको छ। अब त्यो मर्ज गरेर एउटा बनाउन नसकिने, अब दुई तिनवटा दुईवटाले एउटा गराउन नसकिने अवस्था आइरहेको छ। यो त अब माथि शिक्षा नीति नै चेन्ज भएर अब माथि बेरै फेरबदल भएपछि हो, नत्र नै यो जनप्रतिनिधिले अब यहाँ हामीहरू ओडा
1: त्यो मर्ज गर्ने अवस्था छैन,
2: अवस्था अब यहाँ हामीहरूको बसको कुरा छैन। मर्ज त हामीहरूले अब नगरपालिकाले एउटा ऊ ल्याउने हो, शिक्षाले एउटा नीति लिएर अगाडि बढ्ने हो। अब त्यति मुखले अब मर्ज गराउने, यो मिलाउने, यसो गर्ने भनेर मात्रै पनि भएन। अब त्यसलाई विकल्प दिन सक्नु पर्यो, त्यहाँको जनतालाई सन्तुष्टि पार्न सक्नु पर्यो, हरेक कुराहरू छ
1: त्योहरू अड्किरह्यो।
2: त्यही भएर अड्किरहेको
1: विद्यालयमा त विद्यार्थी सङ्ख्या अत्यन्तै हुन्छ नि त।
2: विद्यार्थी सङ्ख्या त्यहाँ अब ठिकै ठिकैको छन् दुई ठाउँ नै, अब त्यो रिजल्ट अलिकति राम्रो नआइरहेको अवस्था हो। अब विद्यार्थीको सङ्ख्या कम हुन बित्तिकै त अब तिनीहरू पनि बाध्यता हुनुपर्छ मर्छ हुनलाई। अब त्यसको विकल्प अब केही शिक्षा नीति ऐनमा अब केही परिवर्तन भएर केही ठाउँमा आउला अब आइन्दा दिनहरूमा।
1: अब विद्यालयमा पनि त्यस्तै समस्या छ होइन, अब भने जस्तो गुणस्तरीय शिक्षकहरूको अवस्था त अब नपाउने, दरबन्दी नहुने, यो हरेक समस्या छ नि त झेल्नु परेको।
2: हजुर समस्या छ। अब प्राविका माविमा प्राविका शिक्षकलाई हेडसर बनाउनु परेको छ रिक्वेस्ट गरेर, भनेपछि अब समस्या नै छ। अब त्यो कम्तीमा भने अब माविको टिचरलाई, स्थायी टिचरलाई प्रहको जिम्मेवारी दिन पाएमा कि सुधार आउन सक्थ्यो कि भन्ने सोच हो हाम्रो।
1: तर यहाँ त अहिले जबरजस्ती प्राविकले माथिसम्म
2: करारले अब त्यो पर भएपछि अब त्यो अलिकति त्यही विद्यालयमा अब करार हेडमास्टर छ, अब थाईवाला अब सहायक तल्लो स्तरमा छ, अब त्यो त्यहाँ त ब्यालेन्सै मिल्दैन नि।
1: तर स्तरीय गराउन त सक्नुहुन्छ नि तपाईँहरूले नगरपालिकामा, एक हिसाबले नगरपालिकाभरि छलफल गरे त स्थानीय सरकार हो, स्थायीलाई नै अनिवार्य।

0: टिचरहरू हुन्छन्, अब तिनीहरूलाई ह्यान्डल गर्ने कुरा हो, त्यसरी झन्झट लिनु चाहन्नन् नि, पहिलो कुरा। दोस्रो कुरा, अब सबै अब ऊ गरेर मिलेर अब यसले बनाउने भनेर अब ऊ गरे भने अब उनीहरूले पनि बाध्यकारी हुन्छन्। म थाहै त थिएँ, हुने मन त थियो, तर मलाई हटाएर अब उसले बनाउने भएन नि, ठिकै छ, झन्झटित नै हुन्छ भन्ने अब त्यस्तो किसिमको देखिरहेको छ।
1: यो जस्तो दिवा खाजा छ नि, त्यो दिवा खाजा पनि अब कतिपय ठाउँमा जङ्क फुडहरू खुवाउने अनि अलिकति पोसिलो खाने कुराहरू खुवाइन्न भन्ने गुनासो आउँछ नि, के छ? कहिलेकाहीँ विद्यालयमा पुग्नुहुन्छ, यहाँको वडामा दिवा खाजा सञ्चालन भएका विद्यालयहरूमा उनीहरू कस्तो खाजा खुवाइरहेछन्, पौष्टिक तत्त्वको कतिको पर्याप्त मात्रामा छ त्यो खानेकुरामा भन्ने हिसाबले
0: त्यो खाजा खाने समयमा कहिलेकाहीँ अब त्यस्तो अनुगमनको हिसाबबाट आफ्नो कार्यक्रमको हिसाबबाट जाने बेला अब त्यस्तोमा अब हेर्ने नै गर्छौँ हामी। दैनिक त भ्याउँदै भन्नौँ, कार्यालयले कार्यालय सञ्चालनमा भ्याउने कि अब त्यो दिवा खाजामा अब दैनिक चेक गर्ने त अब सम्भव हुँदैन। हामी गएको बेलामा हामीले भन्ने गर्ने त गरेका छौँ, यसले अब अलि लोकल चिज अब आमहरू खुवाउनुपर्छ भन्ने कुराहरू त उठाउँछौँ। तर केटाकेटीहरूले पनि कस्तो भने चाहिँ अब त्यहाँ खाजा अब त्यस्तै किसिमको ऊहरू दिँदा अब तिनीहरूले नखाने फर्कुने फाल्ने त्यस्तो गरे पनि देखिया छ। अब स्थानीय लोकल चिजहरू नखाने बानी बसिसकेको छ कि, यस्तो अप्ठ्यारो भइसकेको छ तिनीहरूले। अब अरू जङ्क फुडहरू तिनीहरू त दिने ऊ गर्ने कुरा त छैन। अब कोही ठाउँहरूमा कहिलेकाहीँ अब गाउँबाट दुधहरू सङ्कलन गरेर अब कमसेकम कहिलेकाहीँ अब खिरहरू खुवाउने, कहिले अब त्यो गाउँकै चिजहरू मकैहरू पोलेर खुवाउने, हरियो मकैहरू त्यहीँ स्थानीय, अब त्यस्तै कहिले होला फलफुलहरू, अब त्यस्तो किसिमको रुटिन बनाउने रोटीहरू पनि अब त्यसरी ऊ गर्दैन, खाँदैनन् बच्चाहरूले। त्यो समस्या त्यो भइरहेको छ कि अहिले, त्यही भएर बडो समस्या छ।
1: त्यो पनि अर्को च्यालेन्ज भयो
0: बुझाउनेलाई, च्यालेन्ज त्यो
1: बच्चाहरूलाई त अब उनीहरूको त जिब्राको स्वादसँग बुझ्ने पनि भएको छैन, मैले चाउचाउ खाएर जङ्क फुड खाएँ भने मलाई मेरो स्वास्थ्यलाई के असर गर्छ पछिसम्म भनेर बुझ्दैनन्,
0: बुझ्दैनन् तिनीहरू। तिनी फारोहरू बनाएर कहिले उसले दिइरहेका हुन्छन्, त्यो कति खाने कति फाल्ने, कहिले झन् खाने नखाने त्यस्तो पनि देखिरहेको छ कि, बडो समस्या भइरहेछ। त्यो खुवाउने खाने भन्ने कुरा त विद्यालयमा मात्रै नभएर त्यो घरमा बाउआमा अभिभावकहरूले पनि विशेष ध्यान दिनुपर्ने देखिन्छ, किनकि घरमा
1: जस्तो अभिभावक शिक्षा पनि आवश्यक पर्यो। त्यो कहिलेकाहीँ अभिभावकहरूलाई पनि अब सकभर जङ्क फुडै नखुवाइदिनुहोस्, अब जङ्क फुडका बेफाइदा हुन्छ यो कुराहरू बताइदिनुहोस्, अरू खाना खाँदाखेरि अब के फाइदा हुन्छ, अर्ग्यानिक खाना खाँदाखेरि के फाइदा हुन्छ, त्यो कुराहरू बताइदिनुहोस् भनेर।
0: यहाँ नगरको कार्यक्रममा, वडाको कार्यक्रमहरू, त्यसपछि कुनै सङ्घ संस्था कार्यक्रमहरूमा अब त्यस्ता कुराहरू त उठिराखेका हुन्छन् भन्ने कुरा सबै अब भनिराखेका हुन्छौँ हामीहरूले, कार्यान्वयनमा अब अलिक कमी भइरहेछ।
1: यहाँ त अब यो वडा नम्बर एक कस्तो पनि पर्यो भने अब कतिपय भूभागहरू सिधै कालो पत्रे सदरमुकाम छिर्ने प्रवेशद्वार पनि भएको हुनाले अब यो कति ठाउँ त सुगम छ, डाँडो यतापट्टि हेर्दा अलिक सुगम, उतापट्टि हेर्दाखेरि अब हरेक हिसाबले दुर्गमको जस्तोले, त उताको नागरिकले पनि हामीलाई अलिक हामी हेपिएको हो कि, हामी छुट्टै पल्लोपट्टि छुट्टै वडा यतापट्टि छुट्टै हो कि भन्ने जस्तो उनीहरूको उतातिरको त्यहाँका नागरिकहरूको गुनासो पनि छ के, र त्यस्तै त्यस्तै पनि छ होइन। अब सडकका कुराहरू पनि अब त्यति राम्रो नभएको हुनाले कहिलेकाहीँ गुनासो आइरहेछ नागरिकहरूको।
0: अब सब यसो झट्ट हेर्दा त्यो ठिकै हो, अब यो यतापट्टि हाम्रो वडा कार्यालय पनि अब यहीँ भएको, त्यसपछि अब कमसेकम यो एउटा गाउँ बस्तीहरूमा कालोपत्रे अब भइसकेको छ यहाँ मेवाङ भामरुकमा, र मेन हाइवे पनि अब एक नम्बर वडाकै भूगोलबाट आएछ। जङ्गलमा अब जङ्गली जनावर हिँड्ने ठाउँबाट आए पनि अब आखिरमा भूगोलै छु, यो केही नजिकतिर पर्यो यताको, यो पहिलाको 7 नम्बर वडा, र बाटोघाटोहरू पनि ठाउँ ठाउँमा खुलिया छन्। अब कहिले बर्खामा त बन्द पनि हुन्छन्, त्यो यताको हिसाबबाट उता खेउँसे सल्ली।

0: बाचबिचमा हरिघाटमा पछि परेको जस्तो पनि देखिन्छ, तर हामीहरूले हामी आएकोदेखि हामीले प्रत्येक साल 50 लाख 60 लाख त बाटोको लागि उतै छुट्टाएको थियौँ, खानेपानी पनि उतै छुट्टा छौँ, उता पछि परेकै छ भनेर त छुट्टाको त्यस सङ्घ प्रदेशबाट आएको बजेटहरू पनि उतातिर जस्तै
1: मसिना
0: उता बजेटहरू थुप्रो राखिरहेको छ, यताका जनताले पनि उटी मात्रै हालिरहेको छ, यो त्यो उटैको मान्छेले मात्रै उ गरिरहेको छ भन्ने त यहाँको वडा अध्यक्ष भएर उटा डाँडा उटा मात्रै हेरिरहेको छ, यहाँ हाम्रो गाउँ नै यस्तो छ उस्तो छ, यहाँ अब जाली लगाउनु पर्ने छ, यहाँ खानेपानी यस्तो भएको छ, बाटो यी बन्द छ के हो भनेर यताकाले भनिरहेको छ, उटाकाले फेरि यो उटाको अध्यक्ष छ र अब उटी मात्रै हाल्यो होला यी यता गरेर थोरिदिएछ भनेर भन्छन्, हामीले त सबै दिएछौँ दिन त उटै त्यो पछि परेछ भनेर खानेपानी पनि अब कर्मागत उटा हरिघाट नकरेकोबाट सुरु गऱ्यौँ हामीले उबाट निर्माण गर्ने भर्खर सुकाड आइपुगेछ, अब हाम्रो कार्यावली नै सकिन लागिसक्यो, त्यो उताको त्यो नै आडा गाउँ पनि भइसकेको छैन वास्तवमा, त्यसपछि बाटो पनि हामीले सलिबोटदेखि काभ्रेसम्म 50 लाख, सलिबोटदेखि खेउसम्म 50 लाख त्यसरी राखिएका छ, त्यसपछि एकचोटि मात्रै यहाँबाट बामरुकदेखि धारपानी निपानीसम्म 50 लाखको त्यो कार्यक्रम यता परेको हो, नत्र हामीहरूले यताको तुलनामा उता पछाडि परेको छ पोल्नु भाग भनेर हामीले त्यसरी ऊ गरेका छौँ भने अब यस्तै जनताको गुनासोहरू अब त्यो त्यस्तोहरू त भइरहेछन्, तर सत्य तथ्यमा मूल्याङ्कन यसले यता हेरिरहेछ कि उता हेरिरहेछ कि बराबर हेरिरहेछ कि कतिको काम गरिरहेको छ अथवा ठगिया छ बदमासी गरिरहेको छ भन्ने जनताले मूल्याङ्कन गरिरह हुन्छन्, हामीलाई थाहा हुन्न कि त्यो मैले बदमासी गरेको मेरो मुखमा नभन्ला नि तर बाहिर त आइहाल्छ, तर त्यस्तो कुराहरू कुनै गल्ती मिस्टेक बाई गल्ती हुने बेग्लै कुरा हो, नत्र नि त्यसरी जानी जानी नियत बस त्यसरी त पक्षपात गर्ने बदमासी गर्ने गरेको जस्तो मलाई लाग्दैन।
1: वडाले समग्रमा प्रायोरिटीको जहाँ आवश्यकता छ आवश्यकताको आधारमै काम गरिरहेको छ,
0: आवश्यकताको आधारमा उरिरहेछ, अहिले बजेटहरू पनि माथिबाट नै आउन्न, यहाँ वडामा पनि अब त्यो बजेटहरू त्यति बढी अब त्यहाँ हुन्न भए पनि अब सबै सेक्टरले आर्थिक विकास सामाजिक विकासतर्फ पूर्वाधारतर्फ सुशासनतर्फ कार्यालय सञ्चालनतर्फ त्यसपछि अब विपदतर्फ तिनी अब सबै सेक्टरले उ गर्दा त्यो उता उता विद्यालय तिनी अब स्वास्थ्य संस्था त्यसपछि अब यिनी सबै निर्माणतर्फ भौतिक पूर्वाधारतर्फ गर्दा त्यो बजेटहरू अब त्यो यहाँ करोडौँ भए पनि अब दुई चार लाख त्यो छर्दा छर्दै सबै सिद्धिहाल्छ।
1: 79 कतिको सिलिङ पाउनु भएको थियो पहिलो बजेट यहाँले ल्याउँदाखेरि, 82 आइपुग्दाखेरि यहाँले 45 लाखै पुगेन, यहाँ सुरु वर्ष कति पाउनु
0: सुरु 50 लाख हो, त्यसमा फेरि अब समूहपूरक हुन्छ नि त्यो छुट्टै परदेशको त्यसको त 1 करोड थियो
1: सुरुमा, 1 करोड पाउनु
0: 1 करोड थियो त्यो छुट्टै वडाको फेरि छुट्टै थियो,
1: डेढ करोड बिस्तारै घटिरहेछ है,
0: बिस्तारै डबल घटिरहेछ, अब यहाँको अब नगरको पनि अब सबै क्षेत्र खर्चहरू बढ्दै गइरहेछन् सबै कुराहरूमा, त्यसपछि उता नगरपालिकालाई अब सक्षम नबनाएर वडा हुने कुरा भएन, अब वडामा अब थोर घट्दै गइराखेको छ, नगरको फेरि अब खर्च पनि बढ्दै गइरहेछ, पुराना संरचनादेखि सबै गाडीहरू पुराना भएको छन् मर्मतर्फ यता उता, अब त्यही पहिला बनेका संरचनाहरूलाई पनि अब त्यसलाई नियमितता दिनु पऱ्यो, त्यस्तो गर्दा पनि अब बजेटहरू कमी वडामा पर्न गएको हो।
1: अब हामी अन्त अन्ततिर पनि छ अध्यक्षजी यो कुराकानीको, अनि जस्तो नागरिकको चेतनाको स्तरलाई बढाइदिनको लागि त्यस्ता कार्यक्रमहरू जस्ता चेतनाको विकास हुन सकेन भने पनि खालि बाटो मात्रै पुर्याइदिएर हरेक जस्तो सुविधा मात्रै पुर्याइदिएर हुँदैन, त्यसलाई प्रयोग कसरी गर्ने भन्ने कुराहरू लगिदिएर आज धारा बनाइदियो भोलि बाजी फाल्दो आज बाटो खन्दो भोलि सामान्य बाटोमा केही खस्ला अथवा नालामा केही जम्मा होला त्यो पनि खोलेन सबै अर्काकै भर पर्न लाग्यो भने पनि त्यसले हुँदैन, चेतनाको विकास बढाउनको लागि जनप्रतिनिधिहरूले अलिक बढी भूमिका खेल्नु पर्थ्यो कि खेल्न सक्नु भएन कि भन्ने केही जानकारहरूको गुनासो पनि छ समाजमा भएका बुद्धिजीवी शिक्षित भनिने मान्छेहरूले त्यो गुनासो भेटाउनु भएको छ, खासमा त्यहाँ तपाईँहरूको लगानी कम हो त्यो क्षेत्रमा?
0: त्यो क्षेत्रमा लगानी एउटा हिसाबले कम पनि हो, जनतालाई जनचेतना चेतनशील बनाउनलाई यो हाम्रो सम्पत्ति हो, यो हाम्रो चिज हो, यसले बिगार्नु हुन्न, भड्काउनु
1: म हिँड्ने बाटो मैले प्रयोग गर्ने
0: धारा हो भन्ने कुरा त्यो जनप्रतिनिधिको एउटा भूमिका हुने नै भयो। तर त्यो जनप्रतिनिधिले मात्रै त्यो गर्ने होइन, त्यो आफैबाट पनि ऊ सिकेर आउनु पऱ्यो नि। तिनीहरू त नसिकेको काँचो मान्छेहरू गाउँ बस्तीमा त छैनन् नि, तिनीहरूले सबै कुरामा सक्षम छन्। हामीहरू एउटा कामको लागि सरासर अगाडि गइरहेका हुन्छौँ, तर तिनीहरूले निगरानी त्यो त्यसको मेयरको उपमेयरको वडा अध्यक्षको वडा सदस्यको एक एक टिकाटी पनि एक एक पोइन्ट बाई गल्ती भएको चिजहरू आउन सक्ने जनता छन् भनेपछि यो सम्पत्तिलाई कसरी जोगाउने, कसरी संरक्षण गर्ने, यो खानेपानीले मर्मत कसरी गर्ने, बाटोलाई के गर्नुपर्ने भन्ने कुरा हामीहरूले जनप्रतिनिधिले सिकाइराख्नुपर्छ जस्तो मलाई लाग्दैन।
1: थाहा छ तर
0: जानी जानी नै त्यो गरेछन्। जस्तै सुतेको मान्छेलाई उठाउन सजिलो हुन्छ, तर सुतेको भेष पार्यो भने त्यसलाई साटकालमा तल लग्यो भने त्यो सुते जस्तै अवस्थामा देखिन्छ भने जस्तै त्यो त्यस्तो भान भएको हो। आफ्नो व्यक्तिगत सम्पत्ति र चिजलाई एकदम संरक्षण गर्ने, अर्काको भएपछि भर्काइ नै हुन्छ, बिगारी नै हुन्छ, मतलब नगर्ने, बिगार्नुपर्छ भन्ने नियत बढी भए जस्तो मलाई लाग्छ। यो हाम्रो सबैको साझा सम्पत्ति हो भन्ने परिवर्तन आउनु पर्यो। यो परिवर्तन एउटा वडा अध्यक्षले त एउटा क्लास ल्याउला, एउटा कार्यक्रममा भन्ला, त्यो कुरा भनेर जाने हो। हामी गाउँ टोल बस्तीमा घुम्दा बस्दा पनि सबै कुराहरू यिनी कुराहरू डोरिरहेका हुन्छन् भनिराख्छौँ, त्यो चेतना त फिर्ने त जनताको नै हो। त्यही भएर अब यो जनप्रतिनिधिले मात्रै सबै अब त्यसलाई सबै चिज हेरेर त्यसले पोख्त बनाउने जिम्मा जनप्रतिनिधिको मात्रै त होइन। जनप्रतिनिधिको भनेको जनताले कहाँ के आवश्यक छ, जनताले कसरी सुसज्जित गर्ने, विकास निर्माणदेखि जनचेतना अभिमुखीकरणदेखि लिएर सबै कुराहरू नगरपालिका वडाले कार्यक्रमहरू सधैँ अगाडि बढाइरहेको छ र पार्ट पार्टमा हाम्रो दुईवटा वडा जस्तो भए हुनाले एउटा कार्यक्रम यता गऱ्यो भने मैले डबल गराउँछु जहिले पनि उता कहिले यता नगराएर सबै उता मात्रै गरिदिन्छु। त्यस्तो किसिमले यहाँ अन्य वडा भन्दा यो वडा किन मै अचम्मै परिरहेको छु। अब कस्तो कस्तो नमिले अब
1: गुगलको हिसाबले दुईवटा वडा जस्तो हुँदाखेरि डाँडोभरि डाँडो पारी हुँदा अब समस्या भयो।
0: अनि कुनै कार्यक्रम गर्न पर्यो भने अब यस्तो अप्ठ्यारो छ, बरु तिन राउन्ड यो वडामा गाउँ गाउँमा भन्दै जे जे भन्नुपर्ने गर्नुपर्ने बरु तिन फेरासम्म घुम्नलाई म सजिलो लाग्छ। दुई ठाउँको जुटाएर कार्यक्रम गरौँ न, यस्तो ढौ भएको छ, अब समस्या भएको छ।
1: अन्तिम माधवजी मैले सोध्न छुट्या भन्ने पर्ने केही छ यहाँले?
0: मैले त अब त्यस्तो देख्दैन, तर वडाको जिम्मेवारी हैसियतले म निर्वाचित भएदेखि अहिलेसम्म जति भए गरेका कामहरू सङ्घ प्रदेशदेखि लिएर नगर वडाबाट सञ्चालित योजनाहरू छन् यसलाई सही किसिमले परिचालन गरे जस्तो लाग्छ। अब त्यस्तो केही अब त्यस्तो गल्ती कमजोरी भएको भए आउनुहोस् तपाईँहरूले मलाई जानकारी गराउनुहोस्, कुनै मैले गरेका गर्न लगाएका कामहरूमा गल्ती भएमा अब त्यस्तो किसिमको केही अन्जान भएमा त्यस्तो किसिमको सुधार गर्ने मौका दिनुहोस् भनेर मैले जनता सामु सधैँ मैले भन्ने गर्ने गरिरहेको छु। त्यस्तो कुराहरू आइरहेको छैन र अब हाम्रो कार्यकाल अब लगभग थोरै थोरै भएको हुँदा हामीले एउटा बजेट मात्रै त्यसलाई प्रवाह गर्ने र त्यस बजेट पास गर्ने अधिकार छ। त्यो अनुसार अब कुन तरिकाले त्यो बजेटले सही किसिमले देखिने किसिमले एउटा प्रभाव नपर्ने गरेर सही तरिकाले त्यो बजेटलाई छुट्याउने र जनता सामु लाने योजना छ र खासै यस ओडामा हाम्रो स्वास्थ्य संस्था एकापट्टि स्वास्थ्य संस्था अब ओडाले रेखदेख गरिराख्नु पर्ने हो अब त्यहाँ मिटिङमा मात्रै जाने अवस्था छ अनि पछि अब योजनाको काममा त्यो निगाबेल त गइन्छ तर अब सडै अब त्यसरी रेखदेख गर्नुपर्ने हो त्यसरी गर्न सकिराखेको अवस्था खास कम छ तर म आफ्नो कामले गएको बेला प्रत्येक विद्यालय स्वास्थ्य संस्था हरूमा गाउँटोल बस्तीहरूमा आफूले बुझ्ने अब तिनीहरू के समस्याहरू छन् भन्ने बुझ्ने काम कुराहरू भइरहेको छ।
1: हर्षदेवजी महत्त्वपूर्ण समय दिनुभयो जनतासँग रोल्पा नगरपालिकामा र वडाका हरेक गतिविधि आम श्रोता दर्शकको माझमा पुर्याइदिनु भयो जनताको माझमा पुर्याइदिनु भयो यसका लागि यहाँलाई विशेष धन्यवाद।
0: नमस्कार हजुर अन्तमा मालासी रेडियो संवाददाताज्यू र परिवारज्यूलाई सबैलाई नमस्कार गर्दै बिदा हुन्छु।
1: धन्यवाद।
2: कार्यक्रम जनतासँग रोल्पा नगरपालिकामा अहिले तपाईँले सुन्नुभयो रोल्पा नगरपालिका वडा नम्बर एकका वडा अध्यक्ष कुमबहादुर थापासँग हाम्रा सहकर्मी लोकेन्द्र चन्दले गर्नुभएको कुराकानी। तपाईँको माझमा कुराकानी प्रस्तुत गरिसकेपछि अब हामी कार्यक्रमको अन्त्यमा आएका छौँ। आजको कार्यक्रममा हामीले प्रसारण गरेको सामग्री हजुरहरूले कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। हौस् त रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाको समय यही सकिएको छ। यतिन्जेलसम्म कार्यक्रम सुन्नुहुने तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिकहरूलाई धन्यवाद। आजको रेडियो कार्यक्रम जनतासँग रोल्पा नगरपालिकाबाट म पनि बिदा हुन्छु। रेडियो सुन्दै रहनुहोस्। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: ए टु जेड मोबाइल सर्भिसिङ सेन्टर, रोल्पा नगरपालिका 4, मेन बजार, रोल्पा।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका मोबाइल सेटहरू वारेन्टी ग्यारेन्टीका साथै बिक्री वितरण गर्नुका साथ मोबाइल सेटहरू मर्मत तथा एसेसरीज होलसेल पनि गरिन्छ र सोलरका सम्पूर्ण सामान बिक्री गरिनुका साथै मर्मत सम्भार पनि गरिन्छ। प्रोप्राइटर बालाराम बस्नेत, सम्पर्क मोबाइल नम्बर 98 63 13 50 55
3: र 98 10 30 76 44।
5: शुभ कामना तिमीलाई नयाँ वर्षको।
6: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
0: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
7: आशिष बार्बर सेन्टर, रोल्पा नगरपालिका 2, लिबाङ, रोल्पा। हामी कहाँ ग्राहकको रोजाई अनुसार सम्पूर्ण डिजाइनमा हेयर कटिङ गरिन्छ। सञ्चालक आशिष पुन मगर। थप जानकारीका लागि सम्पर्क मोबाइल 98 4 78 95 287।
1: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई आइतुराम फुन मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा छरिएर रहनुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: आइतराम फुन मगर सुनसहरी गाउँपालिका छ फगाम भलबाङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
0: अन्ध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो थियो उन बनोस् नयाँ वर्ष।

0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्यारी जीवन सङ्गिनी निशाना सिर्पाइली, ठुली छोरी तिर्सना सिर्पाइली, माहिली छोरी अस्मिता सिर्पाइली, कान्छी छोरी छाया सिर्पाइली, ससुरालीमा रहनुहुने मामा माइजू, ठुलो साला रमेश बेसी, बहिनी भदै विमल बेसी, माहिला साला मनोज बेसी, बहिनी साहिला साला मिलन बेसी, बहिनी कान्छा साला आशिष बेसी, कसलामा रहनुहुने आदरणीय फुबू दिदी भान्जी मनिषा बेसी, हाम्जा बामरीमा रहनुहुने ठुलो बुबा ठुली मम्मी दाना दिदी भिनाजु भान्जा नरेश बेसी, मलाई मलेसियासम्म लिनुहुने आदरणीय भिनाजु नान बहादुर बेसी, कान्छा जुवाई कमल बेसी, भान्जा धनबहादुर बेसी, भाइ कमल बेसी, हर बखत सँगै बसेर सहयात्रा गर्नुहुने मिल्ने साथी लाल बहादुर पुन, गाउँघर छरछिमेकका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी एवं समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। आइतराम सिर्पाइली रोल्पा नगरपालिका एक पुराना गाउँ रोल्पा हाल बिरानो देश मलेसियाबाट।
1: नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरि आयो नया वर्ष, विकासलाई गति मिलोस किसानलाई मल, युवालाई रोजगार मिलोस माटोलाई जल।
2: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
3: न्यू बागमाली होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 4 सुलिचोर रोल्पा।
0: हामी कहाँ स्वच्छ वातावरणमा खाना बस्नको राम्रो व्यवस्था हुनुको साथै नास्ताका सम्पूर्ण परिकारहरू पाइन्छ।
3: पुनश फोनबाट पनि अर्डर लिन सकिनेछ।
0: प्रोप्राइटर नाम बहादुर पुन मगर, सम्पर्क मोबाइल नम्बर 9613056141 र 9810820415। नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष, विकासलाई गति मिलोस किसानलाई मल, युवालाई रोजगार मिलोस माटोलाई जल। वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा वरुण बस्नेत वरुण भनेर चिन्नुहुने प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

विकास सुनार सुनचहरी गाउँपालिका चार सिउरी चैते थान टोल रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट नया उमंग नया उत्साह अनि लिएर हर्ष फेरी आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार प्रविधिले साँगुरिएको विशाल दुनियाँभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरू साथै मलाई सामाजिक सञ्जाल फेसबुकमा भीमबहादुर रोका मगर भनेर चिन्नुहुने सम्पूर्ण नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा माया स्नेह समर्पण एवं सुख शान्ति समृद्धिको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: थबाङ गाउँपालिका तीन मिरुल रोल्पा हाल बिरानो देश मलेसियाबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहनुहुने पूजनीय बुबा दिमलाल ओली, पूजनीय आमा कवली ओली, ठुली आमा झुप्री ओली, माहिलो बुबा हरिभान ओली, माहिली आमा दुर्गा ओली, मेरी प्राण प्यारी जीवन सङ्गिनी अनिता ओली, मेरा मुटुका टुक्रा छोरीहरू भावना ओली, सोनिया ओली, प्यारो छोरा प्रशान्त ओली, दिदी भिनाजुहरू ज्ञानसरा राणा, देवीलाल राणा, दीपा अधिकारी, पदम अधिकारी, भान्ज भान्जीहरू सरिता राणा, चन्द्रा राणा, लक्ष्मण राणा, प्यारा भाइहरू, दक्षिण कोरियामा रहने भाइ खगेन्द्र ओली, नेपाल प्रहरीमा कार्यरत भाइ दिपेन्द्र ओली, मलेसियामा रहने हिमाल ओली, विनोद ओली, खकेन्द्र ओली, बुहारी सिर्जना ओली, भतिजी अन एन्जल ओली, बहिनीहरू पवित्र घरती, खिरमा बोहरा, पबिना राणा, रत्ना राणा, विमला डाँगी, दीपा डाँगी, धनमाया ओली, अनिता ओली, जवाईहरू विकास घरती, विवेक बोहरा, ओम प्रकाश राणा, महेन्द्र राणा, पुरन डाँगी, ललित डाँगी, प्यारा भान्ज भान्जीहरू चन्द्र प्रकाश घरती, प्रशान्त घरती, विशाल बोहरा, आरोसी बोहरा, विशाल राणा, ग्रीष्मेन राणा, प्रियङ्का राणा, दीप्सिका डाँगी, समीक्षा डाँगी, गङ्गादेव साथ दुनेलामा रहने ठुली आमा बसन्ती ओली, ठुलो बुबा गणेश ओली एवं सम्पूर्ण घर परिवार, परिवर्तन गाउँपालिका तीन इरिबाङमा रहने फुपू सर्कनी बुढाथोकी, फुबाजु बिरसिंह बुढाथोकी, बल्ले चौरेलीमा रहने फुपू कवली राणा, माउली तर्फ बजै धनमाली राणा, अन्टी खिरमा राणा, बाजे बजै मामा माइजू लगायत सम्पूर्ण माउली परिवार, मेरो ससुराली परिवार बल्ले बलरेमा रहने सासु ससुरा, दिदी सासु, साधु दाई, जेठान जेठानी दिदी, साला बहिनीहरू, सालीहरू, साधु भाइहरू, भदै भदैनी, भतिजा भतिजीहरू एवं सम्पूर्ण माइती परिवार, साथै सामाजिक सञ्जाल फेसबुकमा विजय कुमार ओली नामसँग परिचित सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी, प्रविधिले साँघुरिएको विशाल दुनिया भर छरिएर रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

0: विजय कुमार ओली गंगादेव गाउँपालिका छ बल्ले डिम्बुर गैरा राक रोल्पा हाल बिरानो देश मलेसियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा बिन मगर लभसँग जोडिएर स्वदेश तथा विदेशमा छरिनुभएका समस्त नेपाली आमाबुबा दाजुभाइ दिदीबहिनीहरूमा सुख सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभ कामना व्यक्त गर्दछौ।
1: तिमलाई नयाँ वर्षको धेरै धेरै शुभकामना।
0: बिन बहादुर घरती मगर लुङ्री गाउँपालिका साथ भैँसा छोपे रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगतले गाँसिएका मायाले जोडिएका मेरा गाउँघरका दाजुभाइ दिदीबहिनी आत्मीय आफन्तजन इष्टमित्र साथै फेसबुकमा मलाई विशाल कान्छा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू प्रविधिले संसारका टाढा टाढा कुनामा बसिरहे पनि हृदयमा नजिक रहेका सम्पूर्ण नेपाली आत्माहरूलाई आशाको दियो जलेर हृदय उज्यालो होस् विश्वासको टीका लागेर जीवन सबल होस् सम्बन्ध र संस्कृतिले झन बलियो बनोस् र आगामी दिनहरूले सुख समृद्धि र प्रगतिका ढोकाहरू खोलुन् भन्ने हृदय स्पर्शी शुभकामना अर्पण गर्दछु।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: बीएमसी सप्लायर्स, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हाम्रा सेवाहरू, हामी कहाँ भाडा बर्तन सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै हार्डवेयर सम्बन्धी सम्पूर्ण सामग्रीहरू विशेष छुट सहित बिक्री भइरहेको सम्पूर्ण ग्राहक महानुभावहरूमा जानकारी गराउँदछौ। सञ्चालक इन्द्र बहादुर महरा, सम्पर्क फोन नम्बर 086-594-374 र मोबाइल 98-578-22-374।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
6: खुसी छायो, हसली छायो, उमङ्गले पनि छायो।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: चेलीबेटी कस्मेटिक पसल, सुनिल स्मृति गाउँपालिका 3, रुनीबाङ, रोल्पा।
3: हामी कहाँ श्रृङ्गार सम्बन्धी सामानहरू होलसेल तथा फुटकरमा बिक्री गरिन्छ।
2: प्रोप्राइटर मेघबहादुर बुढाथोकी,
3: सम्पर्क मोबाइल 98-578-35-401 र 98-684-1637।
7: नया उमङ्ग, नया उत्साह अनि लिएर हर्ष, फेरि आयो नया वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
8: बसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनीतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत समस्त नेपालीहरूमा सुख, सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
9: दर्शन होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ सुलिचोर जाने ओरालो बाटो रोल्पा।
10: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा खाना र नास्ताको उचित व्यवस्था हुनुका साथै आरामदायी बासको समेत व्यवस्था रहेको छ।
11: शुभ कामना तिमीलाई नयाँ वर्षको।
12: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
8: बसन्त ऋतुको आगमन सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण मेरा घर परिवार, गाउँघर, सहर बजार, देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मेरा आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा जोडिनु भएका आफन्तहरू लगायत प्रविधिले साँगुरिएको दुनियाँ भर छरिएर रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरूमा शुभकामना व्यक्त गर्दछु।

0: देवबहादुर फुल मगर लुङ्ग्री गाउँपालिका साथ हारजङ छहरेखुङ रोल्पा हाल बिरानो देश युरोपबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म मेरो घर परिवारमा रहनुहुने पूजनीय बुवा साङ्ले पुन मगर, पूजनीय आमा जसो पुन मगर, ठुलो बुवा ठुली आमा, भाइ बहिनीहरू खगी पुन, पुस्तमा पुन, दुजमला पुन, माघी पुन, टेकमला पुन, नन्सरी पुन, दिदी घमी गुरुङ, भाइहरू बिन्दास कान्छा, यामराज पुन, खगेन्द्र पुन, मेरी जीवन सङ्गिनी श्वेता पुन, मेरी प्यारी छोरी यामी पुन, मेरो साथमा रहनुहुने अङ्कल जोगबहादुर पुन, पुसै जीवन घरती पेरे घरती, दाईहरू मानसिंह पुन, रोहित पुन, माउलो परिवार जयमा कसलामा रहनुहुने मामा माइजू साला साली जेठान दिदीहरू, इन्डियामा रहने प्यारो साला महेश थापा, इन्डियामै रहने मासी मासर मामा, पोबाङ थनबाङमा रहनुहुने प्यारी बहिनी नबिना छेत्री, मलाई फेसबुकमा धनसिंह पुन भनेर चिन्ने नचिन्ने सम्पूर्ण मेरा आफन्तजनहरू इष्ट मित्र लगायत सम्पूर्ण नेपालीहरू सुख शान्ति एवं उत्तर उत्तर प्रगतिको कामना सहित विजया दशमी तथा शुभ दीपावलीको शुभकामना व्यक्त गर्दछु।

धनसिंह पुनमगर सुनसहरी गाउँपालिका चार नौमुले टोल साङ्किना सिउरी रोल्पा हाल बिरानो मुलुक भारतको जम्मू काश्मीर लेह लद्दाखबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: दिनेश किराना तथा खाद्यान्न पसल सुनिल स्मृति गाउँपालिका 8 आरएस फुलधारा रोल्पा।
3: हाम्रा सेवाहरू हामी कहाँ किराना खाद्यान्न तथा दैनिक उपभोग्य सामानहरू सुपथ मूल्यमा पाइन्छ। नोट, हामी कहाँ सहज यात्राका लागि आरामदायी गाडीको समेत सुविधा रहेको छ। सञ्चालक जित बहादुर फुनमगर, सम्पर्क मोबाइल 98449 38160।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
5: नयाँ वर्षको शुभकामना।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्ट मित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा दुर्गा रोलपालीसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा यस महान पर्वले पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: दुर्गा बहादुर विक सुनिल स्मृति गाउँपालिका साथ तेबाङ रोल्पा हाल बिरानो देश दोहा कतारबाट
1: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
2: वसन्तको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार गाउँघरका दाजुभाइ आमा बुबा दिदी बहिनी एवं सामाजिक सञ्जाल फेसबुकमा मलाई गगन सिंह टुमाटा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू साथै प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस् उपलब्ध को वर्ष बनोस् भन्ने हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

0: गगन सिंह ठुमटा सुनसहरी गाउँपालिका चार सिउरी रोल्पा हाल बिरानो देश जापानबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष नयाँ वर्ष
2: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
3: गमाल सप्लायर सुनिल स्मृति गाउँपालिका चार सुलिचौरो रोल्पा
1: हामी कहाँ सम्पूर्ण किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा थोक तथा फुटकर बिक्री गरिन्छ साथै मदिराको थोक तथा फुटकर विक्रेता
3: प्रोप्राइटर दिपेन्द्र बुढा मगर सम्पर्क फोन नम्बर 086-4010-89 मोबाइल 98479-39390 र 98479-39193
4: नया वर्षको शुभकामना
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
2: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
5: हरिबहादुर पुन अध्यक्ष अमृता ओली केसी उपाध्यक्ष शालिकराम बस्नेत प्रमुख प्रशासकीय अधिकृत एवं गंगादेव गाउँपालिकाको कार्यालय सन्डाडा रोल्पा
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा घरमा रहने मेरी प्राण प्यारी जीवन सङ्गिनी ठुलो छोरा जीवन छोरी जेसिका कान्छो छोरा आशिष लगायत गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा जेसिका पुन मगरसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: धनसिंह पुनमगर लुंगरी गाउँपालिका एक खद्दर रोल्पा हाल बिरानो देश पूर्वी साउथ अफ्रिकाबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: केबीएन रेस्टुरेन्ट हार्डवेयर तथा सप्लायर्स सुनिस्मृति गाउँपालिका चार सुलिचौर रोल्पा
5: हामी कहाँ छट सिमेन्ट जस्ता पाता प्लाइवुड सिसा पाइप फिटिङ पेन्टर डोर फिटिङ लगायत सम्पूर्ण घर निर्माण सम्बन्धी सामग्रीहरू सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ।
4: प्रोप्राइटर मिलन रोका मगर र तिलक रोका मगर सम्पर्क फोन नम्बर 086 40 10 15 र मोबाइल नम्बर 9848 32 410 र 9858 22 40 40।
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा केबी मगरसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
4: केबी मगर सुनसहरी गाउँपालिका एक सेरम रोल्पा हाल बिरानो देश युएईबाट
6: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
7: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण हाम्रा ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनीतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत समस्त नेपालीहरूमा सुख सुस्वास्थ्य तथा उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
4: खड्का वर्कसप सुनिल स्मृति गाउँपालिका तिन सुलिचौर जाने बाटो फगाम खोला रुइनीबाङ रोल्पा
8: हामी कहाँ सबै कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सबै प्रकारका पाटपुर्जाहरू पनि पाइन्छ।
4: नोट कहीँ कतै बाटोमा मोटरसाइकल बिग्रिएमा पनि हामीलाई सम्झनु होला।
8: सम्पर्क मोबाइल नम्बर 9896975520।
1: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
9: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
10: हाम्रा सेवाहरू,
11: हामी कहाँ हाइब्रिड एवं उन्नत जातका बिउ बिजनहरू, रासायनिक मल, पशुपक्षीका औषधि विषादि, कृषि यन्त्र उपकरण, पशुपक्षीका दानाहरू र ग्रीन हाउसका सामानहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रोप्राइटर एम बहादुर खड्का, सम्पर्क मोबाइल नम्बर 98578434।
11: नमजाली खड्का एक्रोभेट सेन्टर, सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ, आइएमई बैंकको नजिकै सुलीचोर जाने ओरालो बाटो रोल्पा रोल्पा
6: रोल्पा। अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष।
0: वसन्तको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मसँग खिम सेन्चुरी नामबाट परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो।

0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: क्वालिटी मोमो एन्ड चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 4 लाम्पा खोला रोल्पा।
3: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा मोमो, चाउमिन लगायत नास्ताका सम्पूर्ण परिकारहरू सुपथ मूल्यमा पाइन्छ। सञ्चालक छवि थापा, सम्पर्क मोबाइल 98449008727।
4: अध्ययारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण मेरा घर परिवार गाउँघरका आफन्तजन इष्ट मित्र दाजुभाइ दिदी बहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा मलाई कुबेर मगर भनेर चिन्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु।

तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुख

0: को दिन को शुरुआत होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: लक्ष्मी मोबाइल सर्भिस सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
3: हामी कहाँ विभिन्न किसिमका मोबाइल, टिभी, फ्रिज, वासिङ मेसिन पाउनुका साथै मर्मत पनि गरिन्छ, साथै मोबाइल एक्सचेन्ज पनि गरिन्छ।
2: प्रोप्राइटर विकास गुप्ता, सम्पर्क मोबाइल नम्बर 9847478153।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: लेकाली रेस्टुरेन्ट एन्ड बिरियानी कर्नर रोल्पा नगरपालिका 2 बीच बजार लिबाङ रोल्पा। हामी कहाँ बिरियानी, मोमो, सेकुवा, चाउमिन लगायत अर्डर अनुसारका सम्पूर्ण परिकारहरू बनाइनुका साथै होम डेलिभरीको समेत व्यवस्था रहेको छ। प्रोप्राइटर दीपक बिसी, सुली चौरका लागि सिर्जना होटेल, प्रोप्राइटर धनबहादुर मरण थानी, लिबाङको लागि सम्पर्क मोबाइल 97655 73611 र सुली चौरको लागि 97671195।
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष, नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
2: न्यू लुम्बिनी भाडा तथा हार्डवेयर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
4: हाम्रा सेवाहरू,
2: हामी कहाँ छड, जस्ता पाता, सिमेन्ट, रङ रोगन, एचडीपीई पाइप, सीपीभीसी, पीभीसी पाइप, बाथ फिटिङ गरिनुका साथै निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: प्रोप्राइटर
2: मोहम्मद अली मिया, सम्पर्क मोबाइल नम्बर 98634151515 र 98618145525।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधिहरू, राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी, विभिन्न पेसाकर्मी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, कलाकार, पत्रकार, साहित्यकार, उद्यमी, व्यापारी, युवा क्लब, आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख, सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौ।
6: भरत कुमार थापा अध्यक्ष, दिलकुमारी गुरुङ उपाध्यक्ष, अनिल रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं लुङ्री गाउँपालिकाको कार्यालय किला चौर रोल्पा।
5: रोल्पा।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
6: अमरसिंह घरती मगर अध्यक्ष, जयपुरी घरती मगर उपाध्यक्ष एवं माडी गाउँपालिकाको कार्यालय घरती गाउँ रोल्पा।
3: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष, विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: वसन्त ऋतुको बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा मानव मगरसँग जोडिनु भएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बना हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: मानव रोका मगर लुंगरी गाउँपालिका साथ हारजङ रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट
1: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
0: बसन्तको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार गाउँघरका आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी देश विदेशका चारैतिर छरिएर पनि दिलको डोरीले गाँसिएका सम्पूर्ण नेपालीहरू यी चाडपर्वहरूका रङ्गीन ज्योतिहरूले जीवनभरि आशा र विश्वासको उज्यालो फैलाइरहोस्। मुटुमा उमङ्ग मनमा शान्ति घर आँगनमा समृद्धि र सम्बन्धमा सद्भावको कुसुम फुलाइरहोस्। दियो झै नछेकिने प्रकाश फैलियोस्। अमर आशीर्वाद टिकिरहोस्। सधैँ शुद्धता र विश्वासले जीवनलाई आलोकित बनाइरहोस् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: मणिकर्ण डाँगी माडी गाउँपालिका पाँच भाबाङ रोल्पा हाल बिरानो देश जापानबाट
1: शुभ कामना तिमीलाई नयाँ वर्षको
2: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्
3: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहक वर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
4: मृगनयनी होटल एन्ड लज सुनिल स्मृति गाउँपालिका 3 रोइनीबाङ रोल्पा
5: हाम्रा सेवाहरू हामी कहाँ शान्त तथा सुन्दर वातावरणमा स्वादिष्ट खाना तथा आरामदायी बस्नको लागि बासको सुविधा रहेको छ।
4: नोट, हामी कहाँ नास्ताका सम्पूर्ण आइटमहरू सुपथ मूल्यमा पाइनुका साथै रिचार्ज कार्डहरू पनि पाइन्छ।
5: प्रोप्राइटर घलुराम पोखरेल,
4: सम्पर्क मोबाइल नम्बर 9849735566।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
0: न्यू रोल्पा सुनचान्दी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
2: हामी कहाँ शुद्ध सुनचान्दीबाट अर्डर अनुसार नयाँ तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार गरिनुका साथै पुरानो सुनसँग नयाँ सुन साटफेर गरिन्छ।
0: प्रोप्राइटर हरि गौतम, सम्पर्क मोबाइल नम्बर 9869828883 र 9928026642।
2: सुनमा शुद्धता र विश्वासको अटुट सम्बन्ध। न्यू रोल्पा सुनचाँदी पसल रोल्पा नगरपालिका 4 लिबाङ बीच बजार रोल्पा।
3: शुभ कामना तिमीलाई नयाँ वर्षको।
0: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: पवित्र सुनचाँदी पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनिबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू, हामी कहाँ तिलरी, मारुली, छड्के तिलरी, बाला, कालो माला, औठी, सिग्री, चन्द्रमा, काचो सुनमा पुरानो सुन साटफेर पनि गरिन्छ।
4: प्रोप्राइटर तिरबहादुर सुनार, सम्पर्क मोबाइल नम्बर 9810816650 र 9842417750।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर, सहर बजार, देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा पल सिर्पाइली नामसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया, आत्मीयता र भाइचारा अझ गाढा बनाओस्, हृदयमा आशा, उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस्, साथै जीवनका प्रत्येक पाइलामा सुख, समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: पल सिर्पाइली लुङ्री गाउँपालिका साथ सर्पाखा भैसा छोपे रोल्पा हाल बिरानो देश साउदी अरबियाबाट अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको पावन अवसरमा यस पालिकावासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत कर्मचारी विभिन्न पेसाकर्मी शिक्षक विद्यार्थी किसान मजदुर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत सम्पूर्ण पालिकावासीमा सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछौं।
2: सुख बहादुर बुढामगर अध्यक्ष, कलादेवी खत्रेनी उपाध्यक्ष र निमबहादुर केसी प्रमुख प्रशासकीय अधिकृत एवं परिवर्तन गाउँपालिकाको कार्यालय पुतला चौर रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: परिचय गेस्ट हाउस तथा प्रिंट सेंटर रोल्पा नगरपालिका 4 शिवालय टोल लिबाङ रोल्पा।
1: हामी कहाँ सुन्दर तथा शान्त वातावरणमा खाना र बस्नको लागि सुविधा रहेको छ। साथै हामी कहाँ विभिन्न सरकारी कामकाजका लागि अनलाइन फारमहरू भरिनुका साथै फोटोकपी तथा प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू छिटो छरितो गरिन्छ।
0: सञ्चालक यादव घरती मगर।
1: सम्पर्क मोबाइल 9886 39 591, फोन नंबर 086 44 326।
2: शुभ कामना तिमीलाई नया वर्ष को,
3: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
4: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
3: फगामी मम तथा चाउमिन सेन्टर सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ फगाम जाने बाटो उपल्लो गल्ली रोल्पा।
5: हामी कहाँ सुन्दर र मनोरम वातावरणमा ममका विभिन्न परिकारहरू जस्तै भेज मम, चाउमिन लगायत हरेक प्रकारका नास्ताका परिकारहरू सुपथ मूल्यमा पाइन्छ।
6: थप जानकारीका लागि मोबाइल नम्बर 98 669 2062।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: पृथ्वी टेलर्स एन्ड जुत्ता पसल सुनिल स्मृति गाउँपालिका 3 रुनिबाङ रोल्पा।
1: हामी कहाँ आधुनिक डिजिटल मिसिन द्वारा कोट पाइन्ट सर्ट दौरा सुरुवाल तयार पारिनुका साथै विभिन्न डिजाइनका जुत्ता चप्पलहरू सुपथ मूल्यमा पाइन्छ। नोट एक पटक सेवा गर्ने मौका दिनुहोस्। हामी हजुरहरूलाई निराश बनाउने छैनौ। प्रोप्राइटर पृथ्वी परियार, सम्पर्क मोबाइल 9896007945 र 9818188188।
2: नयाँ वर्षको शुभकामना।
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष। सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण नगरपालिकावासी, आमा बुवा, दाजुभाइ, दिदी बहिनी, जनप्रतिनिधि, राजनैतिक दल, शिक्षक, विद्यार्थी, किसान, मजदुर, सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: सुरेन्द्र थापा घरती नगर प्रमुख, गीता आचार्य उप प्रमुख र रामप्रसाद शर्मा प्रमुख प्रशासकीय अधिकृत एवं रोल्पा नगरपालिकाको कार्यालय लिबाङ रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: न्यू रोलपाली मोबाइल एंड इलेक्ट्रोनिक्स सेंटर तथा रोलपाली सोलर एंड प्रिंट सेंटर सुनसहरी गांव पालिका 3 जरबांग बाहरी गाम रोलपा।
1: हमारा सेवा हमी कहाँ सब कंपनी का सोलर सेट साउंड सिस्टम टीवी डिश होम वाईफाई बिक्री मरमत तथा प्रमाण पत्र सूचना टाइपिंग प्रिंटिंग गरी
0: प्रोपराइटर खबर कुमार घरती मगर संपर्क मोबाइल नंबर 9849520664 र 9849477300।
2: नया वर्षको शुभकामना
3: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष
4: वसंत ऋतु को बहार संगई भित्रिएको नया वर्ष 2083 साल को पावन अवसर में इस पालिकावासी संपूर्ण आमा बुवा दाजुभाई दीदी बहिनी जनप्रतिनिधिहरू राजनीतिक दल सरकारी तथा गैर सरकारी संस्था में कार्यरत कर्मचारी विभिन्न पेशाकर्मी शिक्षक विद्यार्थी किसान मजदूर कलाकार पत्रकार साहित्यकार उद्यमी व्यापारी युवा क्लब आमा समूह लगायत संपूर्ण पालिकावासी में सुख सुस्वास्थ्य एवं उत्तर उत्तर प्रगति को कामना सहित शुभकामना व्यक्त गर्दछौं।
0: जनक पुनमगर अध्यक्ष सरिता केसी उपाध्यक्ष र धनी प्रसाद खड्का प्रमुख प्रशासकीय अधिकृत एवं रुन्टीगढी गाउँपालिकाको कार्यालय होलेरी रोल्पा।
5: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस नयाँ वर्ष नयाँ वर्ष।
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
7: सौगात गहना पसल सुनिल स्मृति गाउँपालिका 3 रुइनीबाङ रोल्पा।
0: हाम्रा विशेषताहरू हामी कहाँ अर्डर अनुसारका गर गहनाहरू पाउनुका साथै अर्डर अनुसार बिना रसायनका गर गहनाहरू तयार गरिनुका साथै पुराना गहनाहरू पनि साटफेर गरिन्छ।
7: प्रोप्राइटर बिनाराम सुनार
0: सम्पर्क मोबाइल नम्बर 9849735368 र 9862613786।
8: खुसी छायो हर्षले छायो मङ्गले पनि छायो
9: रोकिएका तिम्रा पाइलाहरू अगाडि सरोस् सोचेका रोजेका इच्छाहरू पुरा हुँदै जाउन् पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस् दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस् क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस् दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
6: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग उद्योगी व्यापारी बुद्धिजीवी जनताबाट निर्वाचित जनप्रतिनिधि राजनैतिक दल राष्ट्र सेवक कर्मचारी शिक्षक विद्यार्थी किसान मजदुर पत्रकार कलाकार साहित्यकार युवा क्लब बाल क्लब आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
10: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचोर रोल्पा।
9: हाम्रा विशेषताहरू भारतमा रहेको सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही अनुभव सङ्गालेका साथै आर्मी हस्पिटल काठमाडौँ र देशका विभिन्न डेन्टल हस्पिटलमा काम गरिसकेका दक्ष तथा अनुभवी चिकित्सकद्वारा नदुखाई दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। जस्तै नयाँ दाँत राख्ने, बाङ्गोटिङ्गो दाँत सिधा बनाउने, दाँत बाँध्ने, सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, फिक्स दाँत लगाउने, नदुखाई दाँत राख्ने, किराले खाएको दाँत भरिनुका साथै दाँत नभएको ठाउँमा नयाँ दाँत रोपिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98677467 र 97093-98409
5: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
3: वसन्तको बहार सँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा रगत अनि पसिनाले गाँसिएका मेरा घर परिवार, गाउँघरका दाजुभाइ दिदी बहिनी, मायाले जोडिएका आफन्तजन, आत्मीयताले गाँसिएका इष्टमित्र, साथै फेसबुकमा मलाई श्यामलाल चुनारा भनेर चिन्नुहुने सम्पूर्ण फेसबुकका साथीहरू, प्रविधिले संसारका टाढा टाढा कुना काप्चाबाट पनि हृदयमा नजिक बनाएका, देश विदेशमा छरिएर रहनु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सम्बन्धको टिका जस्तै आत्मीयता अझ गाढा होस्, आशाको दियो जस्तै जीवन सधैँ उज्यालो होस्, संस्कार र संस्कृतिको सुवास जस्तै मन सदैव पवित्र बनोस् र आगामी दिनहरूमा सुख शान्ति सुस्वास्थ्य समृद्धि र प्रगतिका ढोकाहरू खुल्ला रहन् भन्ने शुभेच्छा सहित शुभकामना व्यक्त गर्दछु।

0: श्यामलाल सुनरा सुनचहरी गाउँपालिका चार झिन्जा रोल्पा हाल बिरानो देश दुबईबाट
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सीताराम रोकायसँग जोडिनुभएका प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु सीताराम रोका छेत्री लुङ्री गाउँपालिका चार ठुलो नम्जा रोल्पा हाल बिरानो देश मौरिसेसबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: शुभेच्छा सुनचा दी पसल सुनील स्मृति गांव पालिका तीनी रुईनी बांग रुल्पा
1: हमरा सेवाहरू हामी कहा आधुनिक डिजाइन का गर गहना पाउनु का साथै पुराना गर गहना साटफेर पनि गरिन्छ नोट ज्यालामा छुटको समेत व्यवस्था गरिएको छ
0: प्रोप्राइटर शीतल सुनार सम्पर्क मोबाइल नम्बर 9965446158 9846369659 98091978
2: नया वर्ष को शुभ कामना
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
4: धनबहादुर पुनमगर अध्यक्ष ननकोला घरती उपाध्यक्ष र प्रेम बहादुर घरती प्रमुख प्रशासकीय अधिकृत एवं सुनचहरी गाउँपालिकाको कार्यालय पुबाङ रोल्पा
2: नयाँ वर्षको शुभकामना
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा यस उडावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
4: हर्कराम बुढा मगर अध्यक्ष खड्क बहादुर गाहा मगर सचिव एवं सुनचहरी गाउँपालिका वडा नम्बर 4 को कार्यालय सिउरी रोल्पा
2: नयाँ वर्षको शुभकामना
1: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष
3: बसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदीबहिनी जनप्रतिनिधि राजनीतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ
4: अध्यक्ष मडिराम बुढाथोकी उपाध्यक्ष मीना थापा र नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत एवं सुनील स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा
0: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल
4: शुभकामना
1: बसन्तको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा म र मेरो सम्पूर्ण घर परिवारको तर्फबाट गाउँघर सहर बजार देश विदेशका कुना काप्चामा छरिएर बस्नुभएका सम्पूर्ण आफन्तजन इष्टमित्र दाजुभाइ दिदी बहिनी तथा सामाजिक सञ्जाल फेसबुकमा सुरेन्द्र घरती मगर नामसँग परिचित प्रिय साथीहरू एवं सम्पूर्ण मनहरूमा पारिवारिक माया आत्मीयता र भाइचारा अझ गाढा बनाओस् हृदयमा आशा उमङ्ग र विश्वासको दियो प्रज्वलित गरिरहोस् साथै जीवनका प्रत्येक पाइलामा सुख समृद्धि र प्रगतिको उज्यालो छरियोस् भन्ने मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
2: न्यू सुर्खेत एन्जोया सुरुबाङ होटल सुनिल स्मृति गाउँपालिका 3 जी पार्क रुइनीबाङ रोल्पा।
3: हामी कहाँ सबै किसिमका खाजा नास्ताका परिकारहरू पाइनुका साथै गुणस्तरीय खाना तथा बस्नको लागि आरामदायी कोठाको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर शिर कुमार रोका मगर, सम्पर्क मोबाइल नम्बर 97 616 59 159 र 98 276 84 980।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने सम्पूर्ण घर परिवार, गाउँघरका आफन्तजन, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरू, सामाजिक सञ्जाल फेसबुकमा मलाई टेकेन्द्र गिरी भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुक, टिकटक तथा युट्युबमा जोडिनु भएका सम्पूर्ण साथीहरू एवं प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी, आमा युवाहरूमा यो वर्ष समृद्धिको वर्ष बनोस्, सुख र शान्ति एवं उन्नतिको वर्ष बनोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
5: शुभकामना तिमीलाई नयाँ वर्षको।
0: टेकेन्द्र गिरी, रोल्पा नगरपालिका 5, कोछाप रोल्पा, हाल बिरानो देश मलेसियाबाट।
4: नयाँ उमङ्ग, नयाँ उत्साह अनि लिएर हर्ष, फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्पूर्ण घर परिवार प्रविधिको माध्यम हुँदै संसारका कुना कुनामा व्यस्त जीवन बिताइरहनुभएका सम्पूर्ण साथी सङ्गी, इष्टमित्र, दाजुभाइ, दिदीबहिनीहरूमा सुख शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको कामना सहित शुभकामना व्यक्त गर्दछु। टेनिस पहरे फुन मगर, लुङ्री गाउँपालिका 7, हारजङ रोल्पा, हाल बिरानो देश जापानबाट।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस् नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस् नयाँ वर्ष। अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
6: ऋषिकेशव बुढा मगर अध्यक्ष, शर्मिला बुढा मगर उपाध्यक्ष र गणेश बिक प्रमुख प्रशासकीय अधिकृत एवं थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय थबाङ रोल्पा।
4: नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नयाँ वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
0: वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घरमा रहनुहुने पूजनीय आमा उमा ओली, मेरी प्यारी जीवन सङ्गिनी कमला ओली, प्यारो छोरा करण ओली, मलेसियामा रहने माहिलो भाइ रामबहादुर ओली, कान्छो भाइ बलबहादुर ओली, फुपू भदौरी थापा, फुवाजु बिरबल थापा, पोबाङ खोलामा रहनुहुने माउली बजै कला महरा, मामाहरू टेकबहादुर महरा, परशुराम महरा, रमन बहादुर महरा, सुनिल स्मृति गाउँपालिका गजुलको काभ्रामा रहनुहुने सासु आमा बागमती घरती, ससुरा बुबा बिर्खबहादुर घरती, जेठान दिपेश घरती, जेठानी दिदी ज्ञानु घरती, साथै सामाजिक सञ्जाल फेसबुकमा मलाई तिलक एमजी ओली सुब्बा भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू, गाउँघरका दाजुभाइ दिदी बहिनी, आफन्तजन इष्टमित्र एवं स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदी बहिनीहरूमा सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्दछु।
5: शुभकामना तिमीलाई नयाँ वर्षको।
6: तिलक एमजी ओली सुब्बा, रोल्पा नगरपालिका 10, धबाङ घरमपुर रोल्पा, हाल बिरानो देश दोहा कतारबाट।
5: नयाँ वर्षको शुभकामना।
0: अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो ऊन बनोस नयाँ वर्ष, सबै सामु नबिर्सने गुण बनोस नयाँ वर्ष, अध्यारोमा ज्योति छर्ने जुन बनोस नयाँ वर्ष।
1: वसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा सम्पूर्ण पालिकावासी आमा बुवा दाजुभाइ दिदी बहिनी जनप्रतिनिधि राजनैतिक दल शिक्षक विद्यार्थी किसान मजदुर सरकारी तथा गैर सरकारी संघ संस्थामा कार्यरत कर्मचारी एवं समस्त नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
6: कर्णबहादुर बाठा मगर अध्यक्ष, लेखमणि डागी उपाध्यक्ष र चेत नारायण कण्डेल प्रमुख प्रशासकीय अधिकृत एवं त्रिवेणी गाउँपालिकाको कार्यालय जुगार रोल्पा।

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट, सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर र सुनिल स्मृति गाउँपालिका 3 रुइनी बाङ रोल्पा।
1: हाम्रा सेवाहरू प्रमाण पत्र, भिजुरिङ कार्ड, ब्याज कार्ड, मेडल ट्रफी, मायाको चिनो, आईडी कार्ड, बिल, भ्याट बिल तथा रसिद छपाई, टी शर्ट, गिलास, टोपी र प्लेटमा छपाई,
0: विवाह कार्ड, नाइलन तथा अटो छाप, होर्डिङ बोर्ड, साइन बोर्ड, वाल पेन्ट, सूचना पाटी, नेम प्लेट, डोर नेम प्लेट, शिलालेख र ताम्रा पत्र। जीमेल trivenia@gmail.com। अफिसियल फेसबुक पेज त्रिवेणी आर्ट्स एन्ड फ्लेक्स प्रिन्ट।
1: प्रोप्राइटर गंज बहादुर पुन अमर। सम्पर्क मोबाइल नम्बर 98578-22310 र 98645-76555। नया उमंग, नया उत्साह अनि लिएर हर्ष, फेरि आयो नया वर्ष। विकासलाई गति मिलोस्, किसानलाई मल, युवालाई रोजगार मिलोस्, माटोलाई जल।
2: बसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा सम्बन्धको सुगन्धले गाँसिएका मेरा सम्पूर्ण घर परिवार

उभिराज गुरुङ सुनचहरी गाउँपालिका 4 सिउरी रोल्पा हाल बिरानो देश मलेसियाबाट नयाँ उमङ्ग नयाँ उत्साह अनि लिएर हर्ष फेरि आयो नव वर्ष विकासलाई गति मिलोस् किसानलाई मल युवालाई रोजगार मिलोस् माटोलाई जल वसन्त ऋतुको हरियाली बहारसँगै भित्रिएको नेपाली नयाँ वर्ष 2083 सालको हर्ष उल्लासमय पावन अवसरमा मेरो घर परिवारमा रहनुहुने सम्पूर्ण घर परिवार आफन्तजन इष्टमित्र दाजुभाइ दिदीबहिनी स्वदेश तथा विदेशमा छरिएर बस्नुभएका समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरू सामाजिक सञ्जाल फेसबुकमा मलाई उमेश पुन मगर भनेर चिन्नुहुने सम्पूर्ण मेरा फेसबुकका साथीहरू लगायत प्रविधिले साँघुरिएको विशाल दुनियाँभर छरिएर बस्नु भएका समस्त नेपाली आमा बुबा दाजुभाइ दिदीबहिनीहरूको उत्तर उत्तर प्रगतिको कामना व्यक्त गर्दै शुभकामना व्यक्त गर्दछु। उमेश पुन मगर लुङ्री गाउँपालिका 7 उडिनढुङ्गा रोल्पा हाल बिरानो देश कुबेतबाट

0: तिम्रा पाइलाहरू अगाडि सरोस्, सोचेका रोजेका इच्छाहरू पूरा हुँदै जाउन्, पालुवाहरू पलाए जस्तै तिम्रा जीवन पनि उत्साहले भरियोस्, दुःख कष्ट जे जति छन् सबैसँग लड्ने साहस थपियोस्, क्यालेन्डरले दिन महिना साल फेरिए जस्तै तिम्रो जीवन पनि फेरियोस्, दुःखको कालो बादल हटी सुखको दिनको सुरुवात होस्।
1: बसन्त ऋतुको बहार सँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्रसेवक, कर्मचारी, शिक्षक, विद्यार्थी, किसान, मजदुर, पत्रकार, कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

0: वेलकम वर्कशॉप रोल्पा नगरपालिक चार लिबांग खाद्य टोल रोल्पा
1: हाम्रा सेवाहरू
0: हामी कहाँ सबै ब्रान्डका मोटरसाइकलहरू रिपेयरिङ गरिनुका साथै मोटरसाइकलमा लाग्ने कुनै पनि पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ र विवाह व्रतबन्ध बर्थडे पार्टी लगायत विभिन्न परियोजनामा घुमफिरका लागि गाडी रिजर्भको सुविधा रहेको छ। नोट बाटैमा बाइक बिक्रे पनि हामीलाई सम्झनु होला। हामी सम्बन्धित ठाउँमा पुगेर तपाईँको समस्याको समाधान गर्नेछौ। प्रोप्राइटर रामु शाह, सम्पर्क मोबाइल 98439771950।
2: अध्यारोमा ज्योति छर्ने जुन बनोस् नयाँ वर्ष, सबैतिर नबिर्सने गुण बनोस् नयाँ वर्ष, सडक र गल्लीतिर चिसा रात काट्नेलाई अति सुन्दर न्यानो त्यो उन बनोस् नयाँ वर्ष।
3: वसन्त ऋतुको बहारसँगै भित्रिएको नयाँ वर्ष 2083 सालको हर्षोल्लासमय यो पावन घडीमा हामी हाम्रा सम्पूर्ण ग्राहकवर्ग, उद्योगी, व्यापारी, बुद्धिजीवी, जनताबाट निर्वाचित जनप्रतिनिधि, राजनैतिक दल, राष्ट्र सेवक कर्मचारी, शिक्षक विद्यार्थी, किसान मजदुर, पत्रकार कलाकार, साहित्यकार, युवा क्लब, बाल क्लब, आमा समूह लगायत देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूमा सुख शान्ति र समृद्धि सहित उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ।
4: युनिसा सुनसादी पसल सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा।
2: हजुर, हामी कहाँ आधुनिक डिजाइनमा सुनसादीका गरगहना रेडिमेड एवं अर्डर बमोजिम तयार गरिनुका साथै पुराना गहना सँग नयाँ गहना साटफेर गरिन्छ र सुनसादी खरिद बिक्री गरिन्छ।
4: ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।